0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। करिब डेढ़ महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को सातासम्म केही नाम सिफारिश गर्ने तयारी गरेका छन्। परराष्ट्र मन्त्रालयले 28 देशमा भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत 13 देशका लागि राजदूत पदमा खुल्ला आवेदन आह्वान गरेको थियो। आवेदन दिने म्याद 5 असारसम्म थियो। मन्त्रालयका अनुसार 4,400 बढ़ी आवेदन परेको छ।
2: बागमती प्रदेशका बिना विभागीय मन्त्रीहरूले बिहिबार जिम्मेवारी पाएका छन्। बुधबार सत्ता गठबन्धनबाट नेकपा एमाले बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाले 3 बिना विभागीय मन्त्रीको जिम्मेवारी तोक्नु भएको हो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कौडेल नेतृत्वको सरकार विरूद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको छ। नेकपाले केन्द्रमा एमालेसँग नजिकेको खबर बाहिरिएका बेला कर्णालीमा भने कांग्रेससँग मिलेर मुख्यमन्त्री हटाउन नेकपाले सर्वसम्मत निर्णय गरेको हो।
2: बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावको छिटो सुनवाई र कार्यान्वयन गर्ने उद्देश्यले हेलो सीएम सेवा संचालनमा ल्याएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा स्थापना गरिएको हेलो सीएम डेस्कको बिहिबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाले शुभारम्भ गर्नुभयो।
1: सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसीले शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन हतारमा ल्याइएको भन्दै असहमति जनाउनु भएको छ। विभिन्न पाँच बुद्धि मार्ग सहित बिहिबारदेखि धनगढ़ीमा आमरण अनसन बस्ने घोषणा गर्दै केसीले केटा मेडिकल कलेज संचालनको अन्तिम तयारी भइरहेका बेला स्वार्थपूर्तिका लागि विश्वविद्यालय लाद्ने कार्य भएको जिकिर समेत गरेका छन्। त्यसै दशकौंदेखि विशिष्ट सेवा दिँदै आएको त्रिवेद चिकित्सालय, अध्ययन संस्थान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता स्थापित संस्थालाई पन्छाएर केटामा नयाँ संरचना थोपार्ने कार्य भएको समेत उनले उल्लेख गरेका छन्।
2: बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाईका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा बध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छ। यही जोखिम न्यूनीकरण गर्न 28 वर्ष अघि बनेको पशु वधशाला तथा मासु जाँच ऐन 2055 अब व्यावहारिक कार्यान्वयनको चरणमा प्रवेश गराउन सरकारले प्रयास थालेको छ।
1: उद्योग संगठन मोरङले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने विद्युत महसुलमा साउन 1 गतेदेखि 13% मूल्य अभिवृद्धि भ्याट लगाउने व्यवस्थाले समग्र औद्योगिक वातावरणमा नकारात्मक प्रभाव पर्ने भन्दै उक्त व्यवस्था फिर्ता लिन सरकारसँग माग गरेको छ। दशकौंदेखि नेपालमा विद्युत खपतलाई भ्याटको दायराभन्दा बाहिर राखिँदै आएको अवस्थामा अब औद्योगिक तथा अन्य गैर घरेलु उपभोग ताको सम्पूर्ण विद्युत बिलमा 13% भ्याट व्यवस्थाले उद्योगहरूको चालू पुँजी, नगद प्रवाह, प्रतिस्पर्धात्मक क्षमता तथा समग्र लगानी मैत्री वातावरणमा प्रतिकूल असर पर्ने संगठनको ठहर छ।
2: अमेरिकी डलर 5,000 वा सो बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिरलाई लैजान सकिने भएको छ। नेपाल राष्ट्र बैंकले नेपाल आउने तथा बाहिरिने यात्रुले नगद विदेशी मुद्रा र भारतीय रूपैयाँ ल्याउने तथा लैजाने व्यवस्था गरेको हो। राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार अमेरिकी डलर 5,000 वा सो बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिर लैजान सकिने भएको हो।
1: शिक्षा, स्वास्थ्य तथा विभिन्न क्षेत्रमा नयाँ कर व्यवस्थाका कारण सरकारको स्वरको आलोचना भइरहेका बेला अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपाललाई वित्तीय अनुगमनकारी निकायको ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार बहुआयामिक रूपमा सक्रिय रहेको बताउनु भएको छ। उहाँले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी, विश्वसनीय बनाउन सके नेपालले अन्तर्राष्ट्रिय समुदायको विश्वास पुनः जित्ने र ग्रे लिस्टबाट अपेक्षाकृत छोटो अवधिमै बाहिरिन सक्ने विश्वास समेत व्यक्त गर्नुभयो।
2: गत साल तेस्रो साता मुस्ताङ भ्रमणमा पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशलाई स्थानीय व्यवसायले अनौठो गुनासो राखे। भारतीय पर्यटकको बढ़दो आगमनले भारतीय रूपैयाँ थुप्रिएको र त्यसको सटाई हुन नसकेको। लगत्तै मुस्ताङकै भ्रमणमा रहनुभएका पूर्वाधार मन्त्री सुनिल लम्सललाई पनि व्यवसायीको उही गुनासो थियो। मुस्ताङ घुम्न जाने भारतीय पर्यटकको संख्या अत्याधिक बढ़े पनि त्यहाँ भारूको कारोबार उल्लेख बढ़ेको छ, तर कारोबार बढ़दै जाँदा व्यवसायीलाई त्यो सटही नहुने चिन्ता उत्तिकै बढ़ेको छ।
1: नोबेल बैंक लिमिटेड विश्व स्तरमा प्रतिष्ठित 3 अवार्डबाट सम्मानित भएको छ। बैंक युरो मनी अवार्ड फर एक्सिलेसन्स अन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईको उपाधिबाट सम्मानित भएको हो, जसबाट व्यक्ति नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनः स्थापित गरेको जनाएको छ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। शैक्षिक सुधारको माग राखेर गत सोमबारदेखि नयाँ दिल्लीमा विरोध प्रदर्शन गरिरहेको कक्रोच जनता पार्टी सीजेपीले शुक्रबार देशव्यापी आन्दोलन घोषणा गरेको छ। यसअघि आन्दोलनको पक्षमा भारतको पटना, बेंगलुरू, केरला लगायत शहरमा प्रदर्शन भइसकेको छ। सीजेपीका प्रवक्ता आशुतोष रानकाले विरोध प्रदर्शनलाई राष्ट्रिय बनाउन आग्रह गरे। शुक्रबार देशका हरेक शहर र गाउँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नुहोस् उनले भने। भारतका प्रमुख विपक्षी दल तथा सामाजिक अभियन्ताहरूले आन्दोलनलाई समर्थन गरिरहेका छन्।
3: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डसमा जारी त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहिबार राति सम्पन्न खेलमा घरेलु टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग पनि पराजित भएको थियो भने नेदरल्याण्डसका लागि रोलफ भान टर मार्वेले 6.4 ओभरमा 15 रन खर्चेर 3 विकेट लिएका थिए। नेपालका लागि सोमपाल कामी, ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान एक एक विकेट लिए भने अर्का विकेट रन आउट मार्फत प्राप्त भएको थियो। यस जितसँगै नेदरल्याण्डसले 29 खेलबाट 34 अंक जोड्दै लीग टू अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ।
2: अब विचार विश्लेषणको पालो। युवा पलायन रोक्ने शिक्षा शीर्षकमा रूद्रहरि भण्डारीको विचार गोर्खापत्रमा छापिएको छ। युवा पलायनको यो डरलाग्दो लहरलाई रोक्न अब राज्यले निम्न कार्यदिशा तय गर्नुपर्छ। पहिलो, स्थायी प्राविधिक दरबन्दी। सरकारले हरेक माध्यमिक विद्यालयमा गणित वा विज्ञान शिक्षक सरहने स्थायी प्राविधिक शिक्षकको दरबन्दी सुनिश्चित गर्नुपर्छ। दोस्रो, कक्षा 8 अनिवार्य परामर्श। कक्षा 8 पाठ्यक्रममा वृत्ति मार्ग निर्देशनलाई अनिवार्य सत्रका रूपमा समावेश गरी करियर फोकल शिक्षकलाई सक्रिय बनाउनुपर्छ। तेस्रो, एकद्वार परामर्श केन्द्र। चौथो, स्वायत्त अनुसन्धान वातावरण लगायतका रहेका छन्।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
6: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
7: चैते धानमा नेक ब्लास्टको समस्या।
8: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो यो रोग।
9: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
10: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अद्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
9: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556409959, 98550-60359 र 98550-67359।
11: रेडियो प्राइम 89.8 MHz।
12: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: गर्दै शेरबहादुर देउबा पक्षले पुनरावलोकन निवेदन दिएको छ। उक्त निवेदन अब तीन न्यायाधीशको इजलासमा पेश तोकिन्छ। तीन न्यायाधीशको इजलासले निस्सा लिएमा अघि वर्ष भने नलिएमा टुङ्गो लाग्नेछ। यसअघि न्यायाधीशहरू सारङ्ग सुवेदी र निरपध्वज निरौलाको इजलासले कांग्रेसको विशेष महाधिवेशनमा आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानून सम्बद्ध ठहराएको थियो। सर्वोच्च अदालतको यो निर्णयसँगै विशेष महाधिवेशनबाट चुनिएको अहिलेको कार्य समितिले गर्ने काम कार्यवाहीले निरन्तर मान्यता पाएको थियो। गत पुसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्य समितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउबा समूह त्यस विरूद्ध सर्वोच्च पुगेको थियो। छ माघमा न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासमा भएको सुनवाईले अन्तिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोग सहितका विपक्षका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको थियो।
1: गएको आर्थिक वर्ष 2082-83 कुल वैदेशिक व्यापार 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 नेपालको कुल वैदेशिक व्यापार 20,81,15 करोड़ रूपियाँ रहेको थियो। आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24,11,66,95,00,000 रूपियाँ पुगेको छ। भन्सार विभागका अनुसार यस अवधिमा 20,97,37 करोड़ रूपियाँ बराबरको वस्तु आयात तथा 3,15,29 करोड़ रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको छ। यसलाई आर्थिक दृष्टिले कसरी हेर्न सकिन्छ? सीआईएनसँग कुराकानी गर्दै अर्थ विज्ञ चन्द्रवाणी अधिकारीले भन्नुभयो,
2: स्वाभाविक ढंगले अहिले व्यापार अब अलिकति सरकारी खर्च पनि बढेको छ, निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी बढ्नमा चाहिँ यो सोयाबिन तेल र सूर्यमुखी तेलको पनि योगदान छ, त्यसले पनि बढेको छ। त्यस कारणले गर्दा अब यसले यो समय र अब यो वर्षको अन्तिम भएर पनि 3 महिनामा सामान्यतया बढ्ने पनि गरिएको छ हो। अब यसबाट अलिकति उत्पादनका कुराहरू पनि बढ्छन् बढ्नलाई, तर यो चाहिँ मूल कुरा चाहिँ मुख्यतः यहाँले हेर्नुभयो भने पेट्रोलियम पदार्थ जस्ता कुराहरू बढी बढ्या छन्, आयात भएका छन्। त्यस कारणले अब यसलाई धेरै अहि ढङ्गले जाला भन्न त भन्न सकिन्न।
1: यसबीच नेपालमा खरबुजा तथा तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणा भन्दा बढ़ीले बढ़ेको पाइएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 2082-83 मात्रै 3,35,28,00,000 रूपियाँ बराबरको 18,813 टन बिउ आयात भएको हो। यो रकम गत आर्थिक वर्षको सोही अवधिको आयात भन्दा करिब 12 गुणा बढ़ी हो। परिमाणको हिसाबले पनि आयात 1,286 टनबाट 18,813 टन पुगेको छ, यो करिब 15 गुणाले बढ़ी हो। आर्थिक वर्ष 2078-79 2,03,00,000 रूपियाँको 900 टन आयात भएकोमा 2079-80 सामान्य वृद्धि हुँदै 2,14,00,000 रूपियाँको 127 टन पुगेको थियो। 2080-81 आयात एकाएक बढ़ेर 9,13,00,000 रूपियाँको 502 टन पुगेको थियो। यसैबीच अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारी संघको छलफलमा अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने एसोसिएशनका पदाधिकारीको माग बमोजिम प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिने बताउनुभयो। प्रधानमन्त्री शाहले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अर्ग्यानिक कृषि प्रवर्धन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।
0: पाल्पाको पूर्व खोला गाउँपालिका 2 जल्पा ददराका कमल राज खनालको खेतमा असार दोस्रो साता रोपेको धानका बोट हरियो हुनुको सट्टा पहेंलो भएका छन्। आफ्नो 10 रोपनी क्षेत्रफलमा लगाइएको धान पूरै पहेंलो देखिएको उहाँले बताउनुभयो। अर्काको खेत लिएर कृषि कर्म गर्दै आउनुभएकी खेमकुमारी आलेको खेतमा पनि त्यस्तै समस्या देखिएको छ। पूर्व खोला क्षेत्रमा धानका बोटमा काँडादार खपटे किरा फैलिएर पातमा सेतो धर्सा र धब्बा देखिने समस्या आएको हो। पूर्व खोलाको लाभेदेखि खैरेनी मन्दी डाँडा पुल आठ विषे र बिता नजिकको क्षेत्रमा रोपिएको धानमा यो किराको प्रकोप देखिएको स्थानीयले बताएका छन्। असार अन्तिम सातातिर रोपेको धानमा संक्रमण नदेखिए पनि त्यस अघि रोपेको अधिकांश खेतमा धान पहिले भएको पूर्व खोला गाउँपालिकाका सहायक कृषि प्राविधिक शिर बहादुर बुढाले बताउनुभयो। सीआईएनसँग कुरा गर्दै किट रोग विज्ञ डाक्टर सुदीप उपाध्यायले भन्नुभयो,
3: खासमा यो धानमा लाग्ने विभिन्न किराहरू मध्ये काँडेदार खपटे किरा जसलाई हिस्पा किरा पनि भन्छौ हामी, यसको पनि निकै महत्व बढ्दै गएको छ। यसको नोक्सानी विगतको वर्षदेखि बढ़ेको क्रममा देखिन्छ र यो किरा अहिले ठिक बेला अहिले धेरै धान चाहिँ धेरै ठूलो अवस्थामा पुगिसकेका छैन, यति बेला हामीले राम्ररी खेतको अनुगमन गर्यौं भने र किराको नोक्सानी कति छ त्यसको राम्ररी आकलन गरेर हामीले यसको व्यवस्थापन गर्न सक्छौ। दानेदार विषा दियो क्या, त्यो घुलनशील हुन्छ पानीमा, आधी ग्राम पर लिटर पानीको दरले थायोमिथेक ग्राम, क्लोरट्रेनिलिप्रोल 0.3 ml पर लिटर पानीमा, वाफिप्रोनिल 1.5 ml पर लिटर पानी, यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौं भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौं बालीलाई।
4: अहिले अब तत्कालै किसानले गरिहाल्नुपर्ने काम चाहिँ के हो त्यो किरा यदि हाम्रो धान बालीमा देखा पर्यो भने?
3: त्यही मैले अघि नै भने जस्तै स्विप नेट गरेर पनि हामीले त्यसलाई संकलन गरेर नष्ट गर्न सक्छौँ। बिहान पख त्यो धानको खेतमा नेटिङ गर्ने क्या, यो हामीले किरालाई नेटबाट जसरी स्विप नेट भन्छौँ नि जालीले समात्ने क्या, त्यो गर्दाखेरि
4: धेरै खेतमा अब धेरै क्षेत्रफलमा धान खेत हुँदाखेरि जालीले त्यो समात्न संकलन गर्न त धेरै समय लाग्ला अथवा गाह्रो होला?
3: अब तुरुन्तै अब पहिलो काम चाहिँ हामीले नाइट्रोजनको प्रयोग रोक्नु पर्यो है, नाइट्रोजन मलले चाहिँ किरालाई अझ त्यो धानलाई चाहिँ त्यो हलक्क बढाउने, त्यसमा किराको प्रकोप बढी हुने भएको हुनाले नाइट्रोजन प्रयोग रोक्नु पर्यो। दोस्रो काम त्यहाँ वरिपरि झारहरू हुन्छ नि, हाम्रो खेतमा झार पनि धेरै हुन्छ, त्यो झारहरू पनि हटाएर सफा राख्ने क्या, त्यस पनि तिनीहरू आश्रय लिन्छ, त्यहाँ लुकेर बस्छ, त्यो काम गर्नु पर्यो। तेस्रो काम चाहिँ धेरै नै प्रकोप भइसकेको छ भने यी अघि मैले भनेको तिनवटा विषादी मध्ये कुनै एउटा विषादी तुरन्त प्रयोग गर्नु पर्यो। पानी नभएको भन्नाले पानी त
4: सुविधा नभएको जस्तो अलिक कम पानी भएको ठाउँहरूमा अथवा धेरै पानी छ भने त्यसलाई कसरी नियन्त्रणमा लिने?
3: अब यस्तो गर्नुपर्छ, हामीले अब अहिले लगभग देशैभरि पानी परेको अवस्था देखिन्छ र पानीले गर्दा यसको त्यस्तो खासै रिलेसन हुँदैन, त्यही नाइट्रोजनहरू बढी भएर र पहिला पनि त्यसमा नोक्सानी भएको हुनाले हामीले त्यो अनुगमन गर्नु पर्यो किराको, र जानेर नोक्सानी हजुरले भने जस्तो अब त्यो एरियामा त प्रकोपकै रूपमा देखा परिसकेको हुनाले त्यसमा चाहिँ अब पानी जम्न नदिने पानीलाई चाहिँ छिपछिपे पानी मेन्टेन गरेर हामीले विषादी प्रयोग गरिदिन्छौँ भने त्यो किरा माथि आएर खुर्केर खाने हो, त्यहाँ विषादी परेको हुनाले तिनीहरू मर्छ।
4: अहिले अब समस्यामा परेका किसानहरूलाई चाहिँ गाउँपालिकाले अथवा कृषि शाखाले कृषि ज्ञान केन्द्रले चाहिँ कसरी सहयोग गर्न सक्छन्?
3: हाम्रो नजिकको पालिकाको कृषि शाखामा गएर आफ्नो समस्या भन्छौँ भने उहाँहरूले पक्कै पनि अब उहाँहरूसँग उपलब्ध केही छ भने त्यसमा गर्न सक्नुहुन्छ। हामीले चाहिँ नेपाली कृषि अनुसन्धान परिषदबाट हामीले किसानलाई गर्ने सहयोग भनेकै प्राविधिक सहयोग हो। हाम्रो चाहिँ किसान कल सेन्टरबाट पनि हामीले प्रत्येक दबार 4-6 बजे 1135 हामीले फोन रिसिभ गर्छौँ, त्यसमा पनि हामीले टेक्निकल जानकारी दिन सक्छौँ। किसान दाजुभाइहरूले त्यहाँ पनि फोन गरेर बुझ्न सक्नुहुन्छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण बारेको कानून बनाउन संसदीय समितिमा लगातारको छलफल।
5: हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौ।
0: झापाको अर्जुन धाराका 18 परिवारलाई जग्गाधनी पूर्जा वितरण, जुम्लामा महको भाउ प्रति किलो 2500 लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
8: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेका हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
13: कार्यक्रम साझा आवाज,
10: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
14: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
15: प्रोपाइटर मधुमाया दिदी, पढे होइन प्रोपाइटर भनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
10: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
12: पसिनाको सम्मान, समानताको अभियान,
13: कार्यक्रम साझा आवाज।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: जुम्लाको महको भाउ प्रति किलो 2,500 रूपियाँ तोकिएको छ। प्रमुख जिल्ला अधिकारी तेज प्रसाद प्रसाईको अध्यक्षतामा बसेको जिल्ला दर रेट निर्धारण समितिले गत आर्थिक वर्षको तुलनामा यस वर्ष 500 रूपियाँले महको मूल्य बढ़ाएको हो। गत आर्थिक वर्षमा महको भाउ प्रति किलो 2,000 रूपियाँमा निर्धारण गरिएको थियो। सार्वजनिक खरिद नियमावली 2064 परिच्छेद 15 नियम 148 क बमोजिम महको मूल्य तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मौरी पालक किसान चन्द्रन नाथ नगरपालिका 4 नारायण चौला गाईले महको भाउ तोकिएपछि किसान उत्साहित बनेको बताउनुभयो।
1: नेपाली कांग्रेसले एनसी फर एनसी अभियानको घोषणा गरेको छ। कांग्रेसले नयाँ अभियानको घोषणा गरेको हो। बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा हिजो राष्ट्रिय सभागृहमा आयोजित नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान घोषणा कार्यक्रममा सभापति गगन थापाले यो अभियानको घोषणा गर्नुभएको हो। यसको उद्देश्य नेपाली कांग्रेस फर नेशन कज हुने उहाँको भनाइ छ। यो अभियान भदौ 24 गते विश्वेश्वर कोइरालाको जन्म जयन्तीको अवसर पारेर शुरूआत गरिने पनि थापाले बताउनु भएको छ। त्यसै गरी नेपाली कांग्रेस भित्रको विवाद समाधानका लागि गरिएका प्रस्तावका बारेमा नेता कार्यकर्ताहरूको बीचमा भने विभिन्न किसिमको आरोप प्रत्यारोप चलिरहेको छ। हिजै आयोजित एउटा कार्यक्रममा नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा पनि गरिएको छ। कांग्रेसका सभापति थापाले पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गर्नुभयो। बीपी कोइरालाको 44 स्मृति दिवसमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा थापाले बिरामी भएर जटिल अवस्थामा उपचार गराइरहेका नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गर्नुभएको हो।
0: झापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका 18 परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाले हिजो 18 परिवारलाई लाल पूर्जा वितरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पूर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न उच्च प्राथमिकता राखेको भूमि मन्त्रालयले जनाएको छ। यसअघि सरकारले बर्दियाको बडिया तालका र झापाको बुद्ध शान्तिका भूमिहीनलाई लालपूर्जा वितरण गरेको थियो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाह सहितका सातजना र एउटा निर्माण कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा हालेको छ। सर्लाहीको बागमती नगरपालिकामा बागमती फन पार्क एण्ड रिसोर्ट आयोजना निर्माण गर्दा अनियमितता गरेको आरोपमा आयोगले हिजो विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको हो। यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले मन्त्री शाह सहित मधेस प्रदेशको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन प्रमुख भरत कुमार थापा, सोही नगरपालिकाका तत्कालीन उप प्रमुख लीला कुमारी मोक्तान, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल विरूद्ध पनि मुद्दा दायर गरेको छ। मधेस प्रदेश अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धव राज नेउपाने, निर्माण कम्पनी धुलीखेल जीएभी र यसका आधिकारिक प्रतिनिधि युवराज पोखरेललाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ। आयोगको अनुसार बागमती नगरपालिकामा बागमती फन पार्क एण्ड रिसोर्ट निर्माण क्रममा प्रकाशित ठेक्का प्रक्रियामा प्रतिस्पर्धीलाई सीमित गर्ने उद्देश्यले प्रतिवादीको मिलेमतोमा सीमित शर्त राखिएको र यसबाट करोड़ौं रूपियाँ अनियमितता गरिएको अनुसन्धानबाट देखिएको छ।
0: नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्षमा 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 बिजुली निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 नेपालले 17 अर्ब 45 करोड़ 87 लाख रूपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्षमा नेपालले 3 अर्ब 87 करोड़ युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7 रूपियाँ 56 पैसा प्रति युनिटका दरले बिजुली बिक्री भएको हो।
1: साझा खबरमा अब विदेशको खबर। अमेरिकी विदेश मन्त्रालयले पश्चिम एशियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एडवाइजरी जारी गरेको छ। मन्त्रालयले सम्भावित आपतकालीन अवस्थाका लागि तयार रहन समेत भनेको छ। इरानसँग जारी युद्ध चर्किएसँगै हवाई उडानहरू जुनसुकै बेला रद्द हुन सक्ने र यात्रामा गम्भीर अवरोध आउन सक्ने भन्दै मन्त्रालयले चेतावनी दिएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हालसम्मकै भीषण आक्रमण गर्ने तयारी भइरहेको र आफू निर्णयको नजिक पुगेको बताएको अन्तर्राष्ट्रिय चार माध्यमहरूले उल्लेख गरेका छन्। पश्चिम एशियामा बढ़दै गएको द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा त्रास सृजना भएपछि मे महिना यता पहिलो पटक कच्चा तेलको मूल्य प्रति ब्यारेल 100 अमेरिकी डलर पुगेको छ। अमेरिकाले इरान विरूद्ध सैन्य आक्रमण तीव्र बनाएपछि अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूडको मूल्य 6% बढ़ीले बढ़ेको हो। यमनका हुती विद्रोहीहरूले लाल सागरमा तीन ट्याङ्करहरूमा आक्रमण गरेपछि मूल्यमा 81 उछाल आएको बताइएको छ।

0: र तालबाट आत्रता तीव्र रूपमा घटेकाले सुखापन झन चर्किएको हो। जुन महिनामा आएको ऐतिहासिक गर्मीको लहरपछि फ्रान्सदेखि रोमानियासम्म धेरै देशले सुक्दै गएका नदी पानीको प्रयोगमा प्रतिबन्ध तथा भीषण डढेलोको सामना गरिरहेका छन्।
1: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेदरल्याण्डसमा जारी ओडीआई श्रृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। हिजो राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्याण्डसँग छ विकेटले पराजित भएको हो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44.1 ओभरमा 4 विकेटको क्षतिमा पूरा गर्यो। नेपाल पहिलो खेलमा नामिबियासँग पनि यही योगफलमा समेटिएको थियो। यो जितपछि लीग दुई अंक तालिकामा नेदरल्याण्डसको 29 खेलमा 34 अंक भएको छ। नेपालको 30 खेलबाट 24 अंक छ। नेपालले अब श्रृंखलाको तेस्रो खेलमा आगामी सोमबार नामिबियासँग खेल्नेछ। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बेहोरेको छ। नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भएको हो। हिजो भएको खेलमा श्रीलंकाले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जितेको थियो। त्यसअघि उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको छ। र जापानमा हुने एसियाली खेलकुद 2026 अन्तर्गत महिला भलिबलतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै जापान इण्डोनेसिया रहेका छन्। ड्रबाट समूहमा रहने टोलीको टुंगो लागेको हो।
2: भौतिक सांस्कृतिक सम्पदामा सांसदहरूको चासो विशेष छलफल कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब अभौतिक सांस्कृतिक सम्पदाका कुरा। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक 2081 बारेमा संसदीय समितिले छलफललाई तीव्रता दिएको छ। यो विधेयकका बारेमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सहित समिति सदस्यसँगको छलफल अबको क्रममा
2: अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर पुलकजी हुनुहुन्छ। केही छ विचार अथवा प्रतिबद्धता छ भने छुटकरीमा राख्नुहुन्छ।
5: धन्यवाद सर। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ। वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई हो भने अर्को यो कोष बनाउने कुरा एकदम महत्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि यो एक किसिमको अभौतिक कुरा छ। त्यस कारणले गर्दाखेरि कसले कहाँ के अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा चाहिने सरकारले नै सरकारको कुनै चाहिने अब कहिलेकाहीँ कस्तो कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त एकदम ठूलो समस्या हुन्छ नि त होइन। त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि चाहिँ कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्। त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं।
2: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ त्यो विषय अब यसलाई अन्तिम चरणमा पुर्याउने ठाउँमा हजुरहरू नै हुनुहुन्छ। ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
5: हामीले समितिको बैठकमा हामीले नै के भनेका छौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौं, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौं भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ होइन।
2: यहाँको प्रतिबद्धता चाहिँ के हो मानिस
5: प्रतिबद्धता? हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ। अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावना पनि देख्छु म होइन। त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ नै यसलाई चाहिँ नै आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
2: हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ। छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु।
6: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौ। लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी एकदमै भइरहेको कुरा हो. अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुष्छ. किनभने सबैजना ल्याएको राम्रो राम्रो, अब पुरुषै पुरुष परे त के गरौँ भन्यो भने द्याट्स एक्ज्याक्टली वाट इक्विटी इजन्ट. सो हामीले समावेशिताको लागि एकदम कन्सियस पहल गर्नु नै पर्छ. फाइनेन्सियल सपोर्ट कोर्स हुन सक्दैन भनेदेखि हामीले यसलाई यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ. नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ. र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर. डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ. यो बिलको अगाडि उसमा जाँदै गर्दा हेर्नुहोस्, लास्टमा हामीले बनाउने भनेको अगेन यो प्रोसेस मैले फेरि सुरुकै पोइन्टमा लगेर चाहिँ के टुङ्ग्यायो भने समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन, त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ, त्यसपछि लगेर पास हुने. सो सायद हामीले यो होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटी चाहिँ प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौँ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहे. हस् धन्यवाद.
2: म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुन्निमा उदासीलाई अनुरोध गर्दछु.
7: सो हामी यसै विषयमा अझै गहन छलफल गर्नेछौँ. युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौँ. हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका. यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौँ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौँ.
8: यो छलफलसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
9: कांग्रेस आधिकारिकताको विवादपूर्ण सर्वोच्चमा पूर्व कार्यवाहक सभापति खड्का शहीदले दिएको निवेदन दर्ता, तर पेशी भने अनिश्चित. अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि कानून बनाउन संसदीय समितिमा दफावार छलफल.
8: वैदेशिक व्यापार 15.88% बढ़्यो. खरबुजा र तरबुजाको बिउ आयात 1 वर्षमै 12 गुणाले वृद्धि. अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन.
9: झापाको अर्जुन धाराका 18 परिवारलाई जगाधनी पूर्जा वितरण. जुम्लामा महको भाव प्रति किलो 2500. पाल्पाको पूर्व खोलाका किसानले लगाएको धानमा रोग किराको प्रकोप.
8: अमेरिकाद्वारा पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एडभाइजरी जारी. विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल $100 पुग्यो. अत्यधिक गर्मीले युरोपमा खडेरीको जोखिम.
9: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालको लगातार दोस्रो हार. काबा पुरूष भलिबलमा नेपाल श्रीलंकासँग 3-2 पराजित. एसियाली खेलकुदमा महिला भलिबलतर्फ समूह एमा.
8: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिङले बनाउनु भएको गजब सबास शीर्षकको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेस भित्रको विवाद. सर्वोच्चमा एक ढंगको फैसला आइसकेपछि फेरि पुनरावलोकनको लागि निवेदन दिइएको छ र कानूनी रूपमा लड़ाई चर्किरहँदाखेरि बीपी स्मृति दिवसको अवसरमा दुवै पक्षहरूले छुट्टा छुट्टै कार्यक्रम गरे. कुनै कुनैले आफ्नो बचाव र अरू पक्षको आलोचना गर्दै पनि बिताए. यहाँ एउटा मंच देखाइएको छ. मंचमा दुईजना नेताहरू छन्, नजिकै बसिराखेका छन् र पछाडिपट्टि पृष्ठभूमिमा बीपी कोइरालाको ठूलो तस्वीर त्यहाँ टाँसिएको छ. ती सोफामा बसिराखेका दुईजना नेता कार्यकर्ता कुनै एउटा गुटको जस्ता देखिन्छन्. एक अर्का बीच संवाद भइरहेको छ. तल यस्तो लेखिएको छ, ए चिने उहाँलाई, साँच्ची कता हुनुहुन्छ उहाँ आजकल, यता कि उता?
9: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद. नमस्कार. कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ. म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व. जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ.
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ.
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद सरकारवाला विज्ञ सहितको छलफल गर्छौ. कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ.
1: आजको कार्यक्रम हेलो सांसदमा भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईँका विचार तथा प्रतिक्रिया पनि प्रस्तुत गर्दैछौ. यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फागुन 21 चुनावपछि गठन भएको प्रतिनिधि सभामा प्रस्तुत भयो र हिजो आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ.
2: विगत पुस्ताबाट पुस्ता हस्तान्तरण हुँदै आएका हाम्रो विश्वास, परम्परा, रीतिरिवाज, मूल्य मान्यता, रहन सहन, जात्रा पर्व लगायतका संस्कृतिका अभौतिक पक्ष हुन् भने पूर्वजले सृजना गरेका चलायमान कला वस्तुहरूदेखि लिएर अचल वस्तु संरचना तथा स्थलहरू भौतिक सांस्कृतिक सम्पदामा पर्दछन्. यस्ता सम्पदाको संरक्षण एवं व्यवस्थापनका लागि गरिने विभिन्न उपायहरूमध्ये तिनलाई कानूनी सुरक्षा प्रदान गर्नु एवं संरक्षण गर्नु पहिलो आवश्यकता हो.
1: अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सरकारले कानूनी र व्यवहारगत रूपमा के कस्तो व्यवस्था गर्नुपर्छ? हामीले सीआईएनको फेसबुक पेजमा राखेको प्रश्नमा प्राप्त विचार तथा केही प्रश्न कार्यक्रम हेलो सांसदको शुरूमा प्रस्तुत गर्दैछौ.
2: चन्द्रकिशोर कल्याण लेख्नुहुन्छ, यस्ता अभौतिक सम्पदा अभ्यास गरेर सिक्ने खालका वस्तु पीएचडी गरेकाहरू डाटा विश्लेषण मात्र गर्छन्, सरकारको ध्यान जाओस्.
1: धन परियारको विचार यस्तो छ, परम्परागत लोक सांस्कृतिक राष्ट्रको गहना हो. राष्ट्रिय सांस्कृतिक संस्थाको प्रदेश सांस्कृतिक संस्था जिल्ला शाखाको विस्तार गरी संस्कृति संरक्षण गर्न बेला बेलामा राष्ट्रिय, प्रदेश र जिल्लामा कार्यक्रम हुन जरूरी छ.
2: विवेक शर्मा गौतमको भनाई केही फरक छ. उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदामा भाषा, लोकगीत, लोकनृत्य, परम्परा, संस्कार, मौलिक इतिहास, सिप तथा ज्ञान जस्ता अमूल्य सम्पदाहरू पर्दछन्. यस्ता सम्पदाको संरक्षण गर्नु राष्ट्रको पहिचान र सांस्कृतिक विविधता जोगाउन अत्यन्त आवश्यक हुन्छ. सरकारले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न सर्वप्रथम स्पष्ट नीति तथा कानून निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ. विभिन्न समुदायका परम्परा, भाषा, कला र संस्कृतिको अभिलेखीकरण तथा डिजिटल दस्तावेजीकरण गर्नुपर्छ. विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय संस्कृति र परम्परा सम्बन्धी विषय समावेश गरी नयाँ पुस्तामा यसको महत्वबारे सचेतना फैलाउनुपर्छ. लोक कलाकार, परम्परागत सिप भएका व्यक्तिहरू र सांस्कृतिक संस्थाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गराउन आवश्यक पर्छ.
1: बुर्थापा पदम लेख्नुहुन्छ, अमूर्त सांस्कृतिक सम्पदा जस्तै देउडा, लोकगीत, लोकनृत्य, स्थानीय भाषा र परम्परा संरक्षणका लागि कानूनमा स्थानीय समुदायको भूमिका र अधिकार कसरी सुनिश्चित गरिनेछ? युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति सिकाउन र संरक्षणमा सहभागी गराउन कानूनमा कस्ता व्यवस्था हुनुपर्छ? अमूर्त सांस्कृतिक सम्पदाको व्यावसायिक दुरूपयोग रोक्न र वास्तविक समुदायलाई लाभ पुग्ने व्यवस्था गरिनुपर्छ.
2: नेपालको संविधानले नेपालको संस्कृति एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न संवैधानिक व्यवस्था गरेको छ. नेपालको संविधान 2072ले विविधतामा आधारित सामाजिक न्याय र समानतालाई विशेष प्राथमिकता दिएको छ। संविधानको भाग 3 धारा 16-46 नागरिकका मौलिक हकहरूको सुनिश्चितता गरिएको छ। धारा 26 धार्मिक स्वतन्त्रताको हक उल्लेख छ। हरेक नागरिकलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरिएको छ। त्यस्तै धारा 32 भाषा तथा संस्कृतिको हक छ। प्रत्येक समुदायलाई आफ्नो भाषा लिपि र संस्कृति सभ्यता र सम्पदाको प्रवर्धन गर्ने अधिकार सुनिश्चित गरिएको छ। संविधानको भाग 4 धारा 50-55 राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको व्यवस्था छ। यसले राज्यलाई धर्म संस्कृति र परम्पराका नाममा हुने कुनै पनि विभेद वा शोषण अन्त्य गर्न निर्देश गर्दछ।
1: नेपालको संविधानको भाग 4 धारा 51 खण्ड गमा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिको व्यवस्था गरिएको छ। यस नीति अन्तर्गत राज्यले समाजमा विद्यमान विभेद कुरीति र शोषणको अन्त्य गरी न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य राखेको छ। यस अन्तर्गत देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सह अस्तित्वका आधारमा विभिन्न जात जाति र समुदायको भाषा लिपि संस्कृति साहित्य कला चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने समेत बेहोरा उल्लेख रहेको छ। तीनै तहका सरकारले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सकिए अनुसारको काम गर्न सक्छन्। कानून नहुँदा अन्यल र आवश्यकताको बारेमा हामीले केही सरकारवाला निकायका प्रतिनिधिको विचार संकलन गरेका छौं।
3: रामबहादुर कुँवर, राष्ट्रिय अभिलेखालय हो मेरो कार्यालय। अमूर्त सांस्कृतिक सम्पदाको जुन विकास छ त्यो विकासलाई चाहिँ नेपाली संस्कृतिको विकासमा कहाँ लगेर जोड्न सकिन्छ? 4 तथ्यको विकासको लागि सर्टेन पोइन्ट हुन्छ। एउटा हामीले नेपाली संस्कृतिको विकासको पोइन्ट तोकेर त्यो पोइन्टदेखि नै अमूर्त सांस्कृतिक सम्पदाहरूको पनि विकास हुन सक्यो भनेर एउटा पोइन्ट तोक्ने हो कि सनातनदेखि चलिआएको भनेर हुनु जस्तो लाग्छ। अमूर्त सांस्कृतिक सम्पदाहरूको चाहिँ यो वर्गीकरण अर्थात् चाहिँ क ख ग गरेर चाहिँ कतै त्यो चाहिँ त्यसको प्राचीनताको आधारमा गर्ने हो कि त्यसलाई पनि हामीसँग डकुमेन्टेड अर्थात् चाहिँ इन्स्क्रिप्सनल एभिडेन्स भएका पनि अमूर्त सांस्कृतिक सम्पदाहरू छन् तिनीहरूलाई चाहिँ कसरी ऐनमा हामीहरूले जोडेर लान सकिन्छ? त्यसकारण वर्गीकरण पनि उत्तिकै जरुरी छ जस्तो लाग्छ।
4: भास्कर गेवाली, पुरातत्व विभाग। अभौतिक भन्दा अमूर्त अलि व्यवहारिक जस्तो लाग्छ। सबैले छलफल गरेर एउटा निष्कर्ष निकाल्नुपर्ने आवश्यकता देखिन्छ। फिजिकलको भौतिक नन फिजिकल अभौतिक हुने हुँदाखेरि इन्टान्जिबलको एक शैली अभौतिक भन्दा अमूर्त सांस्कृतिक सम्पदा बेस हुन्छ जस्तो लाग्छ। यसमा छलफल गरौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाले अहिले केही अमूर्त सांस्कृतिक सम्पदालाई हेर्ने गरेको छ। आजका दिनहरूमा कुनै सरकारी निकाय उसले नीति निर्माणहरू गर्ने भएको हुनाले र पर्याप्त जनशक्ति नभएको हुनाले एउटा संस्था जसले अमूर्त सांस्कृतिक सम्पदालाई दीर्घकालिक रूपमा संरक्षण र सम्वर्धन गरोस्।
5: म राजेन्द्र दाहाल गुठी संस्थानबाट प्रतिनिधि गर्छु यहाँ र मैले यहाँ जोड्न खोजेको कुरा अमूर्त सांस्कृतिक सम्पदाको व्यवस्थापन सम्वर्धन प्रवर्धनका लागि विभिन्न निकायहरू छन् यहाँ र ती निकायहरूको आफ्ना आफ्नै फरक फरक जिम्मेवारी तोकिएको छ र धेरै धेरै निकायहरूमा त्यो दोहोरो बन्छ। जुन काम गुठी संस्थानले गरिआएको छ त्यही काम पशुपति क्षेत्र विकास कोषलाई पनि दिएको छ, लुम्बिनी विकास कोषलाई पनि दिएको छ। मठ मन्दिर जात्रा पर्वहरूमा समितिहरू गठन गरेर ती व्यवस्थापन पनि भएर आएको छ। त्यो दोहोरोपनलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने गरेको संस्थाको परिकल्पना भयो भने कानूनमै त्यो संस्थाको परिकल्पना भयो भने सम्वर्धन गर्न संरक्षण गर्न सहजता हुन्छ भन्ने मलाई लागेको छ।
6: म रुसन महर्जन। हामीले चाहिँ सधैँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ रादर देन द आर्ट, किनकि भोलिको दिन यही सेम त नहोला तर यही सिमिलर वाला कुरा चाहिँ हामीले बनाउने आर्टिस्टलाई चाहिँ हामीले एउटा जीवनशैली उहाँको जीवनयापनमा हामीले काम कसरी दिन सक्छौँ त? एउटा मन्दिर थियो भने त्यो मन्दिर हामीले गेट बारवालाई कुनै हिसाबमा हामीले प्रोटेक्ट गरिदिनेथ्यौँ। त्यो कुरालाई चाहिँ प्रोटेक्ट गर्नलाई हामीले आर्टिस्टलाई प्रोटेक्ट गर्थ्यौँ, उसलाई काम हुन्थ्यो अनि त्यो रिलेटेड सर्टेन कुरा जुन मटेरियलहरू थियो त्यसको पनि कन्जर्भेसन हुन्थ्यो। त्यसको लागि चाहिँ हामीले चाहिँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ। हिजोको अवस्थामा आज जीवनशैली फरक भएको छ तर हामीले आर्टिस्टलाई चाहिँ कसरी प्रोटेक्ट गर्न सक्छौँ त? जस्तै गटुप्याखा नाच्नेहरूलाई हामीले इक्विभ्यालेन्ट एउटा डिग्री कुनै दिन सक्यौँ भने पुरातत्व विभागदेखि लिएर गुठी संस्थानको कुनै एउटा जिम्मेवार ठाउँमा हामीले जागिरको अवस्था सिर्जना गर्न सक्यौँ भने चाहिँ उहाँहरूले चाहिँ भोलिको दिनमा आफ्नो लाइफस्टाइल पनि सस्टेन गर्न सक्नुहुन्छ। नाचदेखि लिएर यताउतिवाला कुरा छ, यस्तैसँगवाला चाहिँ इम्प्लोइमेन्टको थ्रुबाट चाहिँ उहाँले सस्टेन पनि गर्न सक्नुहुन्छ।
2: अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 नेपालले 2067 अनुमोदन गरी पक्ष राष्ट्र भएको छ। यो महासन्धिको धारा 11-15 धारा 15 पक्ष राष्ट्रहरूले यो महासन्धि कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा गर्नुपर्ने संरक्षण कार्यहरू उल्लेख गरिएको छ। 2003 को महासन्धिको पक्ष राष्ट्रको नाताले नेपालले पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्नका लागि पनि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी कानूनको आवश्यकता हुन्छ। तर 16 वर्षमा कानूनी रूपमा उल्लेखनीय प्रगति हुन सकेको छैन। यसै विषयमा गरिएको छलफल अब सुन्ने बेला भएको छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समावेश गर्नुपर्ने विषय र सांसदहरूको भूमिकाका बारेमा छलफल गर्दै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
7: संवाद श्रृंखला हेलो सांसद, यूएनडीपी संसद सहयोग परियोजना, यूनेस्को अनि सामुदायिक रेडियो प्रसारक संघ अकोरा नेपालको सहकार्यमा छलफल गर्दैछौ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक र यो विधेयकमा गरिएको व्यवस्थाको बारेमा छलफल।
2: वर्षमा कानूनी रूपमा उल्लेखनीय प्रगति हुन सकेको छैन। यसै विषयमा गरिएको छलफल अब सुन्ने बेला भएको छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समावेश गर्नुपर्ने विषय र सांसदहरूको

0: बेरियरहरू धेरै देखिन्छ, ह्युमन राइट्सका कुराहरू, आइसिएससँगका कुराहरू, यो डाइभर्सिटी, माइग्रेसन, ग्लोबलाइजेसनका कुराहरू, अब इन्टेलेक्चुअल प्रपर्टी राइट, कम्युनिटी राइट्सका कुराहरू छन्, क्लाइमेट चेन्ज र आइसिएसका कुराहरू छन्, जेन्डर राइटका कुराहरू छन्, डिजास्टर म्यानेजमेन्ट गर्ने, डिजास्टर रिस्क म्यानेजमेन्ट, डिजास्टर रिस्क रिडक्सन गर्ने कुराहरू च्यालेन्जका रूपमा छन्। अमूर्त, अभौतिक, सांस्कृतिक सम्पदा चाहिँ यो इन्टर रिलेटेड यस्तै भएकोले गर्दाखेरि यो प्रियम्बल अथवा प्रस्तावनामा चाहिँ एन्सियन मोन्युमेन्ट एक्ट 2013 कुरा, नेशनल कल्चरल एक्ट 2067 कुरा, ओल्ड हेरिटेज 1972 कुरा, डाइभर्सिटी अफ कल्चरल एक्सप्रेसन 2005 कुरा, संयुक्त राष्ट्र संघले आदिवासी जनजातिको लागि अधिकार घोषणा गरेको UNDRIPका कुरा, कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटीका कुरा पनि त्यो प्रस्तावनामा चाहिँ अलिकति अध्ययन गरेर राखिदिनु भयो भने राम्रो हुन्छ भन्ने लागेको छ।
1: धेरै धन्यवाद छ। यो संस्कृतिको जानकारको रूपमा लामो समयदेखि काम गर्दै आउनुभएका सोम धिमाजुले थप केही समीक्षा र आफ्नो केही विचार पनि प्रस्तुत गर्नुभयो। अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणको क्षेत्रमा क्रियाशील अधिवक्ता राज सुवालजी हुनुहुन्छ।
2: इन्टेन्जिबल कल्चरल हेरिटेजबाट कम्युनिटीले लाइफ सस्टेनिङ रिसोर्सहरू एउटा मिडियमको रूपमा प्रयोग गर्न सक्दैन, तबसम्म चाहिँ अहिलेको चेन्जिङ सोसाइटीमा बाजे बराजु बाबुआमाहरू चाहिँ इन्टेन्जिबल कल्चरल हेरिटेजमा एक्टिभ पार्टिसिपेसन हुने, अनि छोराछोरीहरू चाहिँ आधुनिक ज्ञानसिपमा एजुकेसनमा अगाडि जाने भइसकेपछि सबैभन्दा ठूलो च्यालेन्ज त्यही नै हो। राज्यले निर्देशित गर्ने तरिकाबाट चाहिँ मेकानिजम हुन जान्छ कि भन्ने कुरामा चाहिँ यहाँहरू सचेत भइदिनु हुनको लागि मैले त्यति रिक्वेस्ट गरेँ। अब आइपीआरको कुरा गर्दै गर्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी राइट्सको कुरा विगत 20-22 वर्षदेखि यस फिल्डमा छु। यो आइसिएस बिल ड्राफ्ट हुँदै गर्दाखेरि पनि मैले त्यो कन्सेप्टलाई चाहिँ त्यो बिलमा इन्ट्रोड्युस गरेको थिएँ। अहिले बिलको रूपमा आइपीआर एज सच टाइटल राखेको थिइनँ। अब आइपीआर भन्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी भन्दाखेरि कपीराइट, पेटेन्ट, डिजाइन, ट्रेडमार्क भन्छौँ, जियोग्राफिकल इन्डिकेसन भन्दै जान्छौँ। तर हामीले चाहिँ के प्रोभिजन राखेका थियौँ भन्दाखेरि जसरी इन्टेलेक्चुअल प्रपर्टी राइटमा चाहिँ हामीले कानूनमा छुट्टै त्यसको प्राइभेट प्रपर्टीको रूपमा त्यहाँ विभिन्न अधिकारहरूको एउटा लिस्टिङ हुन्छ, त्यस्तै नै हामीले यो कानूनमा पनि यो कम्युनिटीलाई चाहिँ कसरी त्यो अधिकारहरूलाई एक्सर्साइज गर्न सकिन्छ भनेर चाहिँ त्यो अधिकारहरू उता इन्टेलेक्चुअल प्रपर्टीमा भएकै अधिकारहरू चाहिँ यता पनि लिस्टिङ गरेका थियौँ। त्यो कुराहरू चाहिँ अहिले संसदमा इन्ट्री गर्दाखेरि चाहिँ त्यो कुरा मैले क्लियर रूपमा भेटाइन। आदिवासी जनजाति आयोगको अध्यक्षज्यू मैले अर्पण गरेको थिएँ, रवि थापाज्यू यहाँसँग त्यो जवाब पनि हुनसक्छ अथवा विचार यहाँकै पनि प्रश्न हुनसक्छ मान्यजीहरूसँग अथवा अरू विज्ञजीहरूसँग छोटकरीमा आफ्नो विचार राख्नुहुनु अनुरोध गर्छ।
3: धन्यवाद। है गर्न सक्नेछ भन्नेमा चाहिँ गर्नै पर्नेछ भन्ने चाहिँ शब्द राख्न म अनुरोध गर्न चाहन्छु। टोकियो बमोजिम भन्ने चाहिँ एक ठाउँमा त्यो पनि टोक्नै पर्छ होइन, त्यसको स्पष्ट पाएर जाँदा राम्रो हुन्छ। दफा 5 सिफारिस समितिमा आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरूलाई पनि राख्नुपर्छ है भन्ने मेरो पनि त्यसमा सहमत छ। त्यो किनभने आदिवासी जनजाति समुदायले नै यो धेरै चाहिँ छ, इन्टेन्जिबल हेरिटेज चाहिँ आदिवासी जनजातिको मा धेरै छ होइन। युएनकै रिसर्चले पनि के भन्छ भने 80% भन्दा बढ्ता जुन तपाईँको चाहिँ खाद्य पदार्थ छ त्यो चाहिँ इन्डिजिनियस कम्युनिटीको इन्डिजिनियस नलेजबाट आउँछ भन्छ कि, त्यो इन्डिजिनियस स्किल र नलेज पनि यो इन्टेन्जिबल हेरिटेजै हो। त्यस कारणले यो चाहिँ आदिवासी जनजाति समुदायबाट पनि त्यहाँ चाहिँ त्यो सिफारिस समितिमा राख्नको लागि म अनुरोध गर्न चाहन्छु।
4: अमृत बहादुर सुनवार, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको उपाध्यक्ष।
5: सिफारिस समितिको काम कर्तव्य अधिकारमा चाहिँ समुदाय, कार्यालय, निकाय, संघ संस्थाले सूचीकृत गरेका अभौतिक सांस्कृतिक सम्पदा मध्येबाट भन्ने ठाउँमा यो संघ संस्था सहित एउटा प्रथाजन्य संस्था पनि थप्नुपर्छ होला। आदिवासीहरूको चाहिँ अधिकतम तपाईँको यो अमूर्त संस्कृति सांस्कृतिक सम्पदाको अभ्यास चाहिँ प्रथाजन्य संस्थामा हुन्छ, प्रतिनिधिमूलक भन्दा पनि। जस्तो म सुनवार आदिवासीको सुनवार सेवा समाजको पनि अध्यक्ष हुँ होइन, त्यो चाहिँ प्रतिनिधिमूलक भयो। तर सुनवार समुदायको चाहिँ पैँ चुप्लु भन्ने एउटा मुख्य प्रणाली छ होइन, त्यहाँ नासु हुन्छ, पैँ हुन्छ, त्यहाँ मुलिस हुन्छ, त्यहाँ विभिन्न क्यारेक्टरहरू हुन्छन्, उहाँहरूको उसमा चाहिँ त्यो संरचना चल्छ। तर त्यसको कुनै आफ्नै किसिमको कस्टमरी ल छ, यो संविधान ऐन कानुन भन्दा फरक तरिकाको आफ्नै किसिमको स्वायत्त

0: त्यो ल अनुसार उहाँहरू चल्नुहुन्छ, परम्परागत कानुन अनुसार चल्छ, त्यो कुन कुन चाड कतिखेर मान्ने, त्यो चाडको नेतृत्व कसले गर्ने, कहिले मिटिङ बस्ने, के सामग्री त्यहाँ चाहिँ कसले ल्याउने भन्ने कुरा निर्धारण चाहिँ त्यो ठाउँबाट हुन्छ। त्यसले गर्दाखेरि प्रथाजनी संस्थाले सिफारिस गरेको पनि एउटा चाहिँ राख्नुपर्छ होला भन्ने यहाँहरूलाई मैले आग्रह गरेँ। अहिले जति पनि विकासको संरचनाहरू गएका छन् नि, सबै तपाईँको त्यो आदिवासीहरूको जुन त्यो अमूर्त सांस्कृतिक सम्पदाको जुन चाहिँ तपाईँको अभ्यास हुने स्थलहरू थियो, त्यो स्थल चाहिँ तपाईँको नामेड भएको छ
1: भनेको अब चाहिँ त्यसलाई चाहिँ प्राथमिकता दिएर विकास निर्माणको काम गर्नुपर्छ भने
0: यसलाई संरक्षण गर्ने चाहिँ भन्यो, तर अर्को कानुनले काटिदिन्छ। जस्तो तपाईँको अरू अरू यो विकासी संरचना कानुनले यसलाई काटिदिन्छ, यसलाई कसरी स्ट्रङ बनाउन सकिन्छ भन्ने कुरा राखेँ। धन्यवाद।
1: धेरै धन्यवाद छ। अब मान्यज्यूहरूतर्फ प्रवेश गर्ने क्रममा कानुन न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू। मधेस आफैमा एक प्रकारको अभौतिक सांस्कृतिक सम्पदाहरूको एउटा ठूलो भण्डार हो, त्यो विषय पनि अलिकति समेट्ने गरी र सांसदको रूपमा यहाँले भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न अनुरोध गर्दछु।
2: अस्ति हामीले संशोधन पनि हालेका थियौँ होइन, यो मिथिला मधेसको कुनै पनि संस्कृतिको संरक्षण सम्बन्धी केही कुरा पनि ऐनमा आएन। अब म कानून समितिमा छु, कानून समितिमा हाम्रो समितिमा यो ऐन आइसकेपछि म आफ्नो मधेस लगायत अन्य पनि समुदायहरूको संस्कृति संरक्षण गर्नको निम्ति मबाट राख्नुपर्ने कुराहरू मैले गर्नुपर्ने सम्पूर्ण प्रयासहरू म गर्छु।
1: तपाईँ आफै समितिमा नभए पनि अहिलेकै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति जुन यहाँ हुनुहुन्छ, अरू मानिस सदस्यहरू पनि हुनुहुन्छ, अरू बेलामा पनि त्यो सहकार्य र समन्वय गर्नको लागि त कसैले छेक्दैन होला?
2: छेक्दैन, यसको निम्ति कोसिस गर्नेछु। तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ, त्यो विभेदबाट त मधेस पीडितै छ नि। त्यो पीडितलाई सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ, मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले। त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो लाग्छ मलाई।
1: धेरै धन्यवाद छ मान्य विचारको लागि र प्रतिबद्धताको लागि पनि। माननीय सृजना श्रेष्ठले आफ्नो कुरा राखेर अर्को महत्वपूर्ण कामको लागि जान पाए हुन्थ्यो भनेर अनुरोध गर्नुभएको छ। म मान्यज्यूलाई छोटकरीमा आफ्नो विचार राख्नको लागि अनुरोध गर्दछु।
3: हामीले चाहिँ यसलाई इकोनोमिक ब्याकग्राउन्डतिर चाहिँ लैजान कसरी सकिन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर त्यसमा काम गर्न सक्यो भने अझ हाम्रो देशलाई चाहिँ आर्थिक विकासमा चाहिँ सहयोग हुन्छ जस्तो मलाई लाग्छ। र यो भन्दै गर्दाखेरि यो अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण मात्र गरेर चाहिँ हुँदैन, नयाँ पुस्ताहरूमा चाहिँ पुस्तान्तरणको लागि चाहिँ डिजिटलाइज गरेर इनोभेसनको थ्रुहरूबाट चाहिँ हामीले यसलाई सस्टेनेबल इन्टरप्रेनरसिपसँग जोडेर युवाहरूलाई चाहिँ रोजगारीको सृजनामा पनि हामीले ध्यान दिन सक्यौँ भनेदेखि सफलताको श्रेय जान्छ जस्तो लाग्छ मलाई। सम्पदा भनेका छौँ यसलाई चाहिँ हामीले आर्थिक बाटोसँग मात्र जोडेर यसलाई चाहिँ आधुनिकीकरण गर्ने कुराहरूमा लग्दाखेरि चाहिँ नराम्रो कन्सेप्ट पनि जान सक्छ। जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेको छु भने कम्युनिटीलाई चाहिँ पूरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई। समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ, हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ। जसको कारणले गर्दाखेरि चाहिँ हामीले राज्यको थ्रुबाट बजेटहरू त आउँछ यसलाई प्रबन्धन गर्नको लागि भने हामीले हरेक वर्ष राज्यकै मुख ताक्नु चाहिँ पर्दैन। जुन समुदायबाट जेनेरेट भएको इन्कम छ त्यो इन्कमलाई चाहिँ समुदायमै फर्काउने किसिमको हामीले सुनिश्चितता निर्धारण गर्न सकेको खण्डमा चाहिँ हामीले यसलाई चाहिँ प्रबन्धन गर्ने कुराहरूमा एकदमै राम्रोसँग लान सक्छौँ जस्तो लाग्छ मलाई।
1: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको
3: हजुर
1: यहाँ अघिदेखि सुरुवातदेखि हुनुहुन्छ र सुन्नुभयो, समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु यसलाई अझ समृद्ध बनाउन?
3: एकदमै साना तथा घरेलु उद्योगसँग जोडेर चाहिँ एकदमै राम्रोसँग प्रवर्तन गर्न सक्छौँ। यसको लागि थोरै हामीले कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ भोलिको दिनमा एउटा भनिहाल्यो अघि समुदायलाई चाहिँ हरेक समुदायको छुट्टै किसिम को एउटा पहिचान हुन्छ, जात जाति हुन्छ, आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि, यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यौँ भने यसलाई प्रमोट गर्न सक्यौँ भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मदत पुग्छ जस्तो मलाई लाग्छ।
1: धन्यवाद। धेरै धन्यवाद छ मानिज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई। अब यसलाई खुला गरौँ, कृपया हात उठा दिनु भयो भने छोटकरीमा धन्यवाद छ। पछाडि उहाँले हात उठाउनु भएको छ, कृपया माइक उपलब्ध गराइदिनुको लागि म अनुरोध गर्दछु। हामीसँग अन्तर्

0: राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर पुलकजी हुनुहुन्छ। कृपया अब यहाँले जति सुन्नुभयो त्यो सुनेको कुरालाई चाहिँ अब यहाँले समिति मार्फत विभिन्न 17 संशोधन यो विधेयकको विषयमा परिसकेको छ, केही छ विचार अथवा प्रतिबद्धता छ भने छुटकुरीमा राख्नु अनुरोध गर्दछु।
1: धन्यवाद सर। जुन संरचना बनाउने कुरा छ एकदम महत्वपूर्ण छ यो, होइन, किनभने त्यसले मोनिटरिङ गर्नेदेखि लिएर त्यसले नेतृत्व गर्नुपर्ने त्यसको सम्बन्धित क्षेत्रको ज्ञानको मान्छे चाहिँ हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण छ। समुदायका चाहिँ प्रतिनिधित्व कुरा त्यसको परिभाषाको कुरालाई अलि चाहिँ नै प्रष्ट पार्नुपर्छ भन्ने छ। यो समुदायको चाहिने हामी चाहिँ बन्ने संरचनाहरू हामी सांसदहरू त हुलाकी जस्ता, हुलाकीले चिठी खोल्न पाउँदैन नि, चिठी त त्यही समुदायले खोल्छ जसले लेख्या हो अथवा जसले जहाँ पठाउनु पर्ने हो। बेनिफिट सेयरिङको कुरालाई त सम्बन्धित समुदायको चाहिने उसमा चाहिँ जाने गरिकन आउनुपर्छ। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ, वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोर्स बनाउने कुरा एकदम महत्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिने, किनभने यो खालि जाने यो एक किसिमको अभौक्तिक कुरा छ, त्यस कारणले गर्दाखेरि कसले कहाँ अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा चाहिने सरकारले नै होइन, सरकारको कुनै चाहिने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त एकदम ठुलो समस्या हुन्छ नि त, होइन। त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि चाहिँ कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्, त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं।
0: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि, ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
1: हामीले समितिमा को बैठकमा हामीले नै के भनेका छौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौं, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौं भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयाङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ, होइन।
0: यहाँको प्रतिबद्धता चाहिँ के हो मानिस?
1: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ। अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावनामा देख्छु म, होइन, त्यसमा पनि आफ्ना तर्फबाट चाहिँ नै यसलाई चाहिँ नै आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
0: धेरै धन्यवाद छ। अब हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ, र जति चिन्ता केही प्रश्नहरू पनि छ जसको जवाब दिइहाल्नु जस्तो पनि यहाँलाई लाग्न सक्छ, छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु।
2: एक दुईवटा कुरा यति रिपिट हुनु भनेको त के पनि राम्रो हो भने सबैजना सेम पेजमा एउटै एडभाइस रिपिट पनि भइरहेको छ। जस्तो उत्तराधिकारी प्रशिक्षण एकदमै यो आर्थिक टिप्पणीमा पनि यो कोषको चाहिँ हामीले पहिल्यै राखेका थियौँ। जस्तो यो विधेयक बनाउँदै गर्दाखेरि हामी लकी के पनि भयौँ भने यो विधेयक बनाउनु हुने कर्मचारी साथी चाहिँ अहिलेसम्म पनि उहाँ नै हुनुहुँदो रहेछ 1.5 वर्षमा। यो युजुअली रेयर हुन्छ, फेरि बनाउनु भएको कसले हुन्छ, होइन, आउँदा आउँदै त कति महिनामा टिम पनि चेन्ज भइसक्यो, हामी त इन्स्टिट्युसनल मेमोरी छैन। एटलिस्ट हामी यसमा के लकी भयो भने उहाँले के निवेदन गर्नुभयो भने आर्थिक टिप्पणीको कुरा पहिला पनि गरेका थियो कोषमा, अर्थ मन्त्रालयबाट यो रिस्पोन्स आएको थियो, त्यही भएर हामीले कोषमा हालेको। त्यो रिस्पोन्स आइसकेपछि अब हामीले आर्थिक पार्ट त डेफिनेटली चाहिन्छ, तर त्यो आर्थिक पार्टलाई अप्सन एलाई अर्थ मन्त्रालयले रिजेक्ट अथवा सरी भनिसक्नु भयो भने अब हामी अप्सन बीतर्फ जान्छौँ, त फेरि 1.5 वर्षपछि हामी अप्सन ए नै लगेर त जाँदैनौँ। सो यो कुराहरूमा चाहिँ हाम्रो एकदमै नै सेम पेज छ। यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि, एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ।

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: चैते धानमा नेक ब्लास्टको समस्या।
8: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
9: रोगको लागि अनुकूल मौसम:
8: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
9: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
8: खेतमा पानी जमाइ राख्ने:
9: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
8: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15

0: दिनको फरकमा दुई तीन पटक छर्कनुहोस्।
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन कुन्नी।
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम सोनको सारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 9845082997,
1: 9855010997।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना, मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 9550 60359 र 9550 67359।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा।

छ शुभयोग कर्ण रहेको छ ग्रह करण रहेको छ बिहानको 10:18 तत्प्रान्त वणिज करण रहनेछ चन्द्रमा वृश्चिक राशिमा श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा आनन्दाद योगमा आज राक्षस योग रहेको छ आज बिहान सूर्योदय 5:23 भयो भने सन्त सूर्यास्त 6:56 हुनेछ र आजको दिनमान घडी 13:33 रहनेछ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कतिखेर रहन्छ के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछु आजको कालो बेलाको समय भनिरहेको छ विशेष गरी बिहानको 10:28 20 सेकेन्डदेखि बिहान दिउँसोको 12:10:15 आज कालो बेला रहनेछ आजको लागि लाभ बेलाको समय रहेको छ बिहानको 7:04:30 बिहानको 8:46:25 आज लाभ बेला रहेको छ आजको शुभ बेला रहेको छ विशेष गरी दिउँसोको 12:10:15 दिउँसोको 1:52 10 सेकेन्डसम्म आज शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाइ गराइ नै अब भने पालिरहेको छ आजको ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ सूर्य कर्कट राशिमा चन्द्रमा वृश्चिक राशिमा मंगल वृष राशिमा बुध मिथुन राशिमा बृहस्पति कर्कट राशिमा शुक्र सिंह राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृश्चिक राशि आउँछ अनुराधा नक्षत्रको प्रथम चरण नाम आउँछ नारायण अथवा नारायणी भन्ने नाम आउँछ मदिनाडी देवगण परेको छ भनेर पञ्चाङ्गहरूले उल्लेख भने गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पालिरहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल

0: मेष राशि हुनेहरूका लागि आजको दिन व्यस्तता बढ्नेछ भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले समस्या पर्नेछ। काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ। स्वास्थ्यको लागि आहार विहारमा सजग रहनु पर्ला। समयमा साथ दिनहरू नहुँदा दुःख पाइन्छ। बाध्यताले अवसर पार्न सक्छ। आँटेको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रतीक्षा गरेको उपलब्धि प्राप्त हुनुका साथै मनका धन लाभ हुन सक्छ। दिन मनोरञ्जन पूर्ण रहनेछ। शोक पूरा हुँदै जानेछन् भने विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछन्। व्यापार व्यवसायका लागि यात्रा सम्भावना रहेको छ। सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो भएर जानेछ। आतिथ्यपूर्ण सम्मान समेत प्राप्त हुने खालको योग भनी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्रोत साधन जुट्नाले दिगो यो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मिहिनेतीका लागि समय उत्साहजनक रहनेछ। तर काममा बाधा पुर्याउनेहरू प्रशस्त मात्रामा हुनेछन्। आफ्ना सामानमा अरूले दावी गर्न सक्छन्। ठगीमा पर्ने योग रहेकाले अलि होसियार रहनुहोला। वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ। फाइदाका लागि गोपनीयतामा विशेष ध्यान पुर्याएर अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन शुभ चिन्तकले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछन्। पढाइ लेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धन लाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्ने खालको योग भइन राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। चिताकाम समयमा सम्पादन नहुन सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। अरूको फाइदाका लागि उपाय भइने समय रहेको छ। अलि सजग रहनुहोला। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। कुनै काम रोकिए पनि परिवार जनसंघको माध्यमबाट लाभ उठाउन पनि सकिने खालको योग भइन राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुँदै जाँदैछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिन्छ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइन्छ। विशेष उपहार समेत हात लागि हुन सक्छ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि धन आर्जन प्रशस्त मात्रामा हुनेछन्। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न पनि सफल हुने खालको योग भइन राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। बोली व्यवहारमा अलि सजग रहनु पर्ला। धन बाहिरिने सम्भावना देखेकाले कर्जा र उधार व्यापारमा चनाखो रहनु पर्नेछ। नियमित काममा भने सार्वजनिक फाइदा हुनेछ। अरूको विषयमा चाखो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद काम जिम्मेवारी आउनाले सावधानीले मात्र कार्य सिद्धि हुने खालको योग भइन राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आफन्तसँग भेटघाट भए पनि परिस्थिति रमाइलो नरहन सक्छ। आफ्नाले सहयोग नगर्दा काम रोकिनेछ। मेहनतको फल अरूलाई सुम्बिनु पर्ने स्थिति आउन सक्छ र त्यसै नतिजा पनि केही कमजोर रहला। दोहोऱ्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिन्छ। व्यापार व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुँदै जाँदैछन्। पेटको खराबीले सताउन पनि सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: उनीहरूका लागि आजको दिन समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने योग देखिन्छ। श्रम सुधार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनु पर्ला। आफ्नो कमजोरले विवादमा परिएला। सदाचारी अभिप्रेरित हुनेहरूलाई भने फाइदा दिनेछन्। समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू फेला पर्दै जाँदैछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
2: मकर राशि
0: उनीहरूको लागि आजको दिन आमदानीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुँदैछ। तारिख बेग काम गर्दै धन आर्जन गर्न सकिन्छ। पेसा व्यापार व्यवसाय फाइदा हुनेछ। प्रत्यक्ष नतिजाले उत्सव जगाउँदैछन्। थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जाँदैछन्। दिगो काम प्रारम्भ गर्ने समय रहेको छ। पहिलेको सफलताले नयाँ अवसर दिलाउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। तारिख बेग काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हात लागि हुने समय राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन मेहनतीका लागि भाग्यले राम्रो अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्दै जानेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढेका मित्रगण नजिकले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्दै जाँदैछन्। आवश्यक पर्दा सहयोगहरूको साथ पाइन्छ। अभाव हट्नुको साथै नामदाम इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउने खालको योग भइन् राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सबै सम्पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मिसादी बाह्र राशि फलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। 9845725223 र 9806575223 नम्बरमा तपाईँहरू आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी भने गराउनुहोला। साल महिना गते र समयको आधारमा म भूत वर्तमान अनि भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्ते गुरुबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म कालीमाटी गाउँपालिका सल्यान लक्ष्मीपुरदेखि।
0: सल्यान लक्ष्मीपुरबाट, कालीमाटी गाउँपालिका सल्यानबाट।
1: हजुर।
0: कतिको सुन्नुहुन्छ सल्यानतिर कार्यक्रम ज्योतिष वास्तु?
1: धेरै सुन्छौँ।
0: धेरै सुन्नुहुन्छ। कसको विषयमा हेराउन चाहनुहुन्छ आज?
1: हजुर,
0: कसको विषयमा हेराउन चाहनुहुन्छ भनेको?
1: छोराको विषयमा।
0: छोराको विषयमा जन्ममिति भन्नुहोस् त, छोराको कति हो?
1: 2061 साल।
0: 2061
1: फागुन 5 गते।
0: फागुन महिनाको 5 गते। समय भन्नु?
1: दिउँसोको 12 बजे, त्यस्तै 4-5 मिनटतिर।
0: दिउँसोको 12 बजे र 4-5 मिनटतिर हो।
1: हजुर।
0: जन्म जिल्ला कुन जिल्ला पर्छ?
1: सल्यानै हो गुरुबा।
0: सल्यानमै हो। बुधबार हो?
1: हजुर बुधबार।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर।
0: श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। 2061 साल माघ शुक्ल पक्षको बुधबार अष्टमी तिथिमा जन्म, वृष राशि, कृतिका नक्षत्रको तेस्रो चरण, नाम आउँदो रहेछ उमाकान्त भन्ने नाम आउँदो रहेछ है?
1: हजुर उत्तम राखेको छ।
0: हजुर उत्तम पनि हुन्छ, उमाकान्त पनि हुन्छ है?
1: हजुर।
0: अनि अन्त्य नडी राक्षस गर्नु परेको छ, यहाँबाट हेर्दा घातकमा परेको छ, तिथिहरू परेको छ, प्रतिपदा षष्ठी एकादशी, शनिबार घातक, हस्ता नक्षत्र घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ।
1: हजुर।
0: असाध्यै राम्रो कुण्डली छ, असाध्यै राम्रो ग्रह दशा राम्रो देखिएछ। अलिकति विवाहमा दाम्पत्यमा बाधा आउँछ, माङ्गलिक परेको भएर आफै खोजेर आफै रोजेर प्रेम विवाहहरू गर्ने, अनि प्रेम विवाह गरेपछि पहिलो घरबार दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली परेको छ। विदेश यात्रा राम्रो छ, पढाइमा पनि राम्रो छ, पढाइराखे पनि राम्रो हो, बीचमा पढाइ रोकिने, पढाइ छोड्ने ग्रह दशा परेको देखिन्छ। अहिले ग्रह बाबुको यहाँबाट हेर्दाखेरि विदेश यात्रा गराउने दशाहरू छन्, तर 24 वर्षसम्म चाहिँ अलिकति मनमा पीर चिन्ता, स्वास्थ्यमा घरिघरि समस्या आउने, अलिक छिट्टो रिसाउन मन लाग्ने, घमण्डी हुन मन लाग्ने दशा परेको छ। बाबुले मंगलबारको दिन व्रत बस्नुपर्छ, मंगलबारको दिन राम्रो हुन्छ, त्यसपछि समस्याहरू आउँदैन है?
1: हजुर। उसको विवाहमा कस्तो होला गुरुबा? त्यसको
0: मैले भने त विवाह कस्तो हुन्छ भनेर अघि नै,
1: विवाह त गरेको छ, प्रेम विवाह, त्यो विवाहमा उसको रास जुरेको हो कि होइन त्यसको?
0: हजुर, विवाहमा त्यति राम्रो देखिँदैन। अब नानी पनि माङ्गलिक परेको छ भने राम्रो हुन्छ, तर माङ्गलिक केटी यो बाबुले पक्का पनि बिहा गरेको छैन, किनकि यो बाबु माङ्गलिक परेको छ, प्रेम विवाह हुने ग्रहहरू पर्ने, अनि पहिलो घरबार दाम्पत्यमा अलिकति समस्याहरू आउने दशाहरू पर्छ, त्यो भएर अलिकति विचार गर्नुपर्छ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। अनि नानीको जन्ममिति र जन्म समय थाहा छ?
1: नानीको थाहा छैन, फेरि उसको जन्ममिति थाहा छैन।
0: हजुर, जन्ममिति पत्ता लगाउनुहोस्, त्यसपछि भोलि फेरि फोन गर्नुहोस्, बाबु र नानीको जुदाएर हेरिदिन्छु म, ग्रह दशा कस्तो छ, जुरेको छ कि जुरेको छैन, केही समस्या छ कि छैन, अथवा समस्या आएन भने ठिकै छ, समस्या आयो भने त्यसको समाधानको पनि गरौँ न है।
1: पहिलो विवाह राम्रै हुन्छ कि अलिक खटपट हुन्छ होला गुरु?
0: अलिक खटपट हुने ग्रह छ बाबुको,
1: त्यो विवाह जुर्दैन होला।
0: अब खोइ त मलाई के थाहा भयो र, त्यो त केटीको हेर्नु पर्यो नि त, नानीको पनि साल महिना गते समय दिनुभयो, म हेरिदिन्छु, नहेरिकन त मलाई पनि थाहा हुँदैन हो कि होइन?
1: हजुर।
0: त्यो भएर चिन्ता नगर्नुहोस्, चिन्ता गर्नु पर्दैन। बाबु नानीको अब माङ्गलिक परेको रहेछ भने बाबुले रत्न कवच लाउनु पर्छ माङ्गलिकको, त्यसपछि राम्रो हुन्छ, समस्या आउँदैन है।
1: हजुर
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला।
1: हजुर
0: उहाँले फोन गर्नु भएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नु भएको थियो। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्कार गुरु, म यता सिन्धुली दुधौलीबाट बोलेको छु। हजुर
0: सिन्धुली दुधौलीबाट बोल्दै हुनुहुन्छ?
2: हजुर
0: कार्यक्रम कतिको सुन्नुहुन्छ सिन्धुली दुधौलीतिर?
2: सुन्छौँ गुरु, राम्रैसँग सुन्छौँ हामी,
0: राम्रैसँग सुन्नुहुन्छ। हजुरको शुभ नाम?
2: मेरो शुभ नाम राजकुमार पौडेल। हजुर
0: राजकुमार पौडेल, जन्ममिति भन्नुहोस् त कति हो?
2: 2054 फागुन 20 गते।
0: 2054 फागुन महिनाको 20 गते, समय भन्नु
2: 12:55
0: 12:55 दिउँसो कि बिहान?
2: बिहान बिहान
0: बिहानको रातिको?
2: हजुर रातिको, राति मङ्गलबार राति बुधबार बिहान।
0: हजुर मङ्गलबार राति बुधबारको बिहान भनेको 19 गतेको राति, उजालो भएको चाहिँ 20 गते होइन?
2: हजुर हजुर गुरु।
0: हजुर सुन्नुहोस् है, ध्यान दिएर श्रीमती रामानुजाय नमः। बाबुको चाहिँ 2054 फागुन शुक्ल पक्षको मङ्गलबारको राति, उजालो भएको बुधबार, षष्ठी तिथिमा जन्म, मेष राशि, भरणीको चौथो चरण, नाम आउँदो छ लोकबहादुर, लोकप्रसाद, यस्तो नाम आउँछ। अनि बाबुको मध्यनदी नरगण परेको छ, यहाँबाट हेर्दा घातकमा तिथि परेको छ, प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा एक नम्बर राशिमा बाबुलाई मेष राशि नै घातक, बाबुको पनि मेष राशि हो अनि मेष राशि नै घातक देखाउँछ। यहाँबाट हेर्दा कालो सर्प योग पनि परेको देखायो है, अनि गुरु चाण्डाल योग पनि परेको देखायो, सूर्य ग्रहणको योग पनि परेको देखायो। अब यो सूर्य ग्रहणको योगले चाहिँ पढाइमा डिस्टर्ब लिएर आउँछ बाबुको, अनि यहाँबाट हेर्दाखेरि सूर्य बिग्रियो भने दाँत बिग्रिन्छ, टाउको बिग्रिन्छ, आँखा बिग्रिन्छ, समस्या आउँछ। सूर्यले पितासँग ग्रह अलि मिल्दैन, विचार खाँदैन, मेल खाँदैन पनि भन्छ बाबुको लागि चाहिँ। अब एकादशीको व्रत बस्ने, आइतबारको दिन नुन नखाने काम बाबुले गर्नुपर्छ। अब नागपञ्चमीको बेलामा नाग देवताको पूजाहरू गर्नुपर्छ बाबुले, त्यसपछि बाबुलाई राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन है।
2: हजुर गुरु, अनि यो रङहरू कसरी कुन चुज गर्नु होला भनेर क्या?
0: रातो कलर राम्रो हुन्छ राशिको हिसाबबाट बाबुको लागि, रातो कलर सिमिल कलर राम्रो हुन्छ।
2: मैले तपाईँको काठमाडौँतिर सामान्य देखाउँदाखेरि 7:30 छ भन्दै क्या गुरु, मलाई पनि डरले हजुरलाई फोन गरेको।
0: होइन राशिलाई त छ नि त अहिले,
2: ए अनि गुरु मेरो हेर्नु न काहीँ कतै केही पनि हुँदैन, जति ठाउँ गरे पनि बाहिर पनि कति गरिसके सबै कुरा हुन्छ, अन्तिम आएर धोका पाइन्छ, के भएको गुरु? के गर्दै
0: कालो सर्पयोग परेर धोका खानु भएको अन्तिममा आएर? मैले अघि भनेको थिएँ नि तपाईँले, कालो सर्पयोग परेको छ, गुरु चाण्डाल योग परेको छ, सूर्य ग्रहणको दोष परेको छ भनेको थिएँ नि। अब यसले आत्मबल पनि अलिक कमजोर गराउँछ होइन, अनि त्यसपछि कालो सर्पयोगले चाहिँ जे जे काम गर्दै जानुहुन्छ अन्तिम अन्तिममा गएर बिग्रिन्छ हो, त्यसको लागि चाहिँ कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग हो। यो रत्न कवच लाउनु भयो भने सबै काम बन्छ, राम्रो हुन्छ। विदेश त तपाईँलाई असाध्यै राम्रो हो, नराम्रो भन्न मिल्दैन होइन, विदेश त तपाईँलाई एक नम्बर राम्रो देखाउँछ यहाँबाट हेर्दा। अहिले विदेश जाने ग्रह पनि छ, तर कालो सर्पयोगको रत्न कवच लाउने अनि त्यसपछि नागपञ्चमीको बेलामा नाग देवताको पूजा गर्ने, रत्न कवच लगाएर पूजा गर्ने है।
2: हुन्छ गुरु, मलाई यो कृषि जनावरहरू थामथाम खोल्ने पनि योजना छ पछि गएर, के चाहिँ फाप्छ जनावरहरूमा?
0: गाई फाप्दैन, अरू फाप्छ।
2: त्यही त गुरु, म डिप्रेसनै भइसकेँ अनि मन पनि कता कता डुल्छ अनि केही गर्दा पनि हुँदैन अनि फ्यामिली प्रेसर त्यतिकै हुन्छ। हजुरलाई
0: यस्तो हो नि, त्यो त तपाईँको सूर्य बिग्रेको भएर तपाईँलाई त्यस्तो लागेको के? सूर्य सूर्य भनेको चाहिँ तपाईँको अलिकति बलवान हुनुपर्छ, आत्मबल कमजोर नहुनको लागि, तपाईँको आत्मबल कमजोर भएको हो। अब तपाईँले आत्मालाई कमजोर बनाएर डिप्रेसनमा गएर चिन्ता लिएर त हुने त केही पनि होइन फेरि हो कि होइन। त्यो भएर सुरुमा तपाईँले रत्न कवच पाउँछ हामीसँग, दिउँसो 10 बजेपछि फोन गर्नु,
2: मैले
0: रत्न कवच बनाएर पठाइदिन्छु तपाईँलाई चाहियो भने।

0: रोप्नुपर्छ। तुलसी शाखा मोड छैन भने गमलामा भए पनि रोप्नुपर्छ। अलिक ठुलो खालको गमला बनाउनु होला। गमलाको तलपट्टि तपाईँको एउटा पल बनाउनुहोस्, एउटा दुईवटा तिनवटा चारवटासम्म पल बनाउनुहोस्। पल बनाउनु भए माथि जल राख्ने, अनि तलबाट जल निक्लेपछि गमला मर्दैन, तुलसी मर्दैन, राम्रो हुन्छ है। भाँडामा गर्दाखेरि तुलसीका मोठहरू छन् भने बनाउनुहोस्, तुलसीको मोठ पनि राम्रो हुन्छ होइन। जस्तै तपाईँको घरको आँगनमा तुलसीको मोठ बनाउन खोजिराख्नु भएको छ, घरको आँगन चाहिँ ढलाइ गर्नुभएको छ भने हो त्यही ढलाइमाथि चाहिँ त्यसलाई तपाईँले तुलसीको मोठ नबनाउनु होला। फेरि त्यसो गर्नु हुँदैन। तपाईँले त्यो ढलाइलाई चाहिँ कति बनाउनुहुन्छ, तुलसीको मोठ कत्रो बनाउनुहुन्छ हो त्यसको हिसाबमा चाहिँ सानो एउटा तलपट्टि तपाईँको चाहिँ तुलसीको मोठको तलपट्टिको भाग रहने जति चाहिँ तपाईँले त्यो ढलाइलाई फुटाएर तलको जमिनको माटो देखाउनु पर्यो, निकाल्नु पर्यो है। अनि माटो निकालिसकेपछि तपाईँले त्यहाँ तुलसीको मोठ बनाउनुहोस्। हरियाली नि हरियाली हुन्छ। तुलसीको मुख चाहिँ मोठ बनाउँदाखेरि मुख चाहिँ अलिक ठुलो चाहिन्छ है। मुख चाहिँ अलिक ठुलो खालको तुलसीको मोठ बनाउनु होला। सानो मुख भयो भने के हुन्छ भन्दा तुलसी मर्न सक्छन् क्या। अलिक ठुलो मुखवाला बनाउनुहोस् तुलसी बनाउँदाखेरि चाहिँ है। त्यो बनाउनु भयो भने राम्रो हुन्छ। तिन स्टेपको बनाउनुहोस् राम्रो हुन्छ। सानो चुटुक्कको बनाउनुहोस्, धेरै ठुलो पनि बनाउनु पर्दैन। घरमा ढुङ्गा र रातो माटो छन् भने ढुङ्गाको र रातो माटोको अथवा इँटाको र रातो माटोको तपाईँले बनाउनुहोस्। सिमेन्टीको सकभर नबनाउनुहोस् है। बनाउँदाखेरि तुलसीको मोठ चाहिँ अब बजारतिर रातो माटो पाउँदैन, अथवा नजिकै तपाईँको घरतिर रातो माटो पाउँछन् भने रातो माटोको र इँटाकै बनाए पनि इँटाको तुलसीको मोठ बनाउनु। सिमेन्टी हाल्ने ठाउँमा माटो राख्ने क्या हो। त्यस्तो बनाउनु भयो भने सिमेन्टी भन्दा बलियो पनि हुन्छ, तुलसीलाई राम्रो पनि हुन्छ, तुलसीलाई शीतलता शीतलो पनि हुन्छ होइन। अझै भएर पाएसम्म त तपाईँको चाहिँ ढुङ्गाकै बनाउँदा राम्रो हुन्छ, तुलसीको मोठ बनाउँदाखेरि चाहिँ है। हो त्यस्तो गर्नुभयो भने एकदम राम्रो हुन्छ, बलियो हुन्छ है। तपाईँले त्यस्तो गर्नुहोला, अनि तुलसीलाई शीतलता पनि हुन्छ, तात्तेन पनि, मोठ तात्तेन पनि होइन। यसो तपाईँले विशेष ख्याल गर्नुहोला। 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर देवनी, रोल्पा देवनी अहिलेदेखि म प्रदीप खत्री बोल्दैछु।
0: प्रदीप खत्री रोल्पाबाट?
1: हजुर।
0: अनि मोबाइललाई नजिक राखेर बोल्नुहोस् ल। अलिक कम कम आएको छ, अहिले आइराखेको छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म छोरीको विषयमा हेराउँछ।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2073
0: साल असार महिनाको
1: 16 गते।
0: असार महिनाको चाहिने 16 गते। जन्म समय भन्नु?
1: जन्म समय बेलुका 9 बजेतिर।
0: जन्म समय बेलुकाको 9 बजे तिर कि 9 बजे हो, ठ्याक्क भन्नुहोस् न हौ।
1: 9 बजे नै हो।
0: 9 बजे हो बेलुकाको होइन। के बार पर्छ जन्मबार?
1: जन्मबार 2 रात।
0: ल छोरीको होइन त? ल सुन्नुहोस् है त, नानीको भन्छु है। 2073 साल असार कृष्ण पक्षको बिहिबार एकादशी तिथिमा जन्म मेष राशि, भरणीको चौथो चरण नाम आउँदो रहेछ। लोबाट लोक लक्ष्मी भन्ने नाम आउँछ। हजुर लोक लक्ष्मी, लक्ष्मी होइन लोक लक्ष्मी है। मध्यनाडी नरगण परेको छ नानीको, घातकमा परेको छ। तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर, राशिमा मेष भन्ने राशि घातक छ नानीको। गुरु चाण्डाल योग परेको छ। पढाइमा अलिकति धेरै अलिकति जोड गर्नु होला पढाइको लागि चाहिँ होइन। अनि अहिले दशा चलेको छ नानीको उल्का र अर्को शुक्र चलेको छ। नानीको ग्रह चाहिँ अस्ति असारदेखि ग्रह बिग्रिन थालेछ। अलिक विशेष ख्याल गर्नु, चोटपटक लाग्ने बिरामी हुने दशाहरू परेको छ यो समय, अलिकति सावधान रहनुपर्छ। अहिले ग्रह चलेको छ शुक्र र सिद्धा भन्ने ग्रह चलेको, यो स्वामी योग हो, यसले पढाइ बिगार्छ है। अरू त्यस्तो नराम्रो छैन ठिक।

0: सगरा राम्रै छ,
1: पढाइमा एकदम कमै छ,
0: पढाइमा त अलिकति कमजोर नै गराउँछ, किनकि गुरु चाण्डाल योग परेको छ, एकादशीको व्रत बस्ने, भोलि एकादशी हुन्, अब नानी सानै छन्, व्रत बस्नु पर्दैन, अन्न नखाने, अरू खाने है, त्यति गर्नु, अरू त्यस्तो चिन्ता गर्नु पर्दैन, ठिक छ, ग्रहहरू राम्रै छ, चिन्ता नगर्नुहोस्, ठिकै छ है त, हुन्छ हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोरीको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो उहाँले। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा। तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। र कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी पनि गराउनु पर्ने हुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: रोल्पादेखि हिमा विष्ट।
0: हिमा विष्ट रोल्पा जिल्लाबाट, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: छोराको।
0: जन्ममिति भन्नुहोस् त, छोराको कति हो?
2: 2062 साल।
0: 2062 साल,
2: 4 महिना 32 गते।
0: 4 महिना 32 गते। समय भन्नु?
2: 4:15 बजे बिहान।
0: बिहानको 4:15 बजे हो?
2: हजुर
0: हजुर, बिहानको 4:15 बजे, 4:15 मिनटमा होइन?
2: हजुर।
0: उज्यालो भएको कति गते, 32 गते कि 1 गते?
2: 32 गते उज्यालो भएको।
0: 32 गते उज्यालो भएको हो?
2: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर, श्री गणेश आगमा श्रीमती रामानुजायनमा 2062 साल होइन त?
2: हजुर।
0: 2062 साल श्रावण शुक्ल पक्षको सोमबारको राति उजालो भएको चाहिँ मंगलबार एकादशी तिथिमा जन्म, धनु राशि, मूल पर्या रहेछ यो धन पिर्ने मूल हो, यो धन पिर्ने मूलको शान्ति गर्नुपर्छ। नाम आउँदो रहेछ भावना भन्ने नाम आउँछ, राक्षस गणमा जन्म भएको, आद्य नाडी परेको छ, छिट्टो रिसाउने, एकोरो घमण्डी स्वभावको देखेँ मैले छोरीलाई हो। रिसाउँछ घमण्डी घमण्डी, एकोरो स्वभावको देखिन्छ यहाँबाट। नानीलाई घातक बार शुक्रबार, नम्बरमा 9 नम्बर, राशिमा कर्कट राशि घातक हुन्छ, यिनको विवाह दाम्पत्यमा अलिकति बाधा आउँछ, विशेष ख्याल गर्नुहोला। पढाइमा रुचि हुँदैन, गुरु चाण्डाल योग परेको छ, भोलि एकादशी हुन्, व्रत बस्न लगाउनुहोस् है, तपाईँले पनि व्रत बस्नुहोस्, तुलसा रोप्नुहोस् होइन, तुलसा रोप्नु भयो भने राम्रो हुन्छ, घरमा लक्ष्मी हुन्छ, घरबाट बाहिर निक्लिँदाखेरि दाहिने साइडमा एउटा गमलामा भए पनि रोप्नुहोस्, तुलसाको मोठ छ भने तुलसाको मोठमा रोप्नुहोस् है, यसले राम्रो गराउँछ, समस्याहरू कम आउँछ, अहिले सङ्कट चढेको छ, ग्रहहरू त्यति राम्रो देखिँदैन नानीको, विवाह बारी हुने ग्रह आएको छ त नानीको, त
2: नानी होइन बाबु,
0: ए बाबुको अहिले विवाह बारी गराउने ग्रह, यसो लपसप पार्ने ग्रह त देखिया छ यहाँबाट हेर्दाखेरि है, अब यसमा अलिकति विशेष ख्याल गर्नुहोला, अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिकै छ, राम्रै छ है,
2: पढाइमा राम्रो छैन त,
0: पढाइमा त राम्रो छैन देखिँदैन यहाँबाट हजुर बाबुको, अब अलिक बिचमा पढाइ छुट्ने, पढाइ बिग्रिने, साथीको सङ्गत गर्ने, त्यस्तो खालको ग्रहहरू छ, अलिकति विचार गर्नु, यो समय बिग्रियो भने सधैँभरि बिग्रिरहन्छ ग्रह दशाहरू पनि, भाग्य पनि बिग्रिन्छ, पढाइमा यसो विशेष ख्याल गर्नु, गुरु चाण्डाल योगको रत्न कवच पाउँछ हामीसँग, त्यो मगाएर लगाइदिनुहोस् बाबुलाई, 10 बजेपछि फोन गर्नु यही नम्बरमा मगाउनको लागि होइन, बाबुको लागि राम्रो हुन्छ, यसले 100मा 100 राम्रो हुन्छ, समस्या आउँदैन, भोलि एकादशी हो, व्रत बस्न लगाउनुहोस् है,
2: अहिले घर छैन कि इन्डियातिर गएको छ,
0: त्यही त, जहाँ भए पनि व्रत बस्न लगाउनुहोस् न है, राम्रो हुन्छ, समस्या आउँदैन है, हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। हस्, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेर्नको लागि रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ, तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले जानकारी गराउनुहोला। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउँदैछु। तपाईँले विशेष गरी भोलि तुलसा रोप्ने दिन हो, तपाईँले तुलसाको मुठ बनाउनु भएको छैन भने तुलसाको मुठ बनाउनुहोस् है, नबनाइकन त हुँदै हुँदैन। हेर्नु घरमा एउटा तुलसाको मुठ भएन भने त्यो घर घर होइन, मसान घाट हो भनेर लेखेको छ शास्त्रले। घरमा बेलुका साँझ बत्ती बाल्नुपर्छ, साँझ बत्ती भनेको बिजुलीको बत्ती होइन, दियो बाल्नुपर्छ घरमा तपाईँले, बुझ्नुभयो नि? दियो बाल्नुहोस्, घिउमा बाल्नुहोस् गाईको, नभए तेलमा बाल्नुहोस् होइन, जेमा बाले पनि हुन्छ, घिउमा बाले घिउमा बाल्नुहोस्, तेलमा बाले तेलमा बाल्नुहोस् होइन। तपाईँले यसरी बाल्नु होला, साँझ बत्ती पनि बाल्नुपर्छ घरमा, कपासको बत्ती काटेर अनि टक्क लगाएर साँझ बत्ती, त्यो बत्तीलाई चाहिँ उत्तरतिर फर्काउनु भयो भने धन आउँछ, बुझ्नुभयो? उत्तरतिर फर्काउनु भयो भने धन आउँछ, त्यही भएर उत्तरतिर फर्काउनु होला, अथवा त्यो बत्तीलाई पूर्वतिर फर्काएर बाल्नुहोस्, अथवा उत्तरतिर फर्काएर बाल्नु होला है, तुलसाको मुठमा बत्ती बाल्दाखेरि। त्यसो गर्नुहोस्, तपाईँको घरमा लक्ष्मी आएन भने मलाई भन्नुहोला, तपाईँको घरमा झैझडा कम भएन भने मलाई भन्नुहोला। त्यस्तो घरमा नकारात्मक ऊर्जाले आएर बल गर्न सक्दैन, उसको बल कमजोर हुन्छ क्या, बुझ्नुभयो नि? जस्तै कस्तो हुन्छ भन्दाखेरि चाहिँ नकारात्मक ऊर्जा आउँदै नआउने भन्ने त होइन, जस्तै तपाईँको हातमा चाहिँ माथि तपाईँको चाहिँ कुइनासम्म चाहिँ तेल लगाउनु भएको छ, तोरीको तेल लपक्कै लगाउनु भएको छ भने अर्को व्यक्तिले तपाईँलाई तान्न सक्दैन, त्यही हातमा समाएर तान्न सक्छ त, चिप्लिएर ऊ पछारिन्छ हो। त्यस्तै तपाईँले बत्ती बालिदिनु भयो भने घरमा शुभ आउँछ, स्थिर लक्ष्मी प्राप्ति हुन्छन्, अनि नराम्रो कुराहरू, नकारात्मक कुराहरूले चाहिँ तपाईँलाई अट्याक गर्न सक्दैन, अट्याक गरिहाल्यो भने चिप्लेर ऊ आफै पछारिन्छ, त्यहाँबाट भागेर जान्छ। त्यो भएर घरमा तुलसाको मुठ हुन आवश्यक छ। तुलसाको मुठ अहिले छैन भने तपाईँले चाहिँ गाई त पाल्नु भएको होला कतै कतै, गाईको पाकेको गोबर ल्याउनुहोस्, फर परेको गोबर ल्याउनुहोस्, अनि गोबर ल्याएर चाहिँ तपाईँले तुलसाको मुठमा हाल्नुहोस्, माटो पनि हाल्नुहोस्, तुलसाको मुठ र माटोमा गोबर मिलाउनुहोस्, पहिला मोल्नुहोस् त्यसलाई चाहिँ है, अनि मोलेर तपाईँले चाहिँ अनि बल्ल तुलसाको मुठमा हाल्नुहोस्। मुठ छैन भने गमला किन्नुहोस्, एउटा बजारमा पाउँछ प्लास्टिकका गमला होइन, तपाईँको सिमेन्टीका गमला, माटोको गमलाहरू पाउँछ, अलिक ठुलो खालको गमला किन्नुहोस्, मुख ठुलो भएको, अनि तलपट्टि गमलाको चाहिँ तल पिँधमा चाहिँ दुई तिनवटा चारवटा चाहिँ पाल पारिदिनुहोस् होइन, अनि त्यसपछि तपाईँले रोप्नुहोस्। त्यसरी गर्नुभयो भने तपाईँको तुलसा मौलाउँछन्, त्यहाँ टक्क दियो बालिदिनुहोस्। तुलसाको मठमा दियो बाल्दाखेरि त्यो दियोको तातोले तुलसा नडढोस् त्यो हिसाबले बाल्नुहोला है। त्यसो गर्नुभयो भने तपाईँको घरमा स्थिर लक्ष्मी प्राप्ति हुन्छ, घरमा अलक्षिण आउँदैन, घरमा झैझडा पनि हुँदैन भन्ने कुराहरू है। यो कुरा सिकाएँ, पोहोर साल पनि मैले सिकाएको, यसपालि पनि सिकाएको सिकाइछु, तपाईँले चाहिँ गर्दै गर्नुहुन्न। तपाईँले तुलसाका मठमा तुलसा रोपेको फोटो खिचेर मेरो म्यासेन्जरमा हाल्नुहोस्। मेरो फेसबुक आइडी भनेको प्रेम प्रसाद सुवेदी भन्ने छ है, प्रेम प्रसाद सुवेदी भन्ने छ, तपाईँले म्यासेन्जरमा हाल्नुहोस्, अनि तपाईँको नाम अनि त्यसपछि तपाईँको ठेगाना तपाईँ लेखेर पठाउनुहोस्, म तपाईँको कार्यक्रममा भनिदिन्छु ल, यो मान्छेले यो फलाना व्यक्तिले चाहिँ तुलसा रोप्नु भएको रहेछ यसरी, ल है हेर्नुहोस्, उहाँको फलानो नाम रहेछ, घर यहाँ रहेछ उहाँको, भनेर म नाम भनिदिन्छु यहाँबाट तपाईँहरूको है। कतिजनाले पठाउन सक्नुहुन्छ पठाउनुहोस्, तपाईँकोसँग म्यासेन्जरमा तपाईँ जोडिन सक्नु भएन भने मेरो वाट्सएप नम्बर पनि छ 98451 75223, यही नम्बर जुन कार्यक्रममा भएको एनटिसीको नम्बरमा वाट्सएप छ होइन। हो त, वाट्सएपमा पहिला त्यो नम्बर सेभ गर्नुहोस्, ज्योतिष गुरु प्रेम प्रसाद सुवेदी भनेर सेभ गर्नुहोस्, अनि वाट्सएपतिर आएर हेर्नुभयो भने ठ्याक्क तपाईँले पाइहाल्नुहुन्छ है। त्यही भएर वाट्सएपबाट भए पनि पठाउनुहोस् र लेख्नुहोस् नाम, फलाना मेरो नाम यो हो, म यो ठेगानाबाट म पठाएको गुरु भनेर पठाउनुहोस्। तपाईँले तुलसाको मुठ पनि देखाउनुहोस्, तुलसा रोपेको पनि देखाउनुहोस्, असाध्य राम्रो हुन्छ, म यहाँबाट भनिदिन्छु। अनि त्यसपछि तुलसाको मठमा बत्ती दैनिक रूपमा साँझ बत्ती बिहान र बेलुका होइन, बेलुका त अनिवार्य हो, जुन घरमा साँझ बत्ती बल्दैन दियो बल्दैन त्यो घर मसान घाट भनेर लेखेको छ शास्त्रले, म त्यो लेखेको पनि तपाईँलाई चाहिन्छ भने म त्यो पनि देखाइदिन्छु, फेरि त्यो घर मसान घाट हो भनेर लेखेका छ है, त्यही भएर विशेष तपाईँले ख्याल गर्नुहोला भन्दै कार्यक्रम ज्योतिषवास्तुको अन्तिम चरणमा आएका छौँ र कार्यक्रम ज्योतिषवास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रले इसारा गर्नुभएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृउद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550703059 र 98550673059।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइ राख्ने:
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा

0: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 9845082997,
3: 9855010997।
6: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तिजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
7: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
6: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
7: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने।

0: गर्ने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
1: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो साग सब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र साग सब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
0: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
1: उच्च रक्तचाप तथा नसर्ने रोग नभनेरे पौडेलसँग हामी कुराकानी गर्छौँ।
2: किन त भन्दाखेरि हामीले चाहिँ के बुझाउन चाहन्छौँ भने हामी स्थानीय निकायसँग सरकारी निकायसँग बचत गर्ने विशेष गरी कृषि उपजमा हामी काम कसरी गर्ने, महिला नै

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
1: विश्वविद्यालय अनुदान आयोगबाट।
2: नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम संचालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पणमा विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, संचालकहरूसँग, शेयर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौ। यही असारको पहिलो सप्ताह असार 7 गते मध्य दिउँसो ए मलाई पनि ए नधकेल्नुस् न यता यता यस्तै सुनिँदै थियो। चितवनको भरतपुर 10 रहेको गेस्ट हाउस चौरमा त्यहाँ एक हुल मान्छे त भन्दा म कि कम भन्दै हानालुज गरिरहेका थिए। उनीहरूको हानालुज आधा लिटरको बोतल लिन थियो। त्यो बोतलमा थियो गंगा दुग्ध सहकारीबाट उत्पादित पेय पदार्थ मोही।

नेपालको सबैभन्दा ठूलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन समुद्घाटन समारोह हुन गइरहेको थियो। त्यसैलाई नै लक्षित गर्दै सहकारीले पेय पदार्थ अर्थात मोही त्यहाँ पुर्यायो। गर्मीको राप अनि मोही त्यसैले त्यहाँ मोहीका लागि तछाड मछाड गरिरहेका थिए। कार्यक्रममा सहभागी कार्यकर्ता सहित महाधिवेशन हेर्न पुगेका जो कोहीले मोही खाइरहेको दृश्यले सामाजिक सञ्जालमा पनि ठाउँ पायो। यसपटक

0: समाचारका अनलाइन पोर्टलदेखि छापा सबै माध्यममा पर्यो मोही। समुद्घाटन समारोहमा सहकारीको मोही सर्वसाधारणको हातमा मात्रै थिएन, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता सँगै कार्यक्रममा अतिथिलाई स्टेजमा नै मोही खाने व्यवस्था समेत मिलाइएको थियो। स्टेजमा नै रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले स्टेजमा मोही पिउँदै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल नै भयो। त्यस अधिवेशनमा सहभागी केहीलाई हामीले मोही बारे केही कुराहरू सोध्यौं पनि। पर्वतबाट महाधिवेशनमा सहभागी हुन आउनुभएका गुरूदत्त सुवेदीले पनि मोही पिउनुभयो। उहाँले यसको स्वाद र व्यवस्था प्रति राम्रो प्रतिक्रिया व्यक्त गर्नुभयो।
1: राम्रो छ, मिठो छ, स्वास्थ्यको लागि पनि धेरै राम्रो। हामी त गाउँठाउँको मान्छे मोहीको बारेमा एकदम परिचित पनि छौँ। मोही एकदम राम्रो छ।
2: हजुरले खानुभयो? यहीँ खानुभएको कि उता खानु पनि खाइरहन्छ?

0: त्यसो त अधिवेशनमा भेटिनु भएकी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समितिका उम्मेद्वार अनिता श्रेष्ठले पनि चितवनको मोहीले मन जितेको बताउनुभयो। चितवनको गर्मी भगाउने पेय पदार्थ मोही खाएको अनुभव सुनाउनुहुँदै कोक फेन्टा जस्ता पेय पदार्थ भन्दा मोही उत्कृष्ट पेय पदार्थ भएको उहाँ बताउनुहुन्छ।
1: चितवनमा आएर गर्मीका बिच मही पाउँदा कस्तो अनुभूति भयो?
2: एकदम ठिक, एकदम राम्रो लाग्यो, एकदम रिफ्रेसिङ थियो है।
1: हजुर,
2: त्यो गर्मी भगाउने थियो।
1: धन्यवाद।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा भेटिनु भएको सर्लाहीको युवा नेता सोनु चौधरी सानोमा खाएको मोहीको याद चितवनको मोहीले मेटाएको बताउनुहुन्छ। उहाँले सर्लाहीका डेरी पसलमा मोही राख्न लगाउने बताउनुहुँदै गर्मीको बेलामा शरीरको लागि उत्कृष्ट पेय पदार्थ मोही भएको बताउनुभयो। सोनुसँगै भेटिएका सुधीर सिंहले पनि चितवनमा मोही पिउन पाउँदा साह्रै आनन्द लागेको सुनाउनुहुन्छ। उहाँले कोल्ड ड्रिंक्स होइन मोही पिउन समेत सुझाउनुहुन्छ।
3: सोनु चौधरी हो, सर्लाही जिल्ला।
1: अनि मही खानुभयो चितवनमा?
3: तीन चार चोटि।
1: कोसालको मही
3: धेरै मिठो लाग्यो। गर्मीको बेलामा शरीरको लागि सबभन्दा राम्रो त्यो मही नै हो
1: है।
3: हामीहरू गाउँ घरको पहिले मही खान्थे, त्यस्तै मही चितवनको मही लाग्यो।
1: गाउँ घरको महीको याद लागेर
3: सानोमा खाएको थिए, अहिले त अब खाँदैन।
1: हजुर,
3: त्यस्तै मही अहिले पनि यहाँ छ, चितवनमा पाइरहेछ। धेरै खुसी लाग्यो।
1: हजुर, त्यहाँको नेता पनि हुनुहुन्छ?
3: हजुर, ल्याएर त यता डेरी बसाएर बरु होस् कि यसको कुनै व्यवस्थापन गरेर होस् कि या डिलर खोलेर होस् कि चलायो भने हामीले त धेरै सहज हुन्छ।

0: हजुरको शुभ नाम
1: सुधीर सिंह.
0: यहाँले पनि खानुभयो?
1: हजुर
0: है.
2: कोल्ड ड्रिङ्क्स त अरू
1: है, कोल्ड
2: ड्रिङ्क्सहरूलाई यो
1: मही राम्रो,
2: लस्सी मही नै राम्रो हो
0: है.
2: अब कोल्ड ड्रिङ्क्समा अलि अल्कोहलको मात्रा हुन्छ, त्यही भएर मान्छे केमिकल बढी हुन्छ. शुद्ध हो, मही शुद्ध हो.

यस्तै गरी विगतमा घर गाउँमा मोही खाएर हुर्किएकाहरूका लागि कहिले गाउँ घर पुगेला र मोही टन्न पिउला जस्तै हुने गर्छ। चितवनमा आजकल मोहीलाई खाजाको बेला पनि पिउने दिइएको छ।

0: यही असार 6 गते पश्चिम चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोह थियो। त्यहाँ पनि गंगा सहकारीकै उत्पादन मोही खाने व्यवस्था मिलाइएको थियो। गत वर्षदेखि विश्वविद्यालय परिसरमा हुने कार्यक्रममा मोही वितरण गर्ने गरेको छ। कृषि विश्वविद्यालयले कृषिलाई नै प्रमोट गर्ने र प्रमोट पुग्ने यस्ता कदम बारे सुनौन त विश्वविद्यालयकै परीक्षा नियन्त्रक कार्यालयका सह प्रशासक सहदेव चौधरीका केही भनाई।
1: यो मोहीको विषयमा हाम्रो यो गर्मी समय थियो। गर्मी समयमा दीक्षान्त समारोह जस्तो अघि भन्नुभयो नि यो 7-6 गते अब गर्मीमा पानी पनि हामी व्यवस्था गरेका थियौँ होइन। पानी र गर्मीमा मोही भयो भने अब अलि शीतल पनि हुन्छ र यहाँको उत्पादन पनि हो होइन। त्यस कारणले हामीले चाहिँ यही सहकारी एउटा संस्था छ गंगा सहकारी संस्था मोहीको त्यहाँबाट चाहिँ यो मगाएर चाहिँ सबैले चाहिँ खुवाएको त्यही भनेको
2: यो विगतका वर्षहरूमा पनि
1: यो योभन्दा अघिल्लो पल्ट भनौँ न योभन्दा पछिल्लो पल्टको जुन थियो त्यति पटक त्यो पटक चाहिँ हामी गरेको हो अनि त्योभन्दा अगाडि चाहिँ गरेका थिएनौँ। प्राय जसो हामी यो वर्ष चाहिँ गर्मी यो सिजन लागेदेखि यो वर्ष चाहिँ हामी प्राय चाहिँ
2: महिलालाई
1: प्राथमिकता चाहिँ दिएको
2: र
1: हाम्रो चितवनको यहीँको आफ्नो उत्पादन होइन
2: कृषिसँग
1: सम्बन्धित र यो कृषि विश्वविद्यालय पनि हो त्यस कारणले कृषिसँग सम्बन्धित जुन थियो उत्पादन त्यसलाई हामीले चाहिँ बढी चाहिँ प्राथमिकता दिएको प्रतिक्रिया राम्रो पाएको मोही खुवाउँदाखेरि।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको उद्घाटन सत्रमा यसरी मोहीले गासेको साहिनोले त्यसपछि वरपरका पसलहरूमा मोहीको बिक्री नै बढेको व्यापारीहरूले बताएका छन्। हुन पनि मोहीको तिर्सना नमेटिने नै हुन्छ। हिजो जस्तो मोहीका लागि गाउँघर नै पुग्नु पर्ने घरमा गाई भैँसी नै पाल्नु पर्ने अवस्था हिजो आज भने छैन। आजकल मोही डेरी पसलसँगै किराना पसलहरूमा पनि सजिलो उपलब्ध हुने गरेको छ। विक्रम सम्वत 2049 सालमा स्थापना भएको यस सहकारीले किसानको दूध संकलनसँगै गंगा ब्रान्डको दूध र दुग्धजन्य परिकारहरूको उत्पादन र बजारीकरण गर्दै आएको छ।

0: किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षा सहित उद्योगका रूपमा सञ्चालित यस सहकारीको आफ्नै नमूना पशुपालन फार्म पनि रहेको छ। सहकारीले किसान र स्रोत केन्द्रबाट गरी सहकारीमा नै दैनिक दूध उत्पादन र संकलन गर्दै आएको छ। चितवन, नवलपरासी, रूपन्देही, मकवानपुर, तनहू, कास्की, गोर्खा, धादिङ र काठमाडौँका मुख्य बजार क्षेत्रमा गंगा ब्रान्डको उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्री हुने गरेको छ। चितवनमा पहिलो पटक व्यावसायिक रूपमा बोतल बन्द मोही बिक्री गर्ने श्रेय भने भरतपुर महानगरपालिका 22 रहेको श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्थालाई जान्छ। यस सहकारीले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पहिलो पटक मोही उत्पादन गरी बजारमा ल्याएको हो। भरतपुर महानगरपालिका 22 रहेको श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटा आफूहरूले विगत 2 मोही उत्पादन गर्दै आएको बताउनुहुन्छ। सुरुका दिनमा बिक्री हुँदैन कि भन्ने चिन्ता भएको भन्दै पनि उहाँले पछिल्लो समय माग बढ्दै गएको बताउनुभयो।
1: त्योभन्दा अगाडि हामीले त्यो 80 त्यो चाहिँ हामीले चाहिँ मोहीलाई चाहिँ बोतलमा चाहिँ प्याकिङ त्यो बोतलमा ल्याएर लैयो है। त्योभन्दा अगाडि हामीले प्लास्टिकमा अनि त्यो पानीको बोतल हुन्छ नि युजहरूको है त्यसमा हामीले बेच्थ्यौँ, अलिअलि बेच्थ्यौँ है। लकडाउनमा हामीले दुधलाई दुधबाट कच्चा पदार्थ त्यो छुर्पीको निम्ति बनाइन्थ्यो क्या हजुर, बनाउँदालाई त्यो पुरै चाहिँ दुधको क्रिम काटेर अनि त्यहाँबाट त्यसलाई चाहिँ छुर्पी बनाइन्थ्यो है।
2: छुर्पी
1: छुर्पीको लागि कच्चा माल बनाइन्थ्यो है। त्यो पनिर जस्तै हुन्थ्यो क्या त्यो त्यो अब त्यहाँदेखि दुध फटाएपछि आउँथ्यो नि है त्यो, अनि त्यसबाट त्यो निक्लिएको क्रिम चाहिँ हामीले चाहिँ नौनी चाहिँ पेल्थ्यौँ है मार्थ्यौँ। त्यो नौमी माडेर निक्लिएको मोही चाहिँ हामीले चाहिँ यहाँका किसानहरू लगायत अरूलाई बेच्थ्यौँ सुरुमा है। त्यो चाहिँ लकडाउनको बेलामा है।

0: हजुरहरूलाई यो सोच बोतलमै राखेर प्याकिङ गर्नै गरेर बेच्ने सोच चाहिँ कसरी आयो सुरुवातमा?
1: सुरुवातमा यो कसरी आयो? लकडाउनमा हामी त्यो गरेपछि मूल चाहिँ अब त्यो मूल जहाँ पाए चाहिँ फ्याँक्दाखेरि पनि अलिकति त्यो एकदम चाहिँ प्रदूषण बिग्रिने गनाउने होइन, फ्याँक्ने ठाउँ नभएपछि हामीले यो मूल खान हुन्छ भनेर हामीले त्यो मूल त्यो फ्रीमा बाँड्यौँ है।
0: फ्रीमा
1: फ्रीमा बाँड्दाखेरि कसैले 5 लिटर कसैले 10 लिटर कसैले चाहिँ मूल चाहिँ लानेको भिड भयो है। अनि त्यहाँबाट किसानहरूले हामीले चाहिँ मैले पाउनु पर्छ, हामीले मैले पाएन र एउटाले मात्रै 5-6 लिटर लाने भन्ने कुरा भयो है। अनि त्यहाँपछि हामीले होइन त्यसो भने शिक्षा त नदिउँ भनेर अनि हामीले लिटरको 10 रुपियाँ बनाइदिउँ है। लिटरको 10 रुपियाँले मान्छेले मैले लए है। अनि त्यहाँपछि हामीले होइन लिटर पैसा त आउने यो त्यहाँ थिए लकडाउनको बेलामा। अनि त्यहाँपछि हामीले 20 रुपियाँ बनायो
0: हजुर, पछि
1: पछि फेरि 1 महिनापछि 20 रुपियाँ बनायो हामी थापै भयो क्या है।
0: हजुर हजुर।
1: अनि किसान भन्दा नि बाहिर बाहिरकोले त मै लान सुरु गरे है। अनि कसैले त अब भाँडो लिएर आए लाने भनेपछि कसैले त्यहाँ पानीको बत्तल लिएर आए, लिएर गएपछि होइन यो बत्तलमै मै हालेर त बिक्री हुन्छ भन्ने कुरा गर्छ, हामीले बत्तलमा मै हालेर बेच्न यहाँ सुरु गरे है। अनि सुरु गरेपछि अनि त्यो बत्तलानी मै हालेपछि बिक्री भयो है। होइन यो मै त बिक्री हुन्छ।
0: कति रुपियाँ बनाउनु भयो बत्तलको?
1: बत्तलको हामीले चाहिँ 1 लिटरलाई 200 रुपियाँ बनायो है है। त्यसलाई त्यहाँ अनि त्यहाँ त अब यो मुईलाई लेबु गरेर बेतन

0: राष्ट्रिय सहकारी दिवसमा हामीले चाहिँ 6000 बोतल को 500 ml को है
1: हजुर आधा लिटरको
0: आधा लिटरको 6000 बोतल हामीले बनायौँ है उत्पादन गरेर हामीले त्यहाँ चाहिँ 6000 चाहिँ कतिपय चाहिँ अब संस्थालाई ल मलाई 2000 मलाई 1000 तपाईँलाई पैसा दिन्छु भने है आधा लिटरलाई 20 रुपियाँ बेच्यौँ 20 रुपियाँ बेचेपछि अनि हामीले त्यो बेला बत्तल आधा लिटरको बत्तल किनेर बत्तललाई मात्रै त्यहाँ पर्छौँ चाल भनेर बेच्यौँ है अनि त्यसले गर्दाखेरि पनि अब मै बनाउनु गङ्गानाले मै बनायो भनेर भनिसकेपछि काठमाडौँ काभ्रे होइन तपाईँको एउटा रौतहटको पर्साको चाहिँ तपाईँको जिल्ला तराईका जिल्लाहरू चितवनका विभिन्न सहकारीहरू हेर्न आए है र मै बनाउनु कसरी मै बनाउनु के गर्नु कसो रहेछ भने गङ्गानाले मै बनायो अरे भन्ने कुरा भयो है अनि यो मै चाहिँ लेबुला चाहिँ अनि हामीले गरौँ त्यो मैलाई चाहिँ सुगर बनाएर काटेर गङ्गा बनाएर हामीले चाहिँ अनि त्यहाँ त होइन अब बाहिर बाहिर त जिल्लाहरूले हामीले त गङ्गानगरको मै खान पाए यहाँ पठाउन सक्नुहुन्छ भनेपछि हामीले मै पठाउन सक्दैनौँ है मै भनेको चाहिँ एकदमै चाहिँ त्यसलाई चाहिँ सुरक्षित बनाएर मै जस्तो हुनु पर्यो है मै अब मै भनेको तपाईँको हाम्रो घर गाउँमा अब तपाईँले अब त अनुभव गर्नै गर्नु होला हाम्रा बा आमा हजुरआमाहरू होइन है अब हामीले मै चाहिँ एउटाको घरमा चाहिँ मै पार्यो भने हामी चाहिँ बाल्टी लिएर भाँडो लिएर कोइलिन जान्थ्यौँ है दिन्छो पन्चो गर्थ्यौँ अब मैले पैसा है दुधको 55 रुपियाँ पर्दैन मैको 50 रुपियाँ
2: विगतमा दैनिक 500 लिटर उत्पादन गर्ने गरेको बताउँदै उहाँले माग बढी हुने समयमा दैनिक 1000 लिटरसम्म उत्पादन गर्ने गरेको जानकारी दिनुभयो मेला महोत्सव वैवाहिक समारोह धार्मिक कार्यक्रम राजनीतिक कार्यक्रमहरूमा मोहीको माग अधिक हुने गरेको छ भरतपुरको अन्नपूर्ण गंगानगर गौरीगंज दुग्ध उत्पादक सहकारी संस्थाले मोही उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका छनृ

कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई सिर्जना संसार केन्द्रले उत्पादन गरेको हो। रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईँले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनोबाट पनि सुन्दै आइरहनु भएको छ। त्यस्तै गरी रेडियो शिवशक्तिबाट पनि सुनिरहनु भएको छ भने इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ।

विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरू सँगसँगै हामी सहकारीको विषयमा नै कार्यक्रम सहकारी दर्पण अन्तर्गत कुराकानी गर्छौ। कार्यक्रममा विभिन्न सहकारीहरूमा आबद्ध हुनुभएको व्यक्तिहरू, संचालकहरू, शेयर सदस्य संग पनि रहेर हामी कुराकानी गर्छौ। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणलाई तपाईँले इन्टरनेटको माध्यमबाट पनि संसारको जुन सुकै कुनाबाट सुन्दै आइरहनु भएको छ, जसको लागि जुन जुन रेडियोबाट यो कार्यक्रम प्रसारण भइरहेका छन् ती रेडियोहरूको अनलाइनबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न पनि सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। गर्मी मौसम अनि धेरैलाई मन पनि पर्छ। आउनुहोस् अब एकैछिन मोही संस्कृतिका बारेमा चर्चा गरौं। दहीबाट मथेर नौनी निकालिसकेपछि बाँकी रहने पातलो पदार्थलाई मोही भनिन्छ। यसको ऐतिहासिकता बारे पनि एकैछिन भन्छौ। एकछिन सुन्नु है त। आयुर्वेदमा यसलाई तक्रम भनिन्छ। चरक संहितामा पनि तक्रमको वर्णन छ। हजारौं वर्षदेखि नेपाली र भारतीय उपमहाद्वीपमा दैनिक पेयको रूपमा प्रयोग हुँदै आएको पेय पदार्थ हो मोही। कृषि सभ्यताको उपज पहिले गाउँमा हरेक घरमा गाई भैँसी हुन्थे। दही जमाएर मथेर नौनी निकाल्ने र त्यही नौनीबाट घिउ बनाउने चलन थियो। नौनी निकालिसकेपछि बाँकी मोही फालिन्थेन। त्यो खानेकुरा र पेय दुवै बन्थ्यो। शून्य फोहोर जीरो वेस्टको सबैभन्दा पुरानो उदाहरण हो मोही। धार्मिक र सांस्कृतिक महत्व। मोहीको आफ्नै धार्मिक र सांस्कृतिक महत्व समेत रहेको छ। नेवार समुदायमा समय बजीमा मोही अनिवार्य हुन्छ। पहाड़मा खेतालालाई दिउँसोको छाकमा मोही र भात खान दिइन्थ्यो। मकैको भातसँग मोही पाए त अमृत जस्तै मान्ने गरिन्थ्यो। हुन पनि यो अमृत समान पेय पदार्थ हो। यो स्वास्थ्यको लागि पनि अत्यन्त फाइदा दिने, शीतलता प्रदान गर्ने पेय पदार्थ हो। खासमा मोहीलाई पोषणको पावर हाउस मानिन्छ। प्रोबायोटिन पेटका लागि राम्रो ब्याक्टेरिया हुन्छ। यसको सेवनले पाचन शक्ति बढाउँछ। गर्मीमा शरीरको तापक्रम घटाउँछ। डिहाइड्रेसनबाट बचाउँछ। क्याल्सियम हड्डी बलियो बनाउँछ। पेटको रोगमा झाडापखाला अपचमा समेत डाक्टरले पनि मोही सिफारिस गर्छन्। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाइमा भेट

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: कहाँ जान लाग्नु भयो तपाईँहरू यत्रो लर्को लाएर?
1: विदेश जान लाग्यो विदेश, तपाईँ जस्तो युवा विदेश गएर देश कसरी बन्छ?
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यता यति पैसा त यही पनि कमाइन्छ नि।
2: गाई त पाल्यो भने तिन वर्षसम्म, तर के हेर्नु ब्याउँदै ब्याएन, अब केही गरे पनि नहुँदो रहेछ।

0: महिला पछि हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्नु पर्ने नि
2: हुन्न हजुर हुन्न, मलाई पुलिस थाना नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
2: गर्दैन।
1: राम्रो काम गरेर बस्नु।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठक।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
4: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो। 8:09 AM

घण्टाभित्र बन्द गर्ने उल्लेख गरिएको छ। सैन्य अनुसार त्यतिखेर नेपालमा संचालित सबै सट्टेबाजी वेबसाइट बन्द गरिएको थियो। यस्ता वेबसाइट बन्द भएपछि पनि नयाँ नाममा खुल्ने क्रम भने जारिरहन्छ। यो वर्षको फिफा विश्वकप आयोजना भए यता फेरि 2,23,568 त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। विश्वकपका बेला यस्ता बेटिङ एपको प्रयोग बढ़न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि प्राधिकरणले तदारूकताका साथ कार्यवाही अगाडि बढ़ाएको हो। प्राधिकरणले यसका लागि छुट्टै टास्क फोर्स समेत गठन गरेको छ। एक दशकदेखि अलपत्र बुटवलको चौराहा गोलपार्क सड़क खण्ड निर्माण तोकिएको समय सम्पन्न हुन नसकेपछि पुनः म्याप थप गरिएको छ। शुरूआती निर्माण कम्पनीले लामो समय सड़क अलपत्र पारेपछि बाबुल दर्शनले ठेक्का पाएको थियो। तर राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सांसद तौफिक अहमद खान संलग्न उक्त कम्पनीले पनि समयमा काम नसकेपछि तेस्रो पटक म्याप थपिएको हो। यसअघि असार मशान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए तापनि काम पूरा नभएपछि आगामी 2083 असोज 20 गतेसम्मका लागि म्याप थप गरिएको छ। अझै 40% काम बाँकी रहेको यस सड़कमा वर्षाको समयलाई ख्याल नगरी असोजसम्म मात्र म्याद थपिनुले समयमै काम पूरा हुनेमा भने संशय उब्जाएको छ। वर्षासँगै केही जिल्लामा आज पनि आकस्मिक बाढ़ीको जोखिमको पूर्वानुमान रहेको छ। केही साना ठूला नदीमा पानीको भाव उल्लेख्य बढ़ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। आज खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रे पलाञ्चो, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। उक्त जिल्लाहरूमा नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन अनुरोध गरिएको छ। कोशी, नारायणी, कडाली, महाकाली, बागमती लगायत ठूला नदीमा पनि बाढ़ उल्लेख्य बढ़ने महाशाखाको अनुमान रहेको छ। हाल देशभर मनसुनी बाढ़ीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: सरकारले अगाडि सारेका प्रावधान विरूद्ध आन्दोलनरत एजुकेशन कन्सल्टेन्सी व्यवसायीसँग शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बिहिबार गरेको वार्ता निष्कर्षविहीन भएको छ। व्यवसायले जारी आन्दोलनलाई अझ सशक्त बनाउने भएका छन्। नेपाल शैक्षिक परामर्श संघ इक्यानका उपाध्यक्ष वासुदेव दाहालका अनुसार मन्त्री पोखरेलले मागहरू समाधानका कुनै पनि विषयमा सकारात्मक जवाब नदिएको बताएका छन्। त्यसैले आन्दोलनलाई थप सशक्त बनाउनको विकल्प नभएको उनले बताएका छन्। आन्दोलनका थप कार्यक्रमबारे आज व्यवसाय बीच छलफल हुने भएको छ। सर्वोच्च अदालतमा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्य समितिलाई आधिकारिक दिएको आदेश पुनरा अवलोकन गर्न निवेदन परेको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशमाथि हिजो पुनरा अवलोकन निवेदन दर्ता गरेको हो। न्यायाधीशहरू सारंगा सुवेती र निरुपधोज निरौलाको इजलासले गएको वैशाख 4 गते विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन कुमार थापाको कार्य समितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका थिए। शैक्षिक सुधारको माग राखेर गत सोमबारदेखि लगातार नयाँ दिल्लीमा आन्दोलनको अगुवाई गरिरहेको कक्रोच जनता पार्टीले शुक्रबारका लागि देशव्यापी आन्दोलन घोषणा गरेको छ। भारतका प्रमुख विपक्षी दल तथा सामाजिक अभियन्ताहरूले यस आन्दोलनलाई समर्थन गरिरहेका छन्। यसअघि यस आन्दोलनको पक्षमा भारतको पटना, बेंगलुरू, केरला लगायत शहरहरूमा प्रदर्शन भइसकेको छ। देशका हरेक शहर र गाउँमा शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरिएको छ भने यसअघि बिहिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले योग्यता तथा प्रवेश परीक्षा तथा विभिन्न परीक्षाका प्रश्नपत्र जवावट प्रकरणमा संलग्नलाई छिटो र कड़ा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका थिए। तर जवाबदेताको शुरूआत शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबाट हुनुपर्ने सीजेपीको माग छ। प्रश्नपत्र जवावटमा संलग्नलाई छिटो र कड़ा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत स्थापना गर्ने निर्णय गरिएको मोदीको दावी छ। त्यस्तै सम्बन्धित निकाय र अधिकारीहरूलाई आवश्यक सबै प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको समेत बताइएको छ। प्रधानमन्त्री मोदीको घोषणा आन्दोलनकारीको ध्यान भड्काउने उद्देश्यले आएको सीजेपीले जनाएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार मध्यराती पेपर लीक विरूद्ध कड़ा सजायको व्यवस्था गर्ने नयाँ कानून ल्याउने घोषणा गरेका छन्। यस सम्बन्धी मस्यौदामाथि शुक्रबार मन्त्री परिषद बैठकमा छलफल हुने र स्वीकृतिपछि आगामी साता संसदमा प्रस्तुत गरिने पनि जनाइएको छ। कानूनलाई सकेसम्म छिटो पारित गराउने सरकारको तयारी छ। मोदीले राति 12 बजे आफ्नो एक्स अकाउण्ट मार्फत 2 मिनट 56 सेकेण्डको भिडियो सन्देश सार्वजनिक गर्दै पेपर लीक सामान्य विषय नभएको बताएका छन्। 2.5 महिनामा दोषीहरूलाई पक्राउ गरी जेल पठाइएको र विद्यार्थीहरूको शैक्षिक वर्ष खेर जान नदिन छोटो समयमै 22 लाख विद्यार्थीहरूको परीक्षा गराइएको उनले जानकारी दिएका थिए। उक्त परीक्षाको नतिजा जुलाई 19 सार्वजनिक गरिएको पनि उनले उल्लेख गरेका छन्। यसअघि पनि मोदीले पेपर लीक सम्बन्धी मुद्दाका लागि फास्ट ट्र्याक अदालत गठन गरिने बताएका थिए। यो सम्पूर्ण विवाद मेतिनमा सम्पन्न भएको नीट यूजी प्रवेश परीक्षाको प्रश्नपत्र लीकसँग सम्बन्धित भएको हो। सो घटनाको विरोधमा दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टीले 1 महिनादेखि प्रदर्शन गरिरहेको छ। सामाजिक अभियन्ता सोनम वाङचुकले 26 दिनसम्म अनसन गरेका थिए भने संसदमा पनि यस विषयमा विपक्षी सांसदहरूले विरोध जनाइरहेका छन्। वाङचुकले पनि मध्यराती अनसन तोड़िसकेका छन् भने साथै उनले आन्दोलनलाई थप हिंसात्मक नबनाउन सरकारवाला सबै पक्षहरूलाई समेत आग्रह गरेका छन्। भारतले पहिलो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वे माथि 7 विकेटको जित निकालेको छ। हरारेमा हिजो भएको खेलमा जिम्बाब्वेले दिएको 126 रनको लक्ष्य भारतले 13 ओभर 2 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। भारतका लागि 15 वर्षीय सूर्यवंशीले 18 बलमा अर्धशतक पूरा गरे। यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 125 रन बनाएको थियो। उसका लागि वेस्टली मेदरेपले 39 रन बनाए भने रायन बलले 26 रन जोड़ेका छन्। भारतका मयंक यादव र प्रिन्स यादवले समान 2 विकेट लिएका थिए। दुई टोली बीचको दोस्रो खेल भोलि हुने भएको छ। हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: नमस्कार, राजधानी श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। त्यसै गरी डिजिटल प्लेटफर्ममा नेपाली नेटवर्कको फेसबुक पेज र नेपाली नेटवर्क युट्यूबबाट पनि एकैसाथ प्रसारण भइरहेको छ र धेरै डिजिटल माध्यमहरूबाट पनि नेपाली बहस प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं। यतिखेर हाम्रो भेषमा नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हार्दिक धन्यवाद छ।
1: होइन, सिपिपीसँगको सम्बन्ध राम्रो हुनुपर्छ, होइन? दुई देश बीचको सम्बन्धको कुरा गर्नुहोस्, दुईवटा घर बीचको सम्बन्धको कुरा गर्नुहोस्, हुन त अब छिमेकीलाई फेर्न सकिँदैन भनिन्छ, होइन? आफ्ना छिमेकीहरूलाई चाहिँ छिमेकीसँगको पारस्परिक सम्बन्धले गर्दाखेरि नै देशमा विकास हुने कुरा, छिमेकीसँगको आत्मीयताले गर्दाखेरि धेरै कुराहरू चाहिँ छिमेकीबाट पनि हामीले सहयोगहरू, फाइदाहरू लिन सक्छौँ। यसमा दुई मात्र आएन, यसमा तपाईँ कन्भिन्स हुनुहुन्छ। तर आज हिजो प्रधानमन्त्री बालेन्द्र शाह बालेनजीलाई जब भारतीय विदेश मन्त्रीदेखि लिएर राजदूतहरूले भेट्न खोज्दा उहाँले प्रोटोकलको हिसाब देखाएर भेट गर्नु भएन, होइन? त्यतिखेर कुरा आयो। तर अहिले चाहिँ उहाँकै सचिवालयका प्रमुख स्वकीय सचिव कुमार बेन खुसुक्क भारत गएको कुरा आयो। उहाँ चाहिँ सिमरासम्म एयरलाइन्सबाट जानुभयो अरे, त्यहाँबाट अर्को बाटो प्रयोग गरेर स्थल मार्गबाट भारत पुग्नुभयो। आज डोभालसँग भेट्नुभयो, प्रधानमन्त्रीको भ्रमणको चाँजोबाजो मिलाउन त परराष्ट्र मन्त्रालय अन्तर्गत जानुपर्ने होला। बोला बेला नजाने, बोला भन्न जाने भन्ने खालका बहस पो आउन थाले त। यो के भइरहेको छ यस्तो किसिमले?
2: अब यो मैले तपाईँकै टेलिभिजनमा एकचोटि अलि पहिले भनेको थिएँ जस्तो लाग्छ। अहिले बालेन बाबुहरू अलि उत्ताउलो व्यवहार गरिराख्नु भएको छ, तर यस्तो गर्नु हुँदैन। त्यहाँ कुमार बेन बाबु गएको नगएकोसँग के कुरो भयो र किनभने बालेनजीसँग सल्लाह नगरिकन कुमार बेन त्यसरी गएको होला भनेर म अनुमानै गर्दिन, होइन? त्यसले गर्दाखेरि चाहिँ वर्तमान नेपालको प्रधानमन्त्रीको जुन केटाकेटीपन देखिया छ र के विषयमा उताउलोपन पनि देखिया छ, यसलाई तुरन्तै सुधार्न राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमता र लोकतन्त्रको हितको पक्षमा उभिन म उहाँहरूलाई सुझाव दिन चाहन्छु। अब यो जुन आज कान्तिपुरको मुख्य विषय जस्तै गरी आएको छ, तपाईँले उठाउनु भएको
1: होइन, कान्तिपुरको विषय मात्र होइन, हामीले त हिजो अस्ति तीन दिनदेखि रेगुलर रूपमा उठाइरहेका छौँ यो विषयलाई।
2: अच्छा, संयोगले होला, मैले सुन्न नपाएको हुन सक्छु। र यो यो जुन स्थिति आएको छ यसबारेमा कुमार बेनजीलाई म केही भन्न चाहन्न, किन उहाँ त प्रधानमन्त्रीको सल्लाहकार भएको हुनाले प्रधानमन्त्री नपठाइकन उहाँ जानुभयो होला त्यसरी भन्ने मलाई अनुमानै लाग्दैन।
1: मैले तपाईँसँग बुझ्न खोजेको के हो भने, हिजो लामो समय नेपालको पोलिटिक्समा हुनुहुन्छ, राजनीतिमा हुनुहुन्छ, तर हामीलाई एउटा के आरोप लाग्ने गर्दछ भने छिमेकीसँग लम्पसार पर्छन् दलहरू, दलका नेताहरू, व्यक्तिहरू। तर जब छिमेकीले चाहिँ भ्यालु दिन्छ, दुई देश बीचको सम्बन्ध र सहकार्यको विषयमा चाहिँ आफूले चाहिँ जुन किसिमको एउटा अवसर आएको हुन्छ, त्यति बेला वास्ता नगर्ने, इग्नोर गर्ने, उता जाने, यता आइसकेपछि गाली गर्ने भन्ने हिजोको टेन्डेन्सी। तर आज पनि बोलाउँदा नजाने, बोला भन्न गएका हुन् कि, वा चाहिँ भ्रमणकै कुरा हो भने परराष्ट्र मन्त्रालय अन्तर्गत जानुपर्ने होला, वा चाहिँ सचिवालयकै सदस्यलाई किन पठाइयो भन्ने एउटा विषय छ। अर्को म हिजो सुन्दैछु, भौतिक पूर्वाधार मन्त्रीले पनि आफ्नै सचिवालयको एकजना के अरे व्यक्तिलाई चाहिँ अमेरिका पठाउनु भएको छ अरे एउटा कुनै प्रोग्राममा, जबकि सहसचिव स्तर, सचिव स्तरका व्यक्तिहरू जानुपर्छ त्यसमा त राज्यको प्रतिनिधित्व गरेर, होइन? यस्तो हुन्थ्यो कि हिजो पनि भन्न खोजे मैले।
2: अब यस्तो चाहिँ मैले चाहिँ अहिलेसम्म सुनेको छैन, म चाहिँ कमसेकम चाहिँ मैले यो देशको 15 सालमा निर्वाचन भयो, 16 सालमा बीपीको सरकार बन्यो, त्यो बेलादेखि यताका चाहिँ जुनसुकै सरकार भए पनि यस्तो काँचोपन चाहिँ मैले देखेको थिएन, अब अहिले यो देखिराखेका छ। यसबारेमा म अर्को केही भन्नभन्दा पनि म के भन्न चाहन्छु भने यो अहिले तपाईँले भन्नुभएको विषय चाहिँ दिया नखाने कोल चाट्ने भन्ने हाम्रो पुर्ख्यौलीको उखान छ, होइन? दिएको नखाने अनि राति चाहिँ कोल भनेको चाहिँ तेल पेल्ने, अब त्यो बदमको तेल पनि हुनसक्छ, तोरीको पनि हुनसक्छ, चाट्ने भन्ने खालको जस्तै गरी जतिखेर बोलाउँदाखेरि चाहिँ नजानिकन हाम्रो 1880 किलोमिटर सिमाना भारतसँग जोडिएको छ र आर्थिक सामाजिक सांस्कृतिक नेपालको चाहिँ नियर अबाउट 65% व्यापार भारतसँगै हुन्छ र चाहिँ व्यापारिक सम्बन्ध मात्रै होइन अब यो चाहिँ सामाजिक सांस्कृतिक धार्मिक हाम्रा चाहिँ लाखौं मान्छेहरू भनेको तीर्थ गर्नको निम्ति त्यहाँ पुग्छन् भने यो खालको स्थितिमा उत्तरपट्टि चीनसँग 1408 किलोमिटर सिमाना जोडिएको छ यी दुई देश हाम्रो छिमेकी हुन् र यसलाई प्रधान शाहको बेलादेखि नै दुई ढुङ्गाको तरुल भन्ने शब्द थियो त्यो शब्द उचित अनुचित जे भए पनि हामी दुईतिर छौं त्यसमा सन्तुलित परराष्ट्रनीति अप्नाउनु पर्छ भन्ने उद्देश्यसँग अन्तर्निहित भएको हुनुपर्दछ भन्ने मलाई लाग्छ त्यसले गर्दा अहिले हामीले चाहिँ कहिले चर्को विरोधमा उत्रिने कुरा पनि गलत हुन्छ र त्यसै गरी चाहिँ लम्पसार पर्ने कुरा त महागलत हुन्छ त्यसले गर्दा वर्तमान प्रधानमन्त्रीले जुन संसदमा 17 गते होइन जुन खालको चाहिँ संसदमा बोल्नुभयो म त प्रधानमन्त्री भएपछि मात्रै मैले थाहा पाएँ होइन भारत त होइन हामीले त हाम्रै हामीले त धेरै ठाउँ विचारे छौँ भन्नुभयो भनेपछि यस्तो खालको कच्चा अभिव्यक्ति पहिलो नम्बरमा त प्रधानमन्त्रीलाई र वर्तमान मन्त्रीहरू जो सिक्दै पनि हुनुहुन्छ उहाँहरूलाई लिखित मात्रै बोल्ने गर्नु संसदमा बोल्दाखेरि औपचारिक उसमा बोल्दाखेरि लिखित नबोलेपछि चाहिँ यस्तो खालका हुन जान्छ होला होइन अर्को कुराहरू अब छिमेकीले ढाकेपछि समय परिस्थिति भनेकै दिन नहुन सक्छ र चाहिँ उत्तरको होस् कि दक्षिणको होस् अनि छिमेकीसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्दछ र आर्थिक सामाजिक सांस्कृतिक र दैनिक जीवनसँग पनि गाँसिएको देखिहाल्नु अस्ति चाहिँ 100 रुपियाँ भन्दा बढीको चाहिँ सामानमा त्यो बन्सार लाग्ने भनेपछि एक्कायो केरा ल्याउँदाखेरि अप्ठ्यारो परेको घटनाहरू छन् भने यस्ता खालका कुराहरूमा हतारमा निर्णय गर्ने र फुर्सदमा पस्ताउने कुरा जस्तो ट्याक्सकै विषयमा पनि अब सोनीमालीजीले भन्नुभयो सल्लाह गरे प्रधानमन्त्रीसँग सल्लाह गरेरै त्यो राख्या हो र अहिले हटाउँदाखेरि पनि सल्लाह गरे हटाएको भन्दा उहाँले भर्विटम बोल्नु भएको छ
1: त्यहाँ जाउँला केशव प्रधानजी परराष्ट्रका मन्त्रालयकै एकजनाले हामीलाई के भन्नुभएको छ होइन अब यसरी चाहिँ जानु हुन्थेन यो भ्रमणको लागि हामी नजान भन्थ्यौं सुझाव चाहिँ हामी दिन्थ्यौं तर सुझावै नदिकन उहाँ त सिधै गएर अजित डोभाललाई भेटेको खबर आयो हामीले पनि त्यो पत्र पत्रिका यसो हेडलाइनहरू सञ्चार माध्यमबाट सुन्यौं भन्नुभएको
2: त्यो भन्दै थिए
1: यो हल्का हुन खोज्यो एकचोटि आरजु राणा देउबा भारतमा गएर बासै बसेको कुरा पनि चर्चामा आएको थियो नि त होइन यसभन्दा अगाडि सरकारमा
2: होइन उहाँले चाहिँ अब राखी बाँध्न पनि जानुभएको थियो होला उहाँको चाहिँ अब पारिवारिक सम्बन्ध हाम्रो चाहिँ राणा शाह परिवारको चाहिँ भनेको बेहेबरी अलिक बढी
1: उहाँ त परराष्ट्र मन्त्री पनि त हुनुहुन्थ्यो देउरा होइन राष्ट्रको
2: होइन होइन परराष्ट्र मन्त्री भएको बेलामा होइन त्योभन्दा पहिले
1: होइन परराष्ट्र मन्त्री भएकै बेलामा पनि उता विदेशबाट कता कता आएर भारत भएर उहाँ बसेर तपाईँले सुन्नुभएको रहेछ
2: ए विदेशबाट आउँदाखेरिको कुरो चाहिँ हो तपाईँले भने अर्को भने चाहिँ राखी बाँध्ने जुन बेला थियो
1: त्यतिखेर राखी त बाँध्न पाइयो
2: अब उहाँ सांसद मात्रै हुनुहुन्थ्यो
1: राखी त बाँध्न पाइयो तर चाहिँ अब एउटा सचिवालयको सदस्य गएर चाहिँ यसरी लम्पसारै पर्ने भनौँ वा चाहिँ छलफलमै जाने कुरा चाहिँ अलि राष्ट्रको सार्वभौमिकताको विषय पनि जोडिन्छ कि यसमा भन्न खोजेँ मैले
2: यो असाध्यै गम्भीर विषय तपाईँले उठान गर्नुभएकोमा तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु यसमा म कुमार बेन बाबुलाई म केही भन्न चाहन्न होइन ललितपुरको कुपन्डोलको बाबु हुनुहुन्छ र चाहिँ व्यञ्जन परिवार भनेको चाहिँ अब ललितपुर जिल्लाको एउटा चाहिँ विशेष खालको परिवार पनि हो तर उहाँलाई होइन प्रधानमन्त्रीसँग सल्लाह नगरिकन उहाँ जानुभएको छैन पहिलो नम्बरमा
1: सल्लाह नगरिकन अजित डोभाललाई एक्ला एक्लै त किन भेट्नुहुन्छ र भनेको
2: त्यही त त्यसले गर्दा कुमार बेनको कुरो होइन बालेनजीको वर्तमान नेपालको प्रधानमन्त्रीजीको जुन कार्यशैली हो कार्यपद्धति हो र यो मन्त्री परिषदभित्रका अरूको पनि जुन कुरा अमेरिका पठाएको कुरा पनि गर्नुभयो
1: तपाईँलाई
2: बिल्कुल गलत तरिका हो र यसलाई तुरन्तै करेक्सन गर्न तपाईँहरूको गल्तीले गर्दा नेपालको स्वाधीनता नेपालको स्वाभिमान र नेपालको चाहिँ राष्ट्रियतामाथि चाहिँ प्रश्न उठ्ने गरी कुनै गतिविधि नगर्नको निम्ति म तपाईँको मिडिया मार्फत विशेष अनुरोध गर्न चाहन्छु र स्वदेश र प्रवास रहेका होइन लाखौं लाख नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि यो जुन वर्तमान सरकारको क्रियाकलापको बारेमा आफ्नो ठाउँबाट सचेत हुनको निम्ति पनि म निवेदन गर्न चाहन्छु
1: अब राष्ट्रसभाका सभापति रवि लामिछाने चाहिँ चीन भ्रमण जाँदै हुनुहुन्छ उहाँले चाहिँ अलिकति सन्तुलित सम्बन्ध राख्दै हुनुहुन्छ राजनीतिमा आफूलाई अलिकति अगाडि उभ्याउँदै हुनुहुन्छ यतिखेर उहाँको त भ्रमण राजनीतिक भेटवार्ता हुने रहेछ
2: त्यही त अब उहाँ चाहिँ अत्याधिक बहुमतको सरकारको पार्टी अध्यक्ष भएको हुनाले भारत चाहिँ जानुभयो, त्यस बारेमा पनि मेरो कुनै टिप्पणी छैन, जानुभयो ठिक उत्तरपट्टि पनि जाँदै हुनुहुन्छ भन्ने समाचार आइराखेका छ र त्यो भ्रमणको पनि सफलताको शुभकामना गर्न चाहन्छु। किनभने फेरि सरकार फेरिन्छन्, पार्टीहरू अब कहिले को सरकारमा हुन्छ कहिले हुँदैन त्यो बेलै कुरो, राष्ट्र भनेको चाहिँ विशेष कुरो भएको हुनाले हरेक तहका सरकारका चाहिँ गतिविधिले राष्ट्रको शिरलाई उच्च राखेर अगाडि बढ्नको निम्ति चाहिँ अब यो चाहिँ रवि बाबुको जुन चीन भ्रमणको कुरा सुनेको छु मैले, त्यस बारेमा पनि सफलताको शुभकामना दिन चाहन्छु म।
1: अब अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ डेलिभरीको कुरामा राम्रै काम गरिरहेछ होइन, जनताहरू खुसी छन् होइन यतिखेर?
2: अब होइन, अब यो के छ भने यो केही मान्छे खुसी होलान् होइन, किनभने अहिले अब चाहिँ बालेन बाबुले चाहिँ विभिन्न क्षेत्रका व्यवसायसँग सम्बन्धित विभिन्न क्षेत्रका मान्छेहरूलाई भेट्ने गरिराख्नु भएको छ। यसबारेमा मेरो भनाइ के छ भने अब चाहिँ अर्थ मन्त्रालय भनेको हरेक मन्त्रालयसँग र त्यसमा त्यहाँ पनि उद्योग व्यापार व्यवसाय होइन पर्यटन यी सब भनेको चाहिँ उद्योग के अरे अर्थसँग धेरै गाँसिएका हुन्छन् र अब तिनलाई डाकिन्छ अर्थमन्त्री त्यहाँ हुँदैन, उद्योगमा काम उद्योगीलाई डाकिन्छ उद्योग मन्त्री त्यहाँ हुँदैनन्, त्यसपछि पर्यटनसँग सम्बन्धित विषय डाकिन्छ पर्यटन मन्त्री त्यहाँ हुँदैन। भनेपछि यो के छ भने यो चाहिँ अँध्यारो कुनामा बसेर एक्लै परिचालन गर्ने तरिका गर्दै जानुभयो भने उहाँको अत्याधिक 182 अब प्लस एक पनि भनौँ, किनभने चाहिँ अब चाहिँ स्वतन्त्रबाट जित्नुभएको साथी पनि त्यहाँ सामेल हुनुभएको छ, उनीहरू यत्रो बहुमत आएको सरकारले गर्ने गतिविधिले देशको निम्ति र लामो समयसम्म असर पर्ने खालका कतिपय कुरो देखिएको छ। त्यसले गर्दा जुन विषयको जस्तो परराष्ट्रसँग सम्बन्धित विषय परराष्ट्र मन्त्रीलाई सुइँको नदिइकन चाहिँ गतिविधि गर्ने, उद्योगसँग घाँसिएका विषय उद्योग मन्त्रीसँग सुइँको नदिइकन गर्ने कुराहरू भनेको, र कतिपय त म सुन्छु मन्त्रालयमा कतिपय समस्या लिएर जान्छन्, जाँदाखेरि भनेको मन्त्री निरीह देखिन्छन् र मन्त्रीका निम्ति सल्लाहकार जुन राखिया छ उहाँहरूको चाहिँ कुरा गतिविधि बढी हुन्छ भन्ने सुन्ने गरेका छ। त्यसमाले यस्तो नगर्न र यो राज्य चलाउने भनेको ख्याल सत्ताको विषय होइन, भाँडाकुटी खेलेको जस्तो होइन, यसलाई साह्रै गम्भीर हुन हल्का फुल्का ढंगले गतिविधि नगर्नको निम्ति म वर्तमान सम्मान प्रधानमन्त्री र सम्पूर्ण चाहिँ खास गरिकन रवि बाबुलाई म विशेष अनुरोध गर्न चाहन्छु कि यसो कमजोरी नगर्नको निम्ति करेक्सन गर्नको निम्ति करेक्सन हुनको निम्ति चाहिँ अनुरोध गर्न चाहन्छु र सिँगै नेपाली जनताहरू पनि तपाईँहरू आफ्नो ठाउँबाट सचेत हुन र यो गतिविधिले राष्ट्रलाई दूरगामी असर के पार्छ भन्ने कुरो चाहिँ गहिरो अध्ययन गर्नको निम्ति म सम्पूर्ण नागरिक समाजलाई पनि र सबै दाजुभाइ दिदीबहिनीहरूलाई पनि म विशेष अनुरोध गर्छु देश अप्ठ्यारो अवस्थामा छ।
1: अब के गर्ने केशव बडालजी, तपाईँहरूले त अनुरोध गर्ने विरोध गर्ने होइन त्यही त छ नि काम, अब त के गर्नुहुन्छ, बहुमत छैन, जनताले देखाइदिइहाले होइन, समस्या छ नि त तपाईँहरूलाई पनि, के गर्नुहुन्छ? अब
2: यो चाहिँ वास्तवमा एउटा नागरिकले गर्ने कुरा भनेको देखेको कुरा बोल्ने र चाहिँ सजग बनाउने, राष्ट्र अप्ठ्यारोमा नपरोस्, लोकतन्त्र अप्ठ्यारोमा नपरोस्, वर्तमान संविधानका आधारभूत पक्ष जुन छ राष्ट्रिय स्वाधीनता राष्ट्रिय एकता राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर नहोस् भन्ने ढंगले हामीले दिने सुझाव त्यही हो। तर अब गतिविधि गर्ने कुरा भने चाहिँ बहुमत हुने बित्तिकै जेसुकै गर्न मिल्छ भन्ने सोचमा हुनुहुन्छ भने कृपया त्यसबाट तपाईँहरू चाहिँ त्यो बाटोमा नजानको निम्ति म सुझाव दिन चाहन्छु।
1: होइन, 5 वर्षको लागि त म्यान्डेटै पाएको हो नि त, तपाईँहरूले हेर्ने मात्र हो कि?
2: होइन, त्यो त 5 वर्ष मेन तर भन्ने त्यही भएर त तपाईँले बोलाउनु भयो, म भन्दैछु नि त, उहाँहरूलाई सुझाव दिइरहेको छु नि त, मैले तपाईँ हट्नुहोस् म हुन्छु भने तर मैले छैन नि त,
1: त्यो त छैन नि त, त्यो भनेर पनि हुँदैन,
2: होइन त्यही त, होइन त्यो भनेकै छैन, नभने कुरो त्यहाँ त नजान्नु, मैले सुझाव दिइरहेको छु कि तपाईँहरू गल्ती गर्ने छुट छैन, किनभने बहुमत आयो भन्ने बित्तिकै र जेसुकै मनपरी गर्न पाइन्छ भन्ने खालको भ्रममा तपाईँहरू हुनुहुन्छ भने तपाईँहरू साह्रै कच्चा अवस्थामा हुनुहुँदो रहेछ भन्ने नेपाली जनताले बुझ्नुपर्ने हुन्छ। बहुमत आउँदैन जेसुकै गर्न पाइन्छ भन्ने होइन।
1: अब सुकुम्बासीहरूलाई तपाईँहरूको हिजोको पुर्ख्यौली कहाँ हो, जिल्ला कहाँ हो, यसो पत्ता लगाएर घर घर जाऊ भनेछ फेरि होल्डिङ सेन्टरबाट, ठिकै भने हो?
2: अब त्यो चाहिँ त्यो मर्न जाऊ भने मैले त्यो सोध्नु चाहिँ सोध्नु भनिरहेको थियो, त्यो चाहिँ मर्न जाऊ भन्नु र त्यो भन्नु एउटै कुरा हो। किन भन्दाखेरि चाहिँ कुनै ठाउँमा बाढी पहिरोले लालपुर्जा छ सबैखोर छ खोला लग्यो, बाँदरले बसन टेक नदिएर अहिले तपाईँलाई याद छ 50 चाहिँ पालिका 753 पालिका मध्ये 50 पालिका जसमध्ये काठमाडौँको घेरा भ्याली छिमेकको पनि छन्, त्यहाँ चाहिँ अहिले बाँदरको कारणले गर्दा केही खेती गर्न नमिल्ने छ, कतै बाँदर छ कतै आरक्षण केन्द्र पनि फेरि हाम्रो यति धेरै छन् कि त्यहाँ वरिपरि बस्ने अर्का पो छन् भन्दाखेरि विभिन्न पीडाले गर्दा जो बस्न आउनु भएको छ तिमी आफ्नो जिल्लामा जाऊ भन्दा चाहिँ यहाँ त के छ भने बिहानदेखि बेलुकासम्म चाहिँ अब महिलाहरू अधिकांश है सब पुरुष पनि हुनुहुन्छ, उहाँहरू कसैको घरमा गएर सफाई मजदुरको रूपमा काम गर्नुहुन्छ र अब ज्याला लिएर आउनुहुन्छ श्री, अब त्यहाँ चाहिँ पुरुषहरू इँटा बोक्न घर बनाउने ठाउँमा बाटो बनाउने ठाउँमा अब तमाम काम गरेर गुजर चलाएको छ, अब त्यहाँ चाहिँ मानव कुनै चाहिँ अब हुम्लाको महिला गाविसमा भएको मान्छे होइन दुईले पनि जग्गा उहाँको त्यहाँ छ त्यसको त्यो केही त्यसले प्रयोजन नभएर आउनु भएको छ भनेपछि त्यहाँ जाऊ भन्नु भने त मर्न जाऊ भन्नु र त्यसमा एउटै हो, किनभने मान्छेलाई चाहिँ बास बस्ने ठाउँको मात्रै समस्या होइन दैनिकी रोजगारीको निम्ति ज्याला गर्ने ठाउँ त चाहियो नि त, कुनै न कुनै श्रम गरेर आय आर्जन गर्ने र बच्चा पाल्ने बच्चालाई स्कुल पठाउने इत्यादि हुन्छ भन्दाखेरि यो चाहिँ के छ भने अत्यन्त अव्यवहारिक र अवैज्ञानिक मात्र होइन, मैले त अघि भने यो चाहिँ जुन जुन जिल्लाको छौ सबै त्यत्तिकै जाऊ भने चाहिँ मर्न जाऊ भन्नु र त्यसमा चाहिँ खासै अन्तर हुँदैन।
1: अब काठमाडौँमा त सबैले व्यवस्थापन गर्न पनि गाह्रै छ सबैलाई होइन,
2: सबैलाई बस्नु भनेको छैन नि त, 3 करोड नेपाली जनता छन् काठमाडौँमा 50 लाख मान्छे छन्
1: होइन, अब सुकुम्बासीहरूलाई जग्गा सग्गा चाहियो नि त होइन, कताबाट दिने के अनि
2: यो काठमाडौँमा तपाईँको तपाईँ भन्नु न काठमाडौँ हुनुहुन्छ कि कता हुनुहुन्छ,
1: होइन म त यतै छु भारततिर बसिरहेको छु महिना 35-40
2: जति पनि अहिले चाहिँ जुन त्यो युद्धको बेलामा शत्रु देशलाई हमला गर्ने जस्तो गरी एकै दिनमा 24 घण्टाको सूचनामा 35 डोजर प्रयोग गरेर हजारौं प्रहरी अगाडि राखेर ब्याकमा सेनालाई पनि राखेर र चाहिँ जुन त्यो एउटा केही घर भनेको त नक्सा पास भएको छ, घरको चाहिँ घरको नक्सा पास भएको छ, लालपुर्जा छ, अनि घर कम्प्लिट भएको प्रमाण पत्र हातमा छ, त्यस्तो घरमा पनि दङ दङ गएर जुन भत्काउने काम भएको छ यो भनेको चाहिँ देशमाथिको हमला हो, किनभने जनता भनेको जनता बिनाको देश हुँदैन नि कहीँ पनि होइन, त्यसले गर्दा चाहिँ उत्तरी ध्रुवमा दक्षिण ध्रुवमा चाहिँ देश भनिँदैन नि त, त्यसमाले जनता यो देशका हरेक नागरिकहरूको निम्ति चाहिँ बाँच्न पाउने अधिकार हाम्रो संविधानको होइन धारा 16 एकमै हरेक नागरिकलाई बाँच्न पाउने हक हुन्छ, तर तीनजना भाइ बहिनीहरू सुकुम्बासी बस्तीका मान्छेले सुइसाइड गर्नुपर्ने भयो, सुइसाइड गर्न बाध्य बनाइयो भन्दाखेरि कति कैयौं अर्को अहिले बिजो बिरामी भएर दुनियाँभर भएर त्यो रुवावासी त्यो हेर्न तपाईँ जानुभयो भने तपाईँको आँखाबाट आँसु रुकिँदैन होइन, त्यस्तो खालको स्थिति छ, त्यसले गर्दाखेरि चाहिँ विकल्प व्यवस्था बिना जुन गरियो त्यो अपराध गरियो, अरू फेरि चाहिँ जुन जिल्ला हो त्यहीँ जाऊ भन्यो भने अनि के त वर्तमान प्रधानमन्त्री कहाँ जानु बा हजुरबा कहाँ जानुभएको छ उहाँ त्यहीँ जाने हो र होइन होला नि त, त्यसले गर्दाखेरि चाहिँ हाम्रो देशको वर्तमान संविधानले हरेक नागरिकले आफ्नो देशको कुनै पनि भाग र भेगमा गएर जान पाउने बस्न पाउने पेसा गर्न पाउने संविधानको मौलिक अधिकारको चाहिँ 1 विषय छ, धारा 16-48 मौलिक अधिकार मध्ये 1 यो विषय छ, त्यसमाले बाँच्न पाउने हकलाई होइन निषेध गर्नु भनेको चाहिँ संविधान विरूद्धको क्रियाकलाप हो र त्यो अपराध जन्य कुरो मानिन्छ, त्यसमाले त्यो बाटोमा नजान र उहाँहरूको भावनालाई ध्यानमा राखेर सम्मान गरे, किनभने अब यो चाहिँ हरेक नागरिकको यो देश हो, यो देश चाहिँ जनताको हो, जनता ठग्नेको जनतालाई दुःख दिनेको जनतालाई जाली झेली गर्ने मात्रै देश होइन, यो देश चाहिँ सम्पूर्ण नेपाली 3 करोड नेपाली जनताको यो देश भएको हुनाले कुनै पनि जात भाषा धर्म संस्कृति क्षेत्र लिङ्ग र कुनै पनि जिल्लाबाट आएका नागरिकलाई अपमानजनक ढंगले हेप्ने अन्याय गर्ने अत्याचार गर्ने अधिकार कसैलाई पनि छैन, त्यो बाटोमा नजानको निम्ति वर्तमान प्रधानमन्त्रीलाई र वर्तमान मन्त्री परिषदका सबैहरूलाई अनुरोध गर्न चाहन्छु र अब रविजीलाई पनि म अनुरोध के गर्छु भने तपाईँ नियन्त्रण गर्न सक्नु भएन भने तपाईँको पार्टीको जुन उभार आएको छ त्यो धेरै दिन नटिक्ने खतरा हुन्छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि केशव बलालजी यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
2: हार्दिक
1: धन्यवाद नेता एवं पूर्व मन्त्री केशव बडाल श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
3: दिस होम इन्टरनेट
4: यतिखेर हाम्रो बेसमा मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा परसाई हुनुहुन्छ परसाईजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
5: नमस्ते गुड मर्निङ शुभ प्रभात
4: प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सोखी अर्थात सल्लाहकार कुमार बेन सुटुक्क भारत गएको एकदम व्यापक चर्चा छ हिजो बोलाउँदा वास्ता गरिएन अहिले बोला भन्न जानुभएको त होइन कतै वा चाहिँ किन चाहिँ उहाँ जानुपर्ने स्थिति आयो
5: कुरै त्यही हो
4: त्यही हो कुरा
5: कुरै त्यही
4: तर अजय डोभालजीसँग भेटवार्ता भएको छ कूटनीतिक रूपमा केही नयाँ पाकिरहेछ कि
5: होइन अजित डोभालसँग मलाई चाहिँ विश्वास लाग्दैन भेट भयो भनेर
4: आइरहेछ त्यो कुरा त प्रश्न आइसक्यो
5: कुरा आउनु हो ठिक हो तर अब उहाँहरूको वास्तविक कुरा चाहिँ कुरा के हो भन्दाखेरि अस्तिको दिन बिहान उहाँहरूले भारतीय एम्बासेडरलाई दुईचोटि मेसेज गर्नुभयो हामी भेट्न चाहन्छौँ एक्लै एक्लै वान टु वान भेट्न चाहन्छौँ भनेर सुन्नुहोस् है कुरा त्यस पछाडि चाइनिज एम्बेसेडरलाई पनि हामी वान टु वान भेट्न चाहन्छौ भनेर उहाँहरूले मेसेज गर्नुभयो
4: ए प्रधानमन्त्री स्तरबाटै
5: प्रधानमन्त्रीबाटै भएको है त्यो त्यस पछाडि तपाईँको कुरा के भयो भन्दाखेरि उहाँहरूले भेट्ने चासो देखाउनु भएको छैन र अर्को कुरा के छ भन्दाखेरि मैले पहिल्यै भनेको थिएँ नि सोनाम वाङचुक बालेन सुदन होइन अनि बंगलादेशको ब्राथ सबैजना टर्कीमा एकै ठाउँमा यिनीहरूले जेएनजी मुभमेन्टको लागि सत्ता पल्टाउनलाई ट्रेनिङ लिएको भनेर मैले पहिल्यै भनेको थियो अहिले सोनाम वाङचुक त्यहाँ बसेर अनसन बसेर हेर्नुहोस् भारतमा पनि कत्रो वितन्डा मचाएको छ होइन भारतमा त्यसले गर्दाखेरि यिनीहरूलाई अहिले के भयो भन्दाखेरि हामीले छिमेकलाई चिड्यायो भनेदेखि नहुने रहेछ हिजो त हामीले भारतीय दलाल भनिहाल्यौं ग्रेटर नेपालको नक्सा राखिहाल्यौं बोर्डमा होइन देखाउनलाई राख्नको लागि राखिहाल्यौं जनतालाई देखाउनको लागि देखाइहाल्यौं भनेर जुन उहाँहरूकोले जुन काम गर्नुभयो आज त्यताबाट नहुने रहेछ हाम्रो प्रभु भनेको चाहिँ अजित डोभालै हुनुहुँदो रहेछ भारतै रहेछ भन्ने कुरो लागेर बालेनजीले के गर्नुभयो भने पहिलाचोटि प्रधानमन्त्री हुँदाखेरि तपाईँको उहाँले के गर्नुभयो भन्दाखेरि सबै राजदूतलाई एकै ठाउँमा भेट्ने कत्रो चर्चा सोसियल मिडिया कस्तो राखेका छन् कन्टेन्ट क्रिएटरहरू दलालहरू सुन्नुहोस् है कुरा अनि त्यहाँबाट चाहिँ बालेनजीले नयाँ ट्रेन ल्याए अनि बाहिर देखाउँदा नयाँ ट्रेन भित्र चाहिँ त्यही त हो नि भित्र के छ उहाँ जानुभयो कुमार बेन जानुभयो कहाँ भन्दाखेरि सुनौलीको बोर्डर छिरेर रुपरिया त्यो उसमा पुगेर के गर्नुभयो भन्दाखेरि तपाईँको त्यहाँ केही मान्छे भेटेर हामीलाई भेट गराइदिनु पर्यो भनेर उहाँ जानुभयो है तर उहाँ चाहिँ त्यो चर्चा मात्रै हो भेट भएको छैन
4: ए कुमार बेन र अजय डोभाल बीच भेट भएको कुरा त व्यापक आइरहेछ तपाईँ र
5: होइन त्यो उहाँहरूले त त्यो भेट भएको छैन
4: एआई फोटो हो त्यसो भए
5: एआई त्यो एआई फोटो हो त्यो भेट भएको छैन अजित डोभालको त्यो फोटो छ नि अहिलेको फोटो होइन र अजित डोभालले त्यसरी फोटो खिच्दैनन् है हामीले पनि बुझाएको छ
4: ए
5: कुन कुन अवस्थामा फोटो खिच्छन् भन्ने कुरो हामीले पनि बुझाएको छ त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने यिनीहरूबाट जुन कुरा यिनीहरूले जुन बाहिर ल्याए सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाएर जनतालाई जुन बेकु बनाएर आज जुन हिसाब किताबमा देश अघि बढिरहेछ होइन त्यसले अब निकास पाउनेवाला छैन
4: होइन यो एउटा कुरा कि उहाँ किन जानुभएको होला यसरी त्यो तल्लो बाटो किन प्रयोग गर्नु पर्यो स्थल मार्ग होइन वान टु वान गए पनि हुन्थ्यो तर यहाँ चाहिँ मैले त यहाँ सचिवहरूले के भन्नुभयो भने नि यो परराष्ट्रका सचिवहरू उच्च अधिकारीले चाहिँ हामीसँग सल्लाह गरेको भए त उहाँलाई यो भ्रमण नगर्नै सुझाव दिन्थ्यौं यो चाहिँ राम्रो भएन भन्नुभएको छ क्या उहाँले चाहिँ
5: होइन होइन यो त एकदमै उनीहरू उहाँहरू मुनि मुनिबाटै जानु भएको छ। भूपदेव शाह पनि गएका हुन्, कुमारबेन मात्रै होइन भूपदेव शाह भन्ने पनि छन् नि, ऊ पनि गएका हुन्। तर त्यसले यसले के भन्छ भने देशको अस्मितामाथि राष्ट्रको माथि यति ठुलो आघात पुर्याएको छ। तपाईँले अहिले उहाँहरूले जुन सुच्चे नक्सा हटाएर होइन लड्नै थियो भने राष्ट्रियताको लागि लड न, दुर्गा प्रसाईको जस्तो राष्ट्र चाहिन्छ भनेर किन डराउँछ।
4: होइन सुच्चे नक्सा त हटाउनु पाइएन नि त, अब सिक्कामा आइसकेको नक्सा हटाउनु भने त आत्मसमर्पण जस्तो हो भन्ने आइरहेको छ।
5: सुच्चे नक्सामा को नक्सा त हटाए त भनेपछि सुच्चे नक्सा हटाउने भालन छ आफै। अनि हिजो ग्रेटर नेपालको नक्सा त किन लगाएको, भित्तामा ग्रेटर नेपाल चाहिँ कसलाई देखाएको? अनि अहिले त मान्छेहरूले त बुझ्नुपर्ने हो नि त यो कुरा नेपालीहरूले।
4: त्यसो भए पहिला सुच्चे नक्सा हटाएर आऊ, त्यसपछि मात्र भेट दिन्छु भने त छैन।
5: त्यो पनि हुन सक्छ, त्यो पनि हुन सक्छ। अहिले यिनीहरूले आत्मसमर्पण, तपाईँलाई म एउटा कुरो भनौँ, यिनीहरूले अन्तिममा गएर बालेन रविहरूको घर अमेरिकामा हुन्छ, केही मिलियन डलर यिनीहरूले पाउँछन् है, र देश अन्तिममा गएर तपाईँको के हुन्छ भन्दाखेरि अन्तिममा गएर यिनीहरूले देश सिद्ध्याएरै छोड्छ, त्यो लाइनमा गयो देश।
4: तर रवि लामिछानेलाई त राम्रो स्वागत गर्यो नि त भारतले यसअघि।
5: रवि लामिछानेलाई राम्रो स्वागत गर्नुको कारण के थियो भने तिमीले रवि लामिछानेलाई के भनेको थियो भने चितवनमा जुन अधिवेशन गर्दैछौ, राष्ट्रिय अधिवेशन गर्दैछौ, त्यो अधिवेशनबाट हिन्दू राष्ट्रको एजेन्डा पास गराऊ भनेर हिन्दू कल्चर अनुसार उनीहरूले स्वागत गरेको थियो र भनेको पनि थियो, तर उनीहरूले गर्न सकेनन्। किनभने उनीहरूलाई ल्याउने त पश्चिमाहरू हो, पश्चिमाहरू हो नि त। हेर्नुहोस् हामीले भूराजनीतिक नबुझ्दा के हुन्छ भन्दाखेरि बरु हामीलाई अमेरिका चाहिँदैन, चाइना र भारत त्यति इम्पोर्टेन्ट कुरो हो।
4: चीन भ्रमण जाँदै हुनुहुन्छ फेरि रविजी, उच्च स्तरीय भेटवार्ता भनेछ।
5: त्यही त मैले सबै कुरो बुझिसकेको त, चीन भारत जहाँ गए पनि उहाँहरूको उपाय छैन। किनभने उहाँहरूले अहिले सिक्कामा के राख्नुभयो भन्दाखेरि तिब्बतबाट चाहिँ नै दलैलामा भागेर आएर बसेको गुम्बालाई प्राथमिकता दिनुभयो होइन सिक्कामा,
4: त्यसको आधिकारिकता चाहिँ आइसकेका छैन होइन,
5: त्यो दिनुभयो नि त होइन। अनि तपाईँले के बुझ्नु भने दशैं लगभग दशैं ताका, अब एउटा कुरा के हुन्छ भने सुदनलाई प्रधानमन्त्री बनाएर दशैं ताका लगभग लगभग दशैं ताका हुन्छ अघि पछि हुन्छ, किनभने दलै लामालाई नेपालमा प्रोटेक्ट दिन नेपालले नेपाली सेनाले सक्दैन, नेपाली जनताले सक्दैनन्।
4: चीनको
5: सबैभन्दा ठूलो क्यान्सर भनेको रोग भनेको काँडो भनेको मुटुको काँडो भनेको दलै लामा हुन्। यो कुरा बुझ्नु,
4: तिब्बत सम्बन्धीको गोष्ठी हुने भनेको छ काठमाडौँमा, त्यसमा त हिजै चासो देखाइसकेको छ चिनिया राजदूतले चाहिँ।
5: त्यस कारणले गर्दाखेरि के हुन्छ भने चिनिया दलै लामालाई प्रोटेक्ट दिनको लागि त कसले सक्छ त, भारतले सेना दिँदैन, चाइनाले त ल्याएर राखिसक्दा उठाएर लान्छ भोलि, या बम माइनिङ गर्छ। त्यसले गर्दा त्यो प्रोटेस्टको लागि को आउनु पर्यो भन्दाखेरि त विदेशी सेना आउनु परेन, पश्चिमाहरूको परकि परेन। त्यसले गर्दाखेरि यिनीहरूले सेना उतार्छन् दलै लामालाई ल्याउनलाई, र यो सिंहदरबार र सर्वोच्च अदालतमा जुन आगो लागेर जुन भएको छ नि त्यो दलै लामा र दाऊद इब्राहिमको लगानीमा भएको, लगानीमा भएको। त्यसले गर्दाखेरि दलै लामा भनेको पनि चाइनाको दुश्मन, सुन्नुहोस् कुरो, र इन्डियामा दलै लामा बसिन्जेल चाइना र इन्डियाको जहिले पनि नराम्रो सम्बन्ध भयो, सम्बन्ध चिसिरह्यो,
4: अहिले राम्रो दुई देश बीच व्यापारिक सम्बन्ध राम्रो छ नि त अहिले होइन।
5: अहिले अहिले दलै लामाले बुढो हुँदै गयो, अब दलै लामा नेपाल सर्ने भइसकेपछि त इन्डियाको रोग त नेपालमा सर्यो नि त
4: होइन, नेपालमा त कसरी सर्छ होला, त्यो सम्भवै छैन नि।
5: हेर्दै जानुहोस् न, हेर्दै जानुहोस् कुन
4: नेपाली जनताले त त्यसलाई त अब भन्दै
5: कुन जनता छन् नेपालमा,
4: 3 करोड जनता
5: तपाईँलाई नेपालमा नेपाली छन्,
4: सबै नेपाली छन् नि,
5: सुन्नुहोस् कुरो, र इन्डियामा दलै लामा बसिन्जेल चाइना र इन्डियाको जहिले पनि नराम्रो सम्बन्ध भयो, सम्बन्ध चिसिरह्यो,
4: अहिले राम्रो सम्बन्ध, दुई देश बीच व्यापारिक सम्बन्ध राम्रो छ नि त अहिले होइन।
5: अहिले अहिले

0: पनि भाइ दुर्गा प्रसादको जस्तो उभिउन विरोध गरेर सक्छन्? त्यो सोसियल मिडियामा कसरी लेखेको हुन्छ? त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने मुलुक गयो,
1: तर सुशासन विरुद्धमा व्यापक रूपमा लागि
0: आज त्यो छोडिदिन्न, भ्रष्टाचारमा विरुद्धमा लिएर कतिजनालाई भ्रष्टाचारमा कारवाही हो, कतिजना छुटे, सबै चोखिन्छन् होइन, त्यो त्यो कुरामा नजाउँ। अब एउटा कुरो के छ भने नेपालीहरूले अझै दुःख पाउने दिन आउँदैछन्, पर्खेर बस्नुहोस् होइन, अझै नेपालीहरूलाई पुगेको छैन भनेर भन्छु म। र तपाईँले के बुझ्नुहोस् भने छिट्टै विदेशी सेना नेपालमा आउँदैछ, त्यत्तिकै विदेशीहरूले 2004 सालदेखि 2082 सालसम्म त्यत्तिकै सिंह बीपी जन्माउनदेखि, बीपी कोइराला जन्माउनुदेखि, कमलिस जन्माउनुदेखि लिएर 58 सालको दरबार हत्याकाण्डदेखि लिएर माओवादीको उत्पत्तिदेखि लिएर संविधानबाट राष्ट्र स्तर हिन्दू राष्ट्र हटाउनेदेखि लिएर जेएनजी मुभमेन्ट गराएर तपाईँको चाहिँ नि यहाँसम्म आउन, जुन सिंहदरबार सर्वोच्च अदालतमा आयोग लगाएर यहाँसम्म आउन जुन लगानी गरेका छ नि विदेशीहरूले, त्यो नेपालीहरूले लगानी गरेको हो, त्यो भारतले लगानी गरेको हो, चाइनाले लगानी गरेको हो,
1: अब केसी के अरे हाम्रो दुर्गा प्रसाईजी एउटा प्रसङ्ग बदल हो, हाम्रो अनसनमा बस्नु भएको छ फेरि गोविन्द केसीजी, हेर्नु त तपाईँ त मेडिकल व्यवसाय पनि हो, लामो समय अनसन बस्नुहुन्छ, सिजन हो कि उहाँको चाहिँ, उहाँका मागहरू त जायज छन् नि होइन, धेरै मागहरू
0: अनि उहाँ अहिले उहाँलाई उहाँ अनसन बस्न दिए त्यहाँका मान्छेले
1: होइन, उहाँ उता एलएन चोकको यता कता मन्दिरतिर बस्नुभयो, त्यहाँ नजिकै त होइन टाढै हो अलिकति, बजारतिर बस्नु भएको छ मन्दिर,
0: अनि त्यहाँका मान्छेले नि जस्तो यो मान्छे जहाँ जहाँ राम्रो हुन खोज्छ नि त्यहाँ आएर अनसन बस्छ, जहिले जस्तो झापामा सिएनसी मेडिकल कलेजले प्राइभेट सेक्टरबाट आओस् सरकारी सेक्टरबाट आओस्, जहाँ सरकारले सक्दैन त्यहाँ प्राइभेटले खोल्ने हो होइन, बिएनसी आउन आँटेपछि इलाममा गएर बसेर काप्लेजुङमा मेडिकल कलेज खोल्नुपर्छ भनेर, अनि इलामबाट इलामका जनता र ले र हाम्रो विजय थापा भन्ने थियो एकजना भाइ, ऊ गएर त्यहाँबाट लखेटे, त्यहाँबाट त्यो त्यो दिन राति केदार भक्तमाथिबाट सुशीला कार्की आएर उसलाई हेलिकप्टरमा रेक्सी गएर लिएर गए काठमाडौँ, र टिचिङमा पनि बस्न दिएको थिएन। अब त्यो धनगढीमा एउटा मेडिकल कलेज आउन आँटेको छ है, यो मान्छेको सिजन हो, अब जब विद्यार्थी पढाउने बेला भएपछि यो मान्छेको के गर्छ भन्दाखेरि, जहिले यो साउन भदौ असोज भनेको विद्यार्थी पढाउने सिजन हो, विद्यार्थी भर्ना लिने कुरो बुझ्नुभयो, त्यो चाहिँ चैतमा,
1: अब त यो 15 दिनभित्र त यी कामहरू तमाम गरिसक्नुपर्छ एडमिसनको लागि,
0: हो यतिखेर आएर के भन्छ भन्दाखेरि, यो मान्छे यो नियुक्ति भएन, ऊ नियुक्ति भएन, ऊ नियुक्ति भएन भनेर, अनि नियुक्ति भएन भने त्यहाँ किन अस्ति पहिला बोलेन त, पोरै बस्नुपर्छ नि भन्छ।
1: यो एकीकृत वार्षिक शैक्षिक क्यालेण्डर कार्यान्वयन सम्बन्धी सूचना भनेर आइसकेका छ, यो करिब करिब तपाईँको
0: हो त्यो आएपछि यो मान्छे जहिले बस्छ, पहिला पनि त्यही गरेर शिक्षा र स्वास्थ्य सक्ने मान्छे नै यही अपराधी हो। अनि मैले त एउटा कुरो हिजो पनि भने, एउटा कुरो के बुझ्नु छ भने, यो मान्छे भनेको यो देशको सबैभन्दा ठुलो रोग हो विद्यार्थीहरू।
1: उहाँले मलाई के भन्नुभएको छ भने नि, हिजो एउटा अन्तर्वार्तामा चाहिँ, अब यो माफियाहरू नियुक्ति भएको छ नि, तिनीहरूको चाहिँ राजीनामा चाहिन्छ भने,
0: माफिया देशमा विद्यार्थी पढाउनु पर्छ भनेर चाहिँ देशमा एउटा मेडिकल कलेजले 5,000 मान्छेलाई रोजगारी दिन्छ, सालको 50-60 करोड रुपियाँ पैसा ट्याक्स बुझाउँछ, एउटा मेडिकल कलेजले नि 10 गरिब जनजाति विद्यार्थी फ्री पढाउँछ, नर्सिङहरू 40-50 नर्सिङ फ्री पढाउँछ, त्यो माफिया हो कि देशको विद्यार्थी जति जम्मै बाहिर पठाउनलाई सपोर्ट गर्ने यो गोविन्द केसी जस्ता लम्पट मान्छे माफिया हुन्?
1: यो सेल्फ अप्राइजल फारम भर्ने मिति यो के अरे 83 यो श्रावण मसान्तसम्म रहेछ, सेल्फ अप्राइजल भेरिफिकेसन पनि यो
0: त्यो मान्छेलाई त्यहाँबाट त्यहाँका जनताले लखेटेनन् भने यसपालि पनि त्यो धनगढी गेटा मेडिकलमा विद्यार्थीको पढाइ हुँदैन, कोही पनि जाँदैन, किन लफडाउन जान्छ? मान्छेको जागिर भविष्य पारेर, मान्छेको भविष्य हो नि त, ल एकछिन, पहिला एमाले काङ्ग्रेसले त झोले भर्ती गरेछ अरे, माफियाले भनेको मानेछ अरे, अहिले बालनलाई कुन चाहिँ मेडिकलले कलेजवालाले भेटेको छ? सरकारी मेडिकल कलेज हो नि त गेटा,
1: गेटामा
0: दशरथ चन्द्रमा कसले कसले को त्यहाँ मान्छे जाँदाखेरि के भएको छ त, सरकारले नियुक्ति गरेको होइन,
1: अनि पुरानै उहाँ चाहिँ एकजना चाहिँ पुरानै नियुक्ति हुनुभयो, त्यसो एउटा चाहिँ नयाँ थप
0: मान्छे नै दिने, पुरानो र नयाँ हुन् कसैका ऊ होइन नि त, मान्छे त्यसो त पहिला के उमा भिसी हुनुहुन्थ्यो।

0: भोला थि भोला थापा अहिले टियुमा हुनुहुन्छ के उहाँ कस कसको झोले हो र के एमालेको मान्छे हो उहाँ काङ्ग्रेसको मान्छे हो उहाँ भनेको चाहिँ नि इन्जिनियर हो प्रोफेसर हो भिसी गरेको अनुभव छ के त्यहाँ गएर के उहाँले विद्यार्थी विदेश पठाउनुहुन्छ कि पढाउनुहुन्छ त्यसको म्यानेज गर्नुहुन्छ
1: तर यो शैक्षिक हब बनाउन सकिन्थ्यो है नेपाललाई मेडिकल हब नै गरेर बनाउन सकिन्थ्यो
0: मेडिकल टुरिज्म हेर्नु संसारको सबैभन्दा राम्रो मेडिकल टुरिज्म बनाउन सकिन्थ्यो मेडिकल टुरिज्म हेर्नुहोस् त्यहाँका बिरामीहरू आज लखनऊ गएका छन् त्यहाँबाट पढ्ने डक्टरहरू आज विदेश गएका छन् 10,000 स्टुडेन्ट र डक्टर पढ्नको लागि फिजिबल भएर निस्किन्छन् जहिले चिकित्सा शिक्षा आयोगमा 10,000 जाँच दिन्छ विदेशबाट त्यति नै आउँछ विदेशी पैसा हामी त के भन्छौँ हामीलाई 300 विद्यार्थी 150 विद्यार्थी आँट्ने रुम बनाउन लगायो पहिला सरकारले पहिला पहिला 150 पढाउन दिन्थ्यो क्या विद्यार्थी 150 सिटको रुम छ बरु हामीलाई 200 सेसन गरेर देऊ न 150 150 बरु हस्पिटल तिम तल 50% बिरामीलाई चाहिँ निशुल्क गर भनेर भनौ न 300 विद्यार्थी पढाउन दिउँ त 200 सेसन गरेर 200 भारतीय विद्यार्थी पढाउँ विदेशी पैसा आउँछ अनि विदेशबाट रेमिटेन्स आउँछ जसरी आउँछ त्यसरी विद्यार्थीले लिएर जान्छन् अनि देश जहिले खोक्राको खोक्रै
1: भनेपछि दुर्गा प्रसाईजीकै हाम्रो के अरे गोविन्द केसीजीको यो अनसन भनेको त्यसको कुनै पनि उत्तुक छैन होइन यो चाहिँ
0: ए त्यतिका यो मान्छेको भाँडै होइन नि मान्छेको भाँडो भए अघिल्लो जन्ममा कुन पाप गरेको थियो अहिले एउटा केटीले पत्याएनन् यो त अपराधी हो नि
1: अब आफ्नो पर्सनल कुरा भयो के अरे होइन विवाह
0: होइन पर्सनल कुरा होइन यो मान्छेको न घर छ न द्वार छ न श्रीमती छ न परिवार छ बुङ्गो क्या बुङ्गो
1: मेडिकल सुधार अभियान
0: के को अभियान त हुन्छ बुङ्गो त्यहाँ गएर बस्ने ठाउँबाट चाहिँ खेद्दैनन् खेदेनन् खेदेनन् भने त्यो योपल्ट खेदेनन् भने ल त्यो मेडिकल कलेज आएन त्यहाँ त्यो दशरथ रङ्गशाला त्यो मेडिकलको दशरथ मेडिकल कलेजमा विद्यार्थी पढाइ भएछ भने मलाई भन्नुहोला त्यहाँ पश्चिमका जनताले सुनेर आजै त्यो मान्छेलाई लखेटेन् आजै है मेरो यो सुझाव हो सबै लघुवित्त पीडित पनि जाउन् त्यहाँ सहकारी पीडित ब्याङ्क पीडित कालो सूचीमा परे त्यो ठाउँमा एउटा मेडिकल कलेज आउँदा के बिग्रेको थियो त्यसको के बिग्रेको थियो
1: भनेपछि उहाँको विरोध जुन यतिखेर भइरहेको छ यो चाहिँ घर्काउने समय घर्काउने मेलो त्यसो भयो 15 दिन घर्काइदियो भने मेडिकल कलेज सञ्चालन हुँदैन
0: 15 दिन घर्काइदिएपछि त अनि कसले साइन गर्ने कसले पेपरमा साइन गर्ने र कसले ल्याउने प्रधानमन्त्रीले गर्न मिल्दैन शिक्षा मन्त्रीले गर्न मिल्दैन
1: किनभने अब उहाँले नै उत्पादन गरेकै व्यक्तिहरू मन्त्री सांसद पनि छन् नि अहिले त
0: हिजो अनि तोसीमा कार्की उहाँकै चेली हो नि त
1: छन् त्यस्ता रन्जु दर्शनाहरू छन् पुकारहरू छन्
0: रन्जु दर्शना सबै हुन् नि सबै हुन् अहिले थापा आयो नि त
1: यहाँको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद नमस्कार उहाँ हुनुहुन्थ्यो मेडिकल व्यवसायी एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई आदरणीय श्रोता नेपाली भाषामा छोटो विषय हुन्छौ विषयपछि पुनः उपस्थित हुनेछौ
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
0: हर विषयमा तरो बहस, नेपाली बहस,
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चौचौ
4: ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
5: डिस होम इन्टरनेट।
6: हेलो, यतिकै हाम्रो बेसमा नेकपाका नेता रञ्जित तामाङ हुनुहुन्छ। उहाँ पूर्व विद्यार्थी नेता पनि हो, नेतृत्वको राजनीतिमा लामो समय चाहिँ उहाँ नेतृत्वको राजनीतिमा सक्रिय पनि हुनुहुन्थ्यो। रञ्जितजी गुड मर्निङ, नमस्कार, नेपाली बहसमा यहाँलाई स्वागत छ।
7: हस् धन्यवाद।
6: होइन, तपाईँ झापा क्षेत्र नम्बर 5 बासिन्दा पनि हो, होइन, फागुन 21 निर्वाचन पनि लड्नुभयो, प्रधानमन्त्री त्यसै क्षेत्रको हुनुहुन्छ। बालिन शाहजी कतिपटक फर्किनुभयो त्यो क्षेत्रमा? अहिले
7: उहाँ निर्वाचनबाट निर्वाचित भएर फर्किसके पछाडि त्यो क्षेत्रमा एकपटक पनि जानुभएको छैन भन्ने लाग्छ मलाई।
6: ए, भनेपछि त्यहाँका नागरिकहरू के भन्छन् त्यसो भए? प्रधानमन्त्री पाइसकेपछि खुसी होला नि, होइन सबै?
7: यस्तो छ, अब आफैले मतदान गरेर निर्वाचित भएको व्यक्ति नै प्रधानमन्त्री हुँदाखेरि खुसी नहुने भन्ने भएन, तर समयहरू बित्दै जाँदाखेरि
6: क्षेत्र नम्बर 5 झापालीलाई त प्रधानमन्त्रीलाई भेट्न त समस्तै छैन होला नि त, एकलमा भेटघाट भइहाल्छ?
7: अनि त्यस्तो पनि म देख्दिनँ। त्यहाँको पब्लिकहरूको कुरा कस्तो म देखिराखेको छु भने, जस्तो निर्वाचित गरेर पठाइसके पछाडिको खुसी एउटा छ, त्यस पछाडि उहाँले संसदमा सम्बोधन गर्नुभयो, यद्यपि मतदाताहरूप्रति धन्यवाद भन्नु भएन, त्यस पछाडि निर्वाचित भएर गइसके पछाडि त्यो क्षेत्रमा एकपटक फर्किनु भएको छैन। बजेट आयो, उहाँले चाहिँ हिजो निर्वाचनको समयमा वार्तापत्रको रूपमा अनेकौं कुराहरू भन्नुभएको थियो, त्यो कुराहरूमा आवश्यकता अनुसार बजेटहरू आएनन्, बजेटहरू रहेनन्, त्यो सबै कुरालाई हेर्दाखेरि र त्यसमा पनि उहाँले चाहिँ भूमिहीन सुकुम्बासीहरूलाई म चाहिँ जग्गा जमिन सम्बन्धी अधिकार दिन्छु, धनी पूर्जा दिन्छु भनेकोमा, अब यहाँ काठमाडौँमा भएका गतिविधिहरूलाई हेर्दा भूमिहीन सुकुम्बासीमा एउटा ठूलो निराशा छ, तपाईँले थाहा पनि पाउनुभयो होला। गत वैशाख 23 चाहिँ झापामा सुकुम्बासीहरूको एउटा सड़क प्रदर्शन पनि भयो, हामीलाई अधिकार देऊ, हामीलाई चाहिँ हामीले
6: झापामै भयो, होइन
7: भयो, हामीले भोट दियौं, हामीले चाहिँ जिताएर पठायौं, हामीलाई अधिकार पाउँछौ भनेर, तर हामीलाई अधिकार होइन कि हाम्रा चाहिँ अधिकार खोज्ने काम भयो भनेर जनतालाई त्यहाँको प्रदर्शन पनि गरे। त्यसैले झापाको कतिपय रासोपामै आबद्ध भएका नेताहरूले पनि सहज र अनुकूल ढंगबाट प्रधानमन्त्रीलाई भेट्न पाएको भन्ने चाहिँ मैले सुनेको छैन। सचिवालयलाई ओरपर भेटेर त्यहाँका खास अगुवाहरूको पनि त्यो अविगत भएको भन्ने म सुनिरहेको छु।
6: होइन, तपाईँले त भेट्नु भएको छैन नि, होइन?
7: मैले भेटेको छैन, अब स्वयं पार्टी कार्यकर्ताहरू जसले उहाँलाई जिताउन अगुवाको रूपमा भूमिका निर्वाह गर्नुभयो उहाँहरूकै त्यो हालत अविगत छ भनिसके पछाडि उहाँकै पार्टी सभापतिले नै भेट्नको लागि घण्टौं कुर्नुपर्छ भने जस्तो स्थितिमा मैले भेट्ने कुरा गाह्रो छ केन्द्री।
6: ए, भनेपछि झापावासीहरू जे भए पनि सन्तुष्ट चाहिँ छन्, होइन? क्षेत्रबाट प्रधानमन्त्री पाइयो भनेर त खुसी छन्।
7: आजको दिनमा यस्तो चाहिँ के भन्नुपर्छ भने, जस्तो धेरै
6: बजेट पनि राम्रै गयो होला, होइन? यसपाली बजेट राम्रै गयो होला,
7: बजेट त अब प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा सबैभन्दा कम, होइन? उहाँले हिजो प्रतिबद्धता गरेको जति पनि गएन। अर्को कुरा, जनताको सन्तुष्टिको कुरा गर्दाखेरि चाहिँ एकपटक म सम्झिन्छु कि केपी ओली प्रधानमन्त्री हुँदाखेरि नेपाल सबैभन्दा धेरै खुसी छ, संसारमा खुसी भएका देशहरू मध्येको यति नम्बरमा पर्यो भने जस्तो चाहिँ यसलाई मान्न सकिन्छ। तर अहिले फेरि अर्को कस्तो छ भने, जनता चाहिँ फेरि पुरै निराश भएर अथवा चाहिँ बेखुसी भएर अहिले नै पुरै विरोध गरेको भन्दा त्यो पनि होइन, किनभने प्रारम्भिक
6: बितिरहेको
7: छ, 3-4 महिनाको समय बितिरहेको छ, जनताले भर्खरै विश्वास गरेको व्यक्ति फेरि अविश्वास भयो भनेर भन्दाखेरि जनताले आफैलाई पनि आफ्नो निर्णय पनि गलत भयो भन्ने निष्कर्ष पनि त्यो सँगै निस्किन्छ। त्यसो हुँदाखेरि जनता अहिले नै हामीले गलत गर्यौं भन्ने तहमा पुगिसकेका छैन, तर मात्रात्मक हिसाबले चाहिँ असन्तुष्टिहरू म देख्छु।
6: अब अहिलेको पछिल्लो अवस्थामा चाहिँ फेरि यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तपाईँका पार्टी संयोजक बीच पनि भेटवार्ता भएछ, यो अब के खालको भेटवार्ता हो? अब तपाईँहरू पनि यसमा खुसी हुनुहुन्छ कि के गर्ने, अब चित्त बुझाउनै पर्यो भन्ने लाइनमा हुनुहुन्छ रञ्जितजी?
7: अनि यसमा शर्त र स्वार्थको एकता अथवा भेटघाट अथवा सहकार्य हुनु हुँदैन भन्ने कुरामा हामी क्लियर छौं। उहाँहरूको विगतदेखिको स्वार्थ र शर्त केन्द्रित सम्बन्धहरू फेल भइसकेका छन्, जसले नेपाली राजनीतिलाई सकारात्मक सन्देश भन्दा पनि धेरै नकारात्मक सन्देश दियो। नेपालको वामपन्थी आन्दोलनलाई, कम्युनिस्ट आन्दोलनलाई पनि एक ढंगले गर्दाखेरि एक ढंगले धोकाधड़ी जस्तै भयो। उहाँहरूका स्वर्ग नर्कका कुरादेखि लिएर सत्ताका लागि, स्वार्थको लागि आवश्यक पर्दाखेरि जुनसुकै हदसम्म मिल्न तयार हुने र स्वार्थपूर्ति भइसकेपछि जुनसुकै हदसम्म जुझ्न तयार हुने प्रकारको जुन प्रवृत्ति देखा पर्यो, अब त्यो पार्टी कार्यकर्ताले पत्याउने स्थिति छैन। त्यसमा पनि हिजो मात्रै पुष्पलाल स्मृति दिवसको दिन मात्रै केपी ओलीले पुष्पलाल स्मृति दिवसको सन्दर्भमा सम्बोधन गरेको कुरालाई र खास गरी हाम्रो पृष्ठभूमि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी भए तापनि माओवादी केन्द्रको अथवा तत्कालीन माओवादीको चाहिँ पृष्ठभूमि भएको आन्दोलन बारे उहाँको जुन टिप्पणी छ, जुन बुझाइ छ, जुन राजनीतिक दृष्टिकोण छ, त्यो एकदमै घातक छ, त्यो असाध्यै गलत छ। त्यसैले केपी ओलीसँग हामी एमालेसँग एकता चाहन्छौ, वामपन्थी ध्रुवीकरण चाहन्छौ, तर केपी ओली प्रवृत्तिसँग होइन। र केपी ओली प्रवृत्तिसँगको एकता र ध्रुवीकरणको चाहिँ कुनै अर्थ र औचित्य छैन भन्ने मेरो आफ्नो बुझाइ छ। मैले त्यो कुरा चाहिँ अन्य हिसाबले पनि मैले राखेको छु। पार्टीमा पनि मेरो कुरा त्यही हो कि केपी ओलीसँगको एकता चाहिँ एमालेसँगको एकता वा चाहिँ वामपन्थी एकता र ध्रुवीकरण हुन सक्दैन। जो एउटा नकारात्मक प्रवृत्तिको रूपमा केपी ओली चाहिँ देशले बेहोरिसकेको छ, बुझिसकेको छ, त्यसैले अब त्यो रूपान्तरण सहितको एमालेसँगको एकता ध्रुवीकरण हुनुपर्दछ भन्ने कुरा हो।
6: सम्भव छ आजको दिनमा? अब
7: त्यो सम्भव बनाउनु पर्छ। सत्ताको लागि फेरि, सत्ताको लागि फेरि सबै कुरा राम्रो र जायज देख्ने कुरा गल्त ठिक होइन। त्यो गल्ती अब हामीले गर्नु हुँदैन।
6: र समग्र रूपमा चाहिँ देशको अब सबैले सुशासनकै कुरा गर्छन् होइन, अब किनभने भ्रष्टाचारीहरू चाहिँ कारवाहीको दायरामा आएको, कडकडामा उभिएको कुरा, अब यो जुन मर्निङ सो अफ द डे भन्छ, सरकारको अहिलेको मूल्याङ्कन कसरी हेर्नु भएको छ तपाईँले? विद्यार्थी संगठन ट्रेड युनियन खारेजदेखि लिएर कैयन क्रियाकलापबाट सरकारलाई न्यायालयले चाहिँ धक्का त दिएको छ होइन, क्रियाकलाप कस्तो छ?
7: सरकार जुन एजेण्डा र मुद्दाले हिजोको परम्परागत दलहरूलाई प्रतिस्थापन गर्न गरेर जो आयो, अब अहिलेको स्थितिमा हेर्दाखेरि ती एजेण्डा र मुद्दाहरूमा यो सरकार पनि खरो उत्रिन सकेको देखिँदैन। चाहे सुशासनको मामलामा होस्, चाहे चाहिँ भ्रष्टाचार विरूद्धको गतिविधिको मामलामा होस्, चाहे चाहिँ विधिको शासनको कुरामा होस्, चाहे चाहिँ राजनीतिको नयाँपन दिने कुरामा होस्, युवा र रोजगारको कुरामा होस्, चाहे चाहिँ आधारभूत तहदेखि लिएर व्यापार व्यवसायसम्मलाई उत्साहित बनाउने कुरामा होस्।

0: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो 8:10 AM
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पसिन स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छँदैछ नि।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 98-450-82-997,
1: 98-550-10-997।
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98-550-52-754, 98-455-20-754, इमेल lok.logic2@gmail.com।
4: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट, साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
5: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभीसँग युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै हर वर्ष इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603959 र 98550603959।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.8 MHz।
6: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौँ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: के हो दाइ,
2: भोलि तल त्यो गजुरी बिहेमा जे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाइ, जानुपर्छ।
2: तर दाइ, कसरी थाहा पाउनु भयो कुरा? कुकी सूत्रबाट।
1: ए दाइ

0: আমার
1: মেরা ঘর আসলে তো বুয়ারি বলিয়ে আসান তো লো ভিতরে আস।

0: by islets on the moon chart. Radio Silence 89.8 MHz.
1: पहिलो समय सूचक अहिले बिहानको 11 बज्यो इट्स 11 AM
2: रेडियो साइन 89.8 मेगाहर्ज
3: चैते धानमा नेक ब्लास्टको समस्या
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्ने रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
3: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने.
4: खेतमा पानी जमाइराख्ने.
3: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने.
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्.
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन.
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0656-93-495.
7: हेलो 1-2-3 चेक.
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.

0: हेलो हेलो 1 2 3 चेक।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: I let Sunday Nuncha Radio Silo 89.8 Megahertz.
1: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:12 PM

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। प्रधानमन्त्री बारेनको उद्योगी संघको छलफल आज पनि जारी। स्वास्थ्यका महत्वपूर्ण निकायमा नेतृत्व संकट, मन्त्रालय मौन, अड्डाहरू निमित्तकै घरमा परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राष्ट्रपतिको निर्देशन। कार्यकाल सकिएका छ राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन परराष्ट्रको निर्देशन। बाँझो जग्गालाई उपयोगमा ल्याउन भूमि बैंक सञ्चालन गर्ने सरकारको तयारी। विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा 1,00,000 सहयोग। गण्डकीमा 35 आयोजना समस्याग्रस्त। शिक्षा मन्त्री कन्सल्टेन्सीको हिजोको वार्ता निष्कर्षविहीन। मन्त्रीले जुधाउन खोजेको व्यवसायीको आरोप। काठमाडौँ उपत्यकामा शंकास्पद गतिविधि गरेको आरोपमा 24 घण्टामा 115 जना पक्राउ। दिल्लीमा फैलिएको शैक्षिक आन्दोलनले झस्कियो मोदी सरकार। मध्यरातमा भिडियो सन्देश। पेपर लीक विरूद्ध कड़ा कानून ल्याउने घोषणा। आज पनि प्रदर्शन हुँदै इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी। र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै उज्बेकिस्तान र श्रीलंका बीच पहिलो तथा बंगलादेश र कजाकिस्तान बीच दोस्रो खेल पनि आजै हुँदैछ।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइट्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्री बालिनको उद्योगीसँगको छलफल आज पनि जारी सम्बन्धी खबरबाट। प्रधानमन्त्री बालिन शाहले प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिहरूसँग आज छलफल गर्दै हुनुहुन्छ। छलफल प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहान 11:30 बजेबाट जारी रहेको छ। छलफलमा नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष ओम प्रसाद घिमिरे, नेपाल कलैचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरूङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धन प्रसाद लामिछानी, कार्पेट तथा प्लाइवुड निर्यातकर्ता देवानन्द सराओगी तथा नेपाल डक चे उत्पादक संघका अध्यक्ष रेशम बहादुर पोखरेललाई बोलाइएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ। सचिवालयका अनुसार छलफलमा निर्यात प्रबन्धनका चुनौती, नीतिगत सुधार तथा समाधानको उपायबारे उद्योगी व्यवसायसँग सुझाव लिइनेछ। प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्र चलायमान बनाउने, लगानी तथा उत्पादन बढ़ाउने र निर्यात प्रबन्धनका विषयमा निजी क्षेत्रका उद्योगी व्यवसाय तथा सरकारवाला निकायसँग निरन्तर सम्वाद गर्दै आउनु भएको छ। प्रधानमन्त्री बालेनले हिजो मात्रै चिया उद्योगीहरूसँग छलफल गर्नुभएको थियो। यसअघि उहाँले हस्तकला महासंघ, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसाय महासंघ, फुटवेयर एसोसिएशन, शेयर लगानीकर्ता तयारी पुस्तक उद्योग संघ लगायतका प्रतिनिधिहरूसँग पनि भेटघाट गर्नुभएको थियो। तर यी छलफलहरूमा अर्थमन्त्री र अन्य सम्बन्धित मन्त्रीहरूलाई भने सहभागी गराइएको थिएन। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाएको हो। राष्ट्रपतिका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ। निर्देशनमा एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ। स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ भने निर्देशनमा नियुक्ति पारिवारिक र नातागोताभन्दा बाहिरबाट हुनुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को अनुसूचित 2 मा संशोधन गरिएको छ। स्वास्थ्यका महत्वपूर्ण अड्डाहरू निमित्तको भरमा चलेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक पहलकदमी नलिँदा स्वास्थ्यको नियमन गर्ने निकायदेखि सेवा प्रदायक निकायहरू लामो समयदेखि निमित्तको भरमा चलेका छन्। विभिन्न परिषद, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि उम्मेद्वार सिफारिश गर्न गठित समितिले समयमा काम नगर्दा स्वास्थ्यका निकायहरू निमित्तको भरमा चलेका हुन्। अधिकांश निकाय 2 महिनाभन्दा लामो समयदेखि निमित्तको भरमा छन्। नेतृत्व नहुँदा रणनीतिक निर्णय र दूरदर्शी योजना ठप्प भई स्वास्थ्यका निकायहरू दैनिक सेवा प्रभावमा मात्र सीमित हुने सम्बद्ध अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्री स्तरीय निर्णयबाट हुने नियुक्तिमा समय ढिलाइ भएको देखिएको छ। नियमनकारी निकाय फितलोभन्दा स्वास्थ्य क्षेत्रको समग्र गुणस्तर, अनुशासन र जनविश्वासमा गम्भीर धक्का पुगेको छ। स्वास्थ्य सेवा विभाग 2 महिनादेखि निमित्तको भरमा चलेको छ। गत वैशाख 30 गते डाक्टर अनुज भट्टसनले निमित्त महानिर्देशकको जिम्मेवारी पाएका थिए। स्वास्थ्य मन्त्री स्तरीय निर्णयबाट भट्टसन निमित्त महानिर्देशक बनेका हुन्, जबकि विभागमा 12 तहको अतिरिक्त सचिवलाई महानिर्देशकको जिम्मेवारी दिइन्छ। हाल अतिरिक्त सचिव डाक्टर संगीता कौशल मिश्र र श्रीकृष्ण श्रेष्ठ मन्त्रालयमा कार्यरत छन्। भट्टसन 11 तहका अधिकृत हुन् भने उनी एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकको जिम्मेवारीमा पनि छन्। स्वास्थ्य मन्त्रालयले 2 महिनादेखि 12 तहको अतिरिक्त सचिव नखटाउँदा स्वास्थ्य सेवा विभाग निमित्तको भरमा चल्न बाध्य भएको हो। सरकारले स्वदेशमा रहेका नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म स्वदेश नफर्कन भनेको छ। कार्यकाल पूरा गरी उनीहरू फर्कने तयारीमा थिए, तर सरकारले अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनेको हो। बुधबार बसेको मन्त्री परिषद बैठकबाट यस्तो निर्णय गरिएको हो। बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रेलिया र इजिप्टका निम्ति नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। म्यानमारमा हरिश्चन्द्र घिमिरे, त्यस्तै बंगलादेशमा घनश्याम भण्डारी, बहराइनमा तीर्थराज वाग्ले, ब्राजिलमा निर्मलराज काफले, अस्ट्रेलिया स्थित राष्ट्रसंघीय स्थायी नियोगका स्थायी प्रतिनिधिमा भरत रेग्मी र इजिप्टका निम्ति नेपाली राजदूतमा सुशील लम्साल छन्। उनीहरूलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनिएको छ। राजदूत नियुक्तिमा ढिलाइ भएपछि सरकारले यस्तो निर्णय गरेको हो। सरकारले बाँझो जमीन उपयोगका लागि भूमि बैंक संचालन गर्ने तयारी गरेको छ। भूमि व्यवस्था सरकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि बैंक संचालन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। लामो समयदेखि उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी शुरू गरेको हो। त्यस्तै भूमि बैंक संचालन भएपछि यस्ता जग्गालाई पुनः उत्पादनमा जोड़ने र स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने सरकारको विश्वास छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?

एसेसरीज एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्लाहीका स्वर्गीय विवेक मण्डलको परिवारलाई 1,00,000 आर्थिक सहयोग प्रदान गर्नुभएको छ। आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका 35 वर्षीय मण्डलको 13 पुण्यतिथिको अवसर पारेर सभापति थापाले राहत स्वरूप सहयोग गर्नुभएको हो। सर्लाही जिल्ला गौडेता नगरपालिका 10 सिसौटिया निवासी उपेन्द्र मण्डलका सुपुत्र तथा रीना कुमारीका पति विवेक मण्डलको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गर्दै थापाले शोकाकुल परिवारलाई नगद 1,00,000 रूपियाँ सहयोग प्रदान गर्नु भएको हो। आर्थिक सहयोगका साथै सभापति थापाले स्वर्गीय मण्डलका सन्तानहरूको शिक्षा दीक्षाको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। यसअघि उहाँले विवेक मण्डलको असामयिक निधनले आफूलाई मर्माहत तुल्याएको उल्लेख गर्दै मण्डलप्रति भावपूर्ण श्रद्धांजलि र परिवारजनमा समवेदना समेत प्रकट गर्नुभएको थियो। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सञ्चालन गरिरहेका विकास आयोजनामा 7 अर्ब रूपियाँ भन्दा बढ़ी आर्थिक दायित्व रहेको देखिएको छ। आर्थिक वर्ष 2082-83 35 वटा आयोजना समस्याग्रस्त बनेका छन् भने आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन भइसकेपछि पनि मन्त्रालयमाथि 7 अर्ब 10 करोड़ 40 लाख रूपियाँ भन्दा बढ़ी दायित्व बाँकी रहेको छ। नयाँ योजना थपिने क्रम जारी रहे पनि पुराना आयोजनाको दायित्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। तर मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले यस वर्ष समस्याग्रस्त र पुराना आयोजना सम्पन्न गर्ने गरी बजेट केन्द्रित गरिएको भन्दै आगामी वर्ष यति ठूलो दायित्वको भार नदोहोरिने बताएका छन्। काठमाडौँ उपत्यकाबाट गत 24 घण्टामा शंकास्पद गतिविधिमा संलग्न 115 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सबैभन्दा धेरै काठमाण्डुबाट 108 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ललितपुरबाट 7 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यका विभिन्न प्रहरी युनिटको नियन्त्रणमा रहेका सबैमाथि अनुसन्धान भइरहेको काठमाण्डु उपत्यका प्रहरी कार्यालयले जनाएको छ। यसै गरी 28 जना फरार प्रतिवादीलाई पनि गत 24 घण्टामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सड़क विभाग अन्तर्गतको उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय कडाली करिडोर खुलालु सली सल्ला सड़क योजना बाजुराले काममा ढिला सस्ती गर्ने निर्माण व्यवसायलाई 15 दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। कडाली करिडोर हुम्ला सड़क खण्ड अन्तर्गत कुवाडीदेखि तुम्चारसम्मको सड़क स्तर उन्नतिका लागि एमएस कन्टेक सिंगा जेबी काठमाण्डुसँग खरिद सम्झौता भएको थियो। सरकारले अगाडि सारेका प्रावधान विरूद्ध आन्दोलनरत एजुकेशन कन्सल्टेन्सी व्यवसायीसँग शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बिहिबार गरेको वार्ता निष्कर्ष विहीन भएको छ। व्यवसायीले जारी आन्दोलनलाई अझै सशक्त बनाउने बताएका छन्। नेपाल शैक्षिक परामर्श संघ इक्यानका उपाध्यक्ष वासुदेव दाहालका अनुसार मन्त्री पोखरेलले मागहरू समाधानका कुनै पनि विषयमा सकारात्मक जवाफ नदिएको बताएका छन्। त्यसैले आन्दोलनलाई थप सशक्त बनाउनुको विकल्प नभएको उनको भनाइ छ। आन्दोलनका थप कार्यक्रमबारे आज पनि व्यवसायीहरूबीच छलफल हुने भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। शैक्षिक सुधारको माग राखेर गत सोमबारदेखि लगातार नयाँ दिल्लीमा आन्दोलनको अगुवाई गरिरहेको कक्रोच जनता पार्टीले शुक्रबार अर्थात आज पनि देशव्यापी आन्दोलन घोषणा गरेको छ। भारतका प्रमुख विपक्षी दल तथा सामाजिक अभियन्ताले यस आन्दोलनलाई समर्थन गरिरहेका छन्। यसअघि यस आन्दोलनको पक्षमा भारतको पटना, बेंगलुरू, केरला लगायत शहरहरूमा समेत प्रदर्शन भइसकेको छ। देशका हरेक शहर र गाउँमा शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरिएको छ। यसअघि बिहिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले योग्यता तथा प्रवेश परीक्षा तथा विभिन्न परीक्षाका प्रश्नपत्र चुहावट प्रकरणमा संलग्नलाई छिटो र कड़ा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका थिए। तर जवाब देताको शुरूआत शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबाट हुनुपर्ने सीजेपीको माग रहेको छ। प्रश्नपत्र चुहावटमा संलग्नलाई छिटो र कड़ा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत स्थापना गर्ने निर्णय गरिएको मोदीको दावी छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार मध्यराती पेपर लीक विरूद्ध कड़ा सजायको व्यवस्था गर्ने नयाँ कानून ल्याइने घोषणा गरेका छन्। यस सम्बन्धी मस्यौदामाथि शुक्रबार मन्त्री परिषद बैठकमा छलफल हुने र स्वीकृतिपछि आगामी साता संसदमा प्रस्तुत गरिने उनले बताएका छन्। कानूनलाई सकेसम्म छिटो पारित गराउने सरकारको तयारी छ। मोदीले राति 12 बजे आफ्नो एक्स अकाउण्ट मार्फत 2 मिनट 56 सेकेण्डको भिडियो सन्देश सार्वजनिक गर्दै पेपर लीक सामान्य विषय नभएको बताएका छन्। 2.5 महिनामा दोषीहरूलाई पक्राउ गरी जेल पठाइएको र विद्यार्थीहरूको शैक्षिक वर्ष खेर जान नदिन छोटो समयमा 22,00,000 विद्यार्थीको परीक्षा गराइएको उनले जानकारी दिएका थिए। उक्त परीक्षाको नतिजा जुलाई 2019 सार्वजनिक गरिएको पनि उनले उल्लेख गरेका छन् भने यसअघि पनि मोदीले पेपर लीक सम्बन्धी मुद्दाका लागि फास्ट ट्र्याक अदालत गठन गरिने बताएका थिए। यो सम्पूर्ण विवाद मे 3 सम्पन्न भएको नेट यूजी प्रवेश परीक्षाको प्रश्नपत्र लीकसँग सम्बन्धित हो। सोही घटनाको विरूद्धमा दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टीले 1 महिनादेखि प्रदर्शन गरिरहेको छ। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कार्यवाही गर्ने बारे विचार गरिरहेको बताएका छन्। तेहरानले अझैसम्म पर्याप्त पीड़ा नभोगेको दावी गर्दै ट्रम्पले पुनः ठूलो सैन्य अभियान शुरू गर्ने निर्णयको नजिक पुगेको बताएका छन्। अमेरिकी केन्द्रीय कमाण्डले जुलाई 23 राति इरानमाथि लगातार 13 रात हवाई हमला सम्पन्न गरेको जनाएको छ। अब खेल खबर। पाकिस्तानको इस्लामाबादमा भइरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली पाकिस्तानको सामना गर्दैछ। नेपाल र पाकिस्तान बीचको खेलमा इस्लामाबाद स्थित गारिसन जिनाहा स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार साँझ 5:45 बजेदेखि खेल शुरू हुनेछ। यसअघि नेपाल र पाकिस्तान बीचको खेल अपरान्ह 4:15 बजे हुने तय थियो, तर शुक्रबारको प्रेयरको कारण खेलको समयमा परिवर्तन भएको आयोजकले जनाएको छ। शुक्रबारै उज्बेकिस्तान र श्रीलंका बीच पहिलो तथा बंगलादेश र काजाकिस्तान बीच दोस्रो खेल हुनेछ। जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेनको उद्योगी संघको छलफल आज पनि जारी। स्वास्थ्यका महत्वपूर्ण निकायमा नेतृत्व संकट, मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा परिवार र आफन्तलाई स्वकीय सचेत नराख्न राष्ट्रपतिको निर्देशन। कार्यकाल सकिएका 6 राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन परराष्ट्रको निर्देशन। बाँझो जग्गालाई उपयोगमा ल्याउन भूमि बैंक सञ्चालन गर्ने सरकारको तयारी। विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा 1,00,000 सहयोग। गण्डकीमा 35 आयोजना समस्याग्रस्त। शिक्षा मन्त्री र कन्सल्टेन्सी व्यवसायीको हिजोको वार्ता निष्कर्षविहीन। आज पनि छलफल हुँदै काठमाडौँ उपत्यकामा शंकास्पद गतिविधि गरेको आरोपमा 24 घण्टामा 115 जना पक्राउ। दिल्लीमा फैलिएको शैक्षिक आन्दोलनले झस्कियो मोदी सरकार। मध्यरातमा भिडियो सन्देश, पेपर लीक विरूद्ध कड़ा कानून ल्याउने घोषणा। आज पनि प्रदर्शन हुँदै इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी। र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै उज्बेकिस्तान र श्रीलंका बीच पहिलो तथा बंगलादेश र काजाकिस्तान बीच दोस्रो खेल पनि आज हुँदै। हौस त नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

Subscribe now and press the bell icon, never miss an update.

Dabei eine Stunde nun Radio 89.1 MHz.

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पार्लर 89.1 MHz।
1: सहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो। It's 1 PM।
2: हेलो 1 2 3 चेक।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याग भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
6: चैते धाममा नेक ब्लास्टको समस्या।
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम,
7: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
7: खेतमा पानी जमाइ राख्ने।
6: वेबिस्ट्रिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
7: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
8: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
9: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
8: कलेजका विशेषताहरू:
9: पर्याप्त सुविधा सहित आफ्नै भवन,
8: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
9: पर्याप्त छात्रवृत्ति व्यवस्था,
8: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
9: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।

0: कति दिन लाग्छ होला?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
2: यसको हिँडाइको चार्ज नै दिनु जानु।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको छ। गल्ती पो गरे कि क्या हो, गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: महिला बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
7: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फुलबारी।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो खुलबारी।

0: web surfer aba ghar ghar ma fast internet
1: bhaninchha ni nani dekhi laeko bani mero pani euta bani thiyo je pani bachat gari hal bistarai yo bani swabhav bhanne bhayo baba lai pani bank ma khata kholdinu parne bhayo ani ta mahina bhari ma kutrike bharayo baba sanga bank gaera jamma garayo समय सँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

खबरमा उषा किरणको नमस्कार। परराष्ट्र मन्त्री शिशिर खनालले आर्थिक कूटनीति सुदृढ़ बनाउन र वैदेशिक लगानी भित्राउनका लागि सक्रिय भूमिका खेल्न अवैतनिक वाणिज्य दूतलाई आग्रह गर्नुभएको छ। काठमाण्डुमा आयोजित मानार्थ वाणिज्य दूत कोर नेपालको वार्षिक साधारण सभामा बोल्दै मन्त्री खनालले नेपाल र सम्बन्धित देशबीच व्यावसायिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा जोड़ दिनुभएको हो। सरकारको प्राथमिकता सुशासन र आर्थिक वृद्धिमा रहेको उल्लेख गर्दै वहाँले वाणिज्य दूतहरूको कामलाई थप सहज बनाउन आवश्यक कानूनी परिमार्जन गर्न मन्त्रालय तयार रहेको बताउनु भएको छ। राष्ट्र नीतिले लगानी आकर्षण, व्यापार विस्तार र नवप्रवर्तनलाई प्राथमिकतामा राखेकाले वाणिज्य दूतहरूले उच्च व्यावसायिकताका साथ जिम्मेवारी पूरा गर्ने अपेक्षा उहाँले व्यक्त गर्नुभएको छ। चितवनको इच्छा कामना गाउँपालिका 34 भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गा धनी दर्ता श्रेष्ठता प्रमाणपत्र पाएका छन्। जिल्ला भूमि समस्या समाधान समिति चितवनले वर्षौंदेखि जग्गाको स्वामित्व पाउन नसकेका स्थानीयलाई लाल पूर्जा वितरण गरेको हो। भूमि सुधार मन्त्रालयका अनुसार झापाको कन्काई नगरपालिकामा पनि आजै 5 परिवारलाई लाल पूर्जा हस्तान्तरण गरिएको छ। सरकारले देशभरका भूमिहीन तथा सुकुम्बासीलाई कानूनी रूपमा जग्गाको मालिक बनाउने अभियानलाई निरन्तरता दिँदै आएको छ। नेपालमा हरेक वर्ष ठूलो संख्यामा मानिसहरू सर्प दंशबाट प्रभावित हुने गरेकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। वर्षाको समयमा सर्पको टोकाईका घटना बढ़ने भन्दै मन्त्रालयले विषालु सर्पको टोकाईलाई गम्भीरताका साथ लिन सचेत गराएको हो। जोखिमबाट बच्न राति हिँड्दा टर्च लाइट बाल्न, खेतबारीमा काम गर्दा बुट लगाउन र भूइँको साटो खाटमा सुत्न मन्त्रालयले सुझाव दिएको छ। सर्पले टोकेमा नाति बिरामीलाई शान्त राख्न र टोकेको अंग नसलाई तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्छ। घाउ काट्ने, डोरीले बाँध्ने वा धामी झाँक्रीको चक्करमा लागेर समय खेर नफाल्न मन्त्रालयले अनुरोध गरेको छ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सूचना ग्रहण गर्ने शैली फेरिएकाले नेपाल प्रहरीले पनि प्रविधि मैत्री र प्रभावकारी रूपमा सूचना प्रवाह गरिरहेको बताउनु भएको छ। मेट्रो ट्राफिक एफएमको 14 वार्षिकोत्सवका अवसरमा बोल्दै वहाँले पछिल्लो समय मानिसमा लामो सामग्रीभन्दा छोटा भिडियो र सन्देशप्रति आकर्षण बढ़ेको उल्लेख गर्नुभयो। यसै अवस्थालाई ध्यानमा राख्दै प्रहरीले सामाजिक सञ्जाल मार्फत छोटो र सरल ढंगले जनचेतनामूलक सामग्री सार्वजनिक गरिरहेको उहाँको भनाइ छ। र विराटनगर विमानस्थलबाट 6,65,000 रूपियाँ नगद सहित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका कार्यालय प्रमुख मिकमार तामाङ पक्राउ परेका छन्। काठमाडौँ आउने क्रममा फेला परेको उक्त रकमको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले उपसचिव तामाङलाई नियन्त्रणमा लिएको हो। गत साउन 3 गते पक्राउ परेका तामाङको विवरण प्रहरीले आज सार्वजनिक गरेको छ। अवस्थ अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
2: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
1: हरेक आइतबार राति 8 बजे एफयुआन टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
2: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
4: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो युट्युब हिट।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो NRM 99.1 सबैका लागि सूचना
2: नेपाली रेडियो नेटवर्क रेडियो NRM 99.1 मा यो हो युट्युब हिट्स

0: web surfer अब घर घरमा fast internet
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

Radio NRN 99.1 समयको ख्याल राखौ। 3 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। वाणिज्य दूतका लागि कानून परिमार्जन गर्न सरकार तयार, आर्थिक कूटनीतिमा सक्रिय बन्न परराष्ट्र मन्त्रीको आह्वान, आइतबारको सार्वजनिक विदा कायम रहने स्पष्टोक्ति। बाल मन्दिरका पूर्व पदाधिकारी विरूद्ध ठगी मुद्दा, काठमाडौँ अदालतमा बयान शुरू, सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध सर्वोच्चमा रिट, राज्य कोषमा भार परेको दावी। चितवनका 34 र झापाका थप 5 भूमिहीन परिवारलाई लाल पूर्जा वितरण, वर्षायाममा सर्पदंशको जोखिम, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अपील। चीन भारत सहित 60 देशमा अमेरिकाको नयाँ कर नीति, 10-12% शुल्क लाग्ने, चौतर्फी दबावपछि बंगलादेशका राष्ट्रपतिले राजीनामा दिँदै। र काभा च्याम्पियनशीपमा नेपालले पाकिस्तानको सामना गर्दै जित्नै पर्ने दबाव, एसियाड भलिबलको समूह तालिका सार्वजनिक।

0: money, payment 50K fast. Global Smart Plus, life ko Prisma Banking.
1: मुद्दा काठमाडौँ अदालतमा बयान शुरू. सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध सर्वोच्च मारी. राज्य कोषमा भार परेको दावी. चितवनका 34 झापाका थप्पा. भूमिहीन परिवारलाई लाल पूर्जा वितरण. वर्षायाममा सर्पदंशको जोखिम. सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अपील. चीन भारत सहित 60 देशमा अमेरिकाको नयाँ कर नीति. 10-12% शुल्क लाग्ने. चौतर्फी दबावपछि बंगलादेशका राष्ट्रपतिले राजीनामा दिँदै. र काभा च्याम्पियनशीपमा नेपालले पाकिस्तानको सामना गर्दै जित्नै पर्ने दबाव. एसियाड भलिबलको समूह तालिका सार्वजनिक.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। वाणिज्य दूतहरूलाई परराष्ट्र मन्त्रीको आग्रह सम्बन्धी खबरबाट। परराष्ट्र मन्त्री शिशिर खनालले आर्थिक कूटनीति सुदृढ बनाउन र वैदेशिक लगानी भित्राउनका लागि सक्रिय भूमिका खेल्न अवैतनिक वाणिज्य दूतलाई आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित मानार्थ वाणिज्य दूत कोर नेपालको वार्षिक साधारण सभामा बोल्दै उहाँले सो कुरामा जोड़ दिनुभएको हो। मन्त्री खनालले नेपाल र सम्बन्धित देशहरू बीच व्यावसायिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा जोड़ दिनुभएको छ। सरकारको प्राथमिकता सुशासन र आर्थिक वृद्धिमा रहेको उल्लेख गर्दै उहाँले वाणिज्य दूतहरूको कामलाई थप सहज बनाउन आवश्यक कानूनी परिमार्जन गर्न मन्त्रालय तयार रहेको बताउनुभयो। नेपालको परराष्ट्र नीतिले लगानी आकर्षण, व्यापार विस्तार र नवप्रवर्तनलाई प्राथमिकतामा राखेकाले वाणिज्य दूतहरूले उच्च व्यावसायिकताका साथमा जिम्मेवारी पूरा गर्ने अपेक्षा उहाँले व्यक्त गर्नुभएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सातामा दुई दिन दिँदै आएको सार्वजनिक विदा दीर्घकालसम्म कायम रहने स्पष्ट पार्नुभएको छ। शिक्षा पत्रकारसँगको कुराकानीमा उहाँले तत्काल आइतबारको विदा हटाउने विषयमा सरकारले सोची नसकेको स्पष्ट पार्नुभएको छ। विश्वका धेरै देशमा सातामा दुई दिन विदा दिने अभ्यास रहेकाले नेपालमा पनि यसलाई निरन्तरता दिन लागि उहाँको भनाई छ। सरकारले गत चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा हप्ताको दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू गर्दै आएको छ। नेपाल बाल संगठन बाल मन्दिरको सम्पत्ति ठगी गरेको अभियोगमा तत्कालीन पदाधिकारीसँग जिल्ला अदालत काठमाडौँमा बयान लिन थालिएको छ। जाँच बुझ आयोगको प्रतिवेदन र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको छानबिनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले 8 जना विरूद्ध ठगीको मुद्दा दर्ता गरेको हो। मुद्दा दायर गरिएकाहरूमा बाल संगठनका तत्कालीन सभापतिहरू युरी कुमारी राई, ओम कृष्ण कर्माचार्य, भगवान शाक्य सहितका तत्कालीन सचिव कोषाध्यक्ष र शाखा प्रमुख रहेका छन्। उच्च अदालतका पूर्व मुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले ठगी भएको किटान गर्दै प्रतिवेदन बुझाएपछि प्रहरीले यस प्रकरणको अनुसन्धान अगाडि बढ़ाएको थियो। संघीय सांसदहरूलाई स्वकीय सचिवको सुविधा पुनः दिने सरकारको निर्णय संविधान विपरीत रहेको दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता मणिराम उपाध्यायले दर्ता गराउनु भएको उक्त रिटमा सरकारी कोषमा अनावश्यक आर्थिक भार पर्ने भएकाले सो निर्णय बदर गर्न माग गरिएको छ। कानून नबनाई मन्त्री परिषदको निर्णयका आधारमा मात्रै राज्यको बजेट खर्च गर्न नमिल्ने दावी रिटमा गरिएको छ। सर्वोच्च अदालतले यस मामलामा आउँदो साउन 11 गतेका लागि पेशी तय गरेको छ। यसअघि पनि अधिवक्ता प्रेमराज सिलवालले सरकारको यही निर्णय विरूद्ध सर्वोच्चमा रिट दायर गरिसक्नु भएको छ। चितवनको इच्छाकामाना गाउँपालिका 34 भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गा धनी दर्ता श्रेष्ठता प्रमाण पूर्जा पाएका छन्। जिल्ला भूमि समस्या समाधान समिति चितवनले वर्षौंदेखि जग्गाको स्वामित्व पाउन नसकेका स्थानीयलाई लाल पूर्जा वितरण गरेको हो। भूमि सुधार मन्त्रालयका अनुसार झापाको कन्काई नगरपालिकामा पनि आजै 5 परिवारलाई लाल पूर्जा हस्तान्तरण गरिएको छ। सरकारले देशभरका भूमिहीन तथा सुकुम्बासीलाई कानूनी रूपमा जग्गाको मालिक बनाउने अभियानलाई निरन्तरता दिदै आएको छ। नेपालमा हरेक वर्ष ठूलो संख्यामा मानिसहरू सर्पदंशबाट प्रभावित हुने गरेकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। वर्षाको समयमा सर्पको टोकाईका घटना बढ़ने भन्दै मन्त्रालयले विषालु सर्पको टोकाईलाई गम्भीरताका साथ लिन सचेत गराएको हो। जोखिमबाट बस्न, राति हिँड्दा टर्च लाइट बाल्न, खेतबारीमा काम गर्दा बुट लगाउन र भुइँको साटो खाटमा सुत्न मन्त्रालयले सुझाव दिएको छ। सर्पले टोकेमा नआत्तिकिन बिरामीलाई शान्त राख्न र टोकेको अंग नसलाई जति सक्दो छिटो नजिकैको स्वास्थ्य संस्था लैजानुपर्छ। घाउ काट्ने, डोरीले बाँध्ने वा धामी झाँक्रीको चक्करमा लागेर समय खेर नफाल्न मन्त्रालयले अनुरोध गरेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सूचना ग्रहण गर्ने शैली फेरिएकाले नेपाल प्रहरीले पनि प्रविधि मैत्री र प्रभावकारी रूपमा सूचना प्रवाह गरिरहेको बताउनु भएको छ। मेट्रो ट्राफिक एफएमको 14 वार्षिकोत्सवका अवसरमा बोल्दै उहाँले पछिल्लो समय मानिसहरूमा लामो सामग्रीभन्दा छोटा भिडियो र सन्देशप्रति आकर्षण बढ़ेको उल्लेख गर्नुभयो। यसै अवस्थालाई ध्यानमा राख्दै प्रहरीले सामाजिक सञ्जाल मार्फत छोटो र सरल ढंगले जनचेतनामूलक सामग्री सार्वजनिक गरिरहेको उहाँको भनाइ छ। विराटनगर विमानस्थलबाट 3,65,000 रूपियाँ नगदसहित राष्ट्रपति चुरे तराई मध्ये संरक्षण विकास समितिका कार्यालय प्रमुख मिङमार तामाङ पक्राउ परेका छन्। काठमाडौँ आउने क्रममा फेला परेको उक्त रकमको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले उपसचिव तामाङलाई नियन्त्रणमा लिएको हो। गत साउन 3 गते पक्राउ परेका तामाङको विवरण प्रहरीले आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बरामद रकमको स्रोतबारे थप छानबिन भइरहेको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको तुइन खोला क्षेत्रमा पहिरोको जोखिम हटाउन केही समय सवारी साधन रोकेर काम गरिने भएको छ। पहिरो खस्ने सम्भावना रहेका ढिस्काहरू हटाउन सड़क बन्द गर्ने तयारी भइरहेको डिभिजन सड़क कार्यालय चितवनले जनाएको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार दिउँसो सवारी चाप कम हुने समयमा दैनिक 2-3 घण्टा सड़क रोक्ने योजना छ। यस विषयमा निर्णय लिन भोलि जिल्ला प्रशासन कार्यालयसँग छलफल हुँदैछ। जनकपुरधाममा गैरकानूनी रूपमा कब्जा गरिएका गुठीका जग्गा र पोखरीहरू फिर्ता ल्याउन गुठी संस्थानले कड़ाई गर्न थालेको छ। संस्थानले अतिक्रमित संरचनाहरू हटाउन 7 दिनको समय दिँदै सार्वजनिक सूचना जारी गरेको हो। जनकपुरधामभित्र रहेका 49 वटा पोखरी मध्ये कतिपय पुरेर बस्ती होटल अस्पताल र कलेज बनाइएका छन् भने 5 वटा पोखरी त लोप नै भइसकेका छन्। गुठी संस्थान जनकपुरका अनुसार रत्नसागर र बेलाकुटी क्षेत्रसहित करिब 25 बिघा जग्गा अतिक्रमणमा परेको अनुमान छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

सखीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ गुड।

0: नेपालको एकमात्र डीटीएच सेवा दिस होम
1: दिस होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकाले आफ्ना 60 भन्दा बढ़ी व्यापारिक साझेदार देशहरूबाट आयात हुने वस्तुमा नयाँ दोहोरो अंकको भन्सार शुल्क लगाएको छ। यो व्यवस्था आजैबाट लागू भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जबरजस्ती श्रम गराएर उत्पादन गरिएका वस्तुमा पर्याप्त रोक नलगाएको आरोप लगाउँदै अमेरिकाले 10-12% कर बढ़ाएको छ। यता बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो कार्यकालको बीचमै पदबाट राजीनामा दिने भएका छन्। उनले आज संसदका सभामुख समक्ष राजीनामा पत्र बुझाउन थालेका छन्। अब खेलकुद। पाकिस्तानको इस्लामाबादमा जारी काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज घरेलु टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। गारिसन जिन्हा स्पोर्ट्स कम्प्लेक्समा हुने यो खेल नेपाली समय अनुसार साँझ 5:45 शुरू हुनेछ। प्रतियोगितामा लगातार दुई खेल जित्दै आयोजक पाकिस्तान तालिकाको शीर्ष स्थानमा छ। शुरूआती दुवै खेलमा काजकिस्तान र श्रीलंकासँग 3-2 प्रतिस्पर्धात्मक सेटमा पराजित भएको नेपाल भने 2 अंकका साथ 6 स्थानमा छ। र यता जापानमा आयोजना हुने 20 एशियाली खेलकुदको पुरूष भलिबलतर्फ नेपाल समूह बीमा परेको छ। आज सार्वजनिक गरिएको समूह तालिका अनुसार नेपाल रहेको समूहमा थाइल्याण्ड, पाकिस्तान, मलेसिया र इरान रहेका छन्। यस्तै समूह एमा पनि आयोजक जापान सहित बंगलादेश, दक्षिण कोरिया, चाइनिज ताइपे र भारत परेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वाणिज्य दूतका लागि कानून परिमार्जन गर्न सरकार तयार। आर्थिक कूटनीतिमा सक्रिय बन्न परराष्ट्र मन्त्रीको आह्वान। आइतबारको सार्वजनिक विदा कायम रहने स्पष्टोक्ति। बाल मन्दिरका पूर्व पदाधिकारी विरूद्ध ठगी मुद्दा काठमाडौँ अदालतमा बयान शुरू। सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध सर्वोच्च मारिट। राज्य कोषमा भार परेको दावी। चितवनका 34 र झापाका थप 5 भूमिहीन परिवारलाई लाल पूर्जा वितरण। वर्षायाममा सर्पदंशको जोखिम, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अपील। चीन भारत सहित 60 देशमा अमेरिकाको नयाँ कर नीति। 10-12% शुल्क लाग्ने चौतर्फी दबावपछि बंगलादेशका राष्ट्रपतिले राजीनामा दिँदै। र काभा च्याम्पियनशीपमा नेपालले पाकिस्तानको सामना गर्दै जित्नै पर्ने दबाव। एसियाड भलिबलको समूह तालिका सार्वजनिक। यसका साथै नेपाली खबर अहिलेलाई यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला
1: रेडियो साइनस 89.8
2: मेगाहर्ज। यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: नेपालबाट एक वर्षमा 86 करोड़ रूपियाँ भन्दा बढ़ीको अमरिसोको कुचो निर्यात। कालीमाटी बजारमा 60 वटा कृषि उपज उपभोग अयोग्य। किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न विज्ञको आग्रह।
1: मौसमी चीजहरू होइन, त्यो सिजन अनुसारको चीजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ।
0: पश्चिम एशियाको द्वन्द वार्ता र कूटनीतिबाट समाधान हुनुपर्नेमा नेपालको जोड़। सत्ता केन्द्रित हुनु कम्युनिष्टहरूको कमजोरी भएको प्रचण्डको भनाई। स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद निषेध गर्न रासोपाको निर्देशन।
2: पारिवारिक सदस्यहरू राख्ने विगतका कुप्रथाहरू कुचलनहरूलाई चाहिँ हामीले तोड्ने प्रयास गरेका हौं।
0: अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिला पक्राउ। काठमाडौँमा एक वर्षमा आत्महानिका 1271 घटना। 12 जनाको जीवित उद्धार। मनसूनको 3 महिनामा सशस्त्र प्रहरीले 347 जनाको सकुशल उद्धार गर्यो। नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह।
3: सशस्त्र प्रहरीबल नेपालले स्थायी युनिटहरूबाट पनि र अस्थायी युनिटहरू समेत विपद प्रति कार्यका लागि स्थापना गरेर निरन्तर रूपमा कार्य गरिरहेको छ।
0: र भारतमा पेपर लिक संशोधन विधेयकलाई मन्त्री परिषदको स्वीकृति।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: थोरै लगानीमा धेरै पैसा कमाउने उद्देश्य लिएर श्रम सम्झौता नभएका प्रतिबन्धित देशहरूमा रोजगारीमा जाने नेपाली युवाको संख्या दिनानुदिन बढ़दो क्रममा छ। आर्थिक अवस्था कमजोर भएका र नेपालमै रोजगारीको अवसर नहुँदा नेपालको पैसासँगै नेपाली श्रम विदेशमा कैदी बन्दी भइरहेको छ। युवालाई रोजगारसँग जोड्न सरकारले अहिले नै पहल नगरे गम्भीर समस्या निम्तिन सक्छ।
5: नेपालले एक वर्षमा अमरिसोको कुचो निर्यातबाट 86 करोड़ रूपियाँ भन्दा बढ़ी विदेशी मुद्रा आर्जन गरेको छ। पञ्चार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 नेपालले 13,038 मेट्रिक टन अमरिसोको कुचो निर्यात गरेको छ। यसको कुल निर्यात मूल्य 86,70,98,000 रूपियाँ रहेको विभागले जनाएको छ। नेपालको कुचो विशेष गरी बंगलादेश र भारत निर्यात भएका छन्। अमरिसोको नेपालको पहाड़ी जिल्लाका किसानले उत्पादन गर्ने प्रमुख नगदे बाली मध्ये एक हो। यसको खेतीले कम लगानीमा राम्रो आमदानी दिनुका साथै भिरालो जमीनमा माटो संरक्षण र भूक्षय नियन्त्रणमा पनि सहयोग पुर्याउने विज्ञहरूको भनाइ छ। कुछ व्यवसायहरूका अनुसार अमरिसोको उत्पादन प्रशोधन र गुणस्तर अभिवृद्धिमा जोड़ दिन सके अन्तर्राष्ट्रिय बजारमा यसको माग अझ बढ़ने र ग्रामीण किसानको आय वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने सम्भावना छ। सीआईएमसँग कुरा गर्दै नेपाल कुचो संघ अध्यक्ष राजकुमार कार्की,
6: बंगलादेश र इण्डिया गरेर हामी सालमा 1 अरब भन्दा बढीको निर्यात गर्छौ भने नेपालमै त्यही मात्राको खपत छ। नेपाल आफ्नै नेपालमा पनि धेरै ठूला ठूला बजारहरू भएर शहरीकरण भएको कारणले ती बजारहरूमा त्यति नै बराबरको खपत छ। र यो चाहिँ के भन्दा किसानसँग अन्यन्याश्रित सम्बन्ध छ भनेको अम्लिसोको फूल बढार्नको निम्ति

0: वस्तुको रूपमा प्रयोग हुन्छ भने त्यो घाँस चाहिँ गाई वस्तु व्यवसायमा लागेका किसानहरूको निम्ति अत्यन्त पौष्टिक खानेकुरा भएको हुनाले त्यो घाँसको रूपमा चाहिँ प्रयोग हुन्छ र यसले चाहिँ एकातिर निर्यात बढाएको छ भने स्वदेश चाहिँ गाई वस्तु व्यवसाय गर्ने र गाई वस्तु पालनमा चाहिँ यति ठूलो महत्व दिएको छ जसले गर्दा दुध दही र मासुजन्य पदार्थहरूको आपूर्तिमा ठूलो सहयोग गरेको हाल छ।
1: कालीमाटी फलफूल तथा तरकारी बजारमा गत वर्षमा 60 वटा कृषि उपजका अत्याधिक बेसादी पाएको छ। अवशेष परीक्षण प्रयोगशालाले समितिका रहेका कृषि उपजहरूको गत आर्थिक वर्ष 2082-83 4187 वटा फलफूल तथा तरकारीका नमूना परीक्षण गरेको थियो। समितिका अनुसार परीक्षण गरिएका नमूना मध्ये 60 वटा नमूना उपभोगका लागि अयोग्य भेटिएपछि नष्ट गरिएको छ। चौथो त्रैमासिक अवधिमा मात्रै 1474 वटा नमूना परीक्षण गरिएका मध्ये 8 वटा नमूना उपभोग अयोग्य पाइएका थिए। क्या उपभोग अयोग्य ठहरिएका फलफूल तथा तरकारी तत्काल नष्ट गर्नुका साथै सम्बन्धित कृषि ज्ञान केन्द्र र किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोगबारे जानकारी तथा सचेतना प्रदान गरिएको समितिले जनाएको छ। विज्ञहरूले उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड़ दिएका छन्। तरकारी किन्दा विषादी सहित तरकारी कसरी चिन्ने सीआईएमसँग कुरा गर्दै विषादी प्रयोगका विज्ञ मनोज पोखरेलले भन्नुभयो,
2: मौसमी चीजहरू चाहिँ हामीले एउटा चाहिँ छनौट गर्दाखेरि मौसमी चीजहरू होइन त्यो सिजन अनुसारको चीजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ एउटा छनौट गर्दा। दोस्रो कुरा चाहिँ हामीले छान्दाखेरि होइन थोरै किराले खाएको छ भने हिचकिचावट गर्छौं त्यो गर्नु हुँदैन। हेर्नुहोस् है त्यो किराले खाएको छ किराहरू देखिएको छ भने त्यो सेफ हो कि जुन सुन्दर छ किरैले खाएको छैन त्यस्तो भन्दा चाहिँ थोरै किराले होइन कुनै भाग चाहिँ खाएको अथवा किरा देखिएको चीज चाहिँ सेफ हो। तेस्रो कुरा चाहिँ छनौट गर्दाखेरि एउटै किसिमको तरकारीहरू नगर्नुहोस् भान्डा मात्रै चाहिँ भान्सामा चाहिँ होइन त्यो मात्रै नखाने विभिन्न जरे बालीहरू गेडागुडीहरू अनि त्यसपछि कतिपय त अझ हाम्रो चाहिँ होइन वन जंगलमा पनि पाइने कन्दमूलहरू फरक फरक खालको तरकारीहरूको छनौट गर्ने।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिले आफ्ना प्रतिनिधि सभा सदस्यहरूलाई स्वकीय सचिव नियुक्ति गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्न निर्देशन दिएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा स्वकीय सचिवको नियुक्ति पारदर्शी मितव्यायी र जन उत्तरदायी बनाउन खुला प्रतिस्पर्धाबाट छनौट गर्नुपर्ने उल्लेख गरिएको छ। नियुक्ति हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक तह हुनुपर्ने तथा समावेशितालाई प्राथमिकता दिन पनि सांसदहरूलाई भनिएको निर्देशन अनुसार स्वकीय सचिवले अन्य कुनै सरकारी वा गैर सरकारी संस्थामा पूर्णकालीन रोजगारी गरेको वा दोहोरो आर्थिक सुविधा लिएको हुनुहुँदैन। साथै सांसदको जिम्मेवारीसँग स्वार्थ बाँचिने कुनै अवस्था पनि हुन नहुने उल्लेख गरेको छ। राष्ट्रपा सचेतक प्रकाश चन्द्र परियारले सीआईएमसँग कुरा गर्दै भन्नुभयो,
3: पारिवारिक सदस्यहरू नहुन् यस अगाडिको विकृतिको अन्त होस्, जस्तो उसको चाहिँ प्यान होस् न्यूनतम स्नातक होस् होइन कानून संसदीय मामिला अथवा राजनीतिक सुझुज भएको होस् युवा होस् पार्टी जनसंगठनसँग पार्टी संसदसँग र जनतासँग पनि समन्वय सहकार्य गर्ने व्यक्ति होस् भन्ने चाहिँ मूल लक्ष्य हो। अझ सबैभन्दा बढीको ठूलो लक्ष्य चाहिँ अलिकति बढी पारदर्शितालाई चाहिँ हामीले अग्रभागमा राखेका हौं जवाबदेहीलाई अग्रभागमा राखेका हौं। यस अगाडिको विकृति विसङ्गति जुन थियो नातावादलाई त्यसलाई चाहिँ अलिकति अत्यन्त न्यूनीकरण गरेर अन्त्य गर्ने सवालमा माइल स्टोन होस् भनेर पारिवारिक सदस्यहरू राख्ने विगतका कुप्रथाहरू कुचलनहरूलाई चाहिँ हामीले तोड्ने प्रयास गरेका हौं।
1: यसैबीच संघीय संसदका सदस्यलाई व्यक्तिगत स्वकीय सचिव अर्थात पीए राख्न दिने नेपाल सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि सुनवाईका लागि साउन 11 गते पेशी तोकिएको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालय प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्ष बनाएर रिट दायर गर्नुभएको हो। सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद व्यवस्थापन सहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद जोखिममा परेका 347 जना नागरिकहरूको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीले नदी ताल तथा खहरे खोलाहरूमा डुबेका तथा बगाएका 211 घटनाहरूबाट 86 जनाको जीवितै उद्धार गरेको छ भने घटनामा परि मृत्यु भएका 122 जनाको शव निकालेको छ। विपदको उच्च जोखिम लगायत बाढ़ी डुबान तथा कटानका घटनामा परेका 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उहाँका अनुसार हावाहुरीमा परेका 12 जनाको उद्धार गरिएको छ। त्यसको पहाड़ी क्षेत्रमा गएको पहिरोमा परेका 4 जनाको जीवितै उद्धार गरिएको छ भने सशस्त्र प्रहरीले देशभर 226 स्थानमा भएको आगलागी नियन्त्रणमा परिचालन भई सो आगलागीमा परि घाइते भएका 4 जनाको समेत सकुशल उद्धार गरेको कार्कीले बताउनुभयो। देशका विभिन्न स्थानमा भएको सवारी साधन दुर्घटनाहरूमा 6 जनाको सकुशल उद्धार गरेको छ भने 807 जनाको घाइते अवस्थामा उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालतर्फ पठाएको छ। पानी लगातार परिरहेकाले सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गर्दै सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले सीआईएन मार्फत जानकारी दिनुभयो।
4: यसपटक पनि अरू समय जस्तै मनसुनजन्य पानीजन्य विपदहरूबाट पीड़ित हुनेको संख्या उल्लेख्य छ। सशस्त्र प्रहरी बल नेपालले आफ्ना युनिटहरू स्थायी युनिटहरूबाट पनि र अस्थायी युनिटहरू समेत विपद प्रतिकारका लागि स्थापना गरेर निरन्तर रूपमा कार्य गरिरहेको छ। यसको लागि अब मैले आम नागरिकहरूलाई सचेत रहन कुनै विपद आइपरे सशस्त्र प्रहरी बल नेपालको 11-14 वा हरेक जिल्लामा विपद आपतकालीन कार्य सञ्चालन केन्द्र छ, त्यसको 1234 11-14 सशस्त्र प्रहरी बल नेपालको भयो, 1234 चाहिँ जिल्लाहरूमा आपतकालीन कार्य सञ्चालन केन्द्रहरू छन्, त्यसमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरेँ।
1: सरकारले पश्चिम एसियामा जारी दण्डबारे आफ्नो धारणा यथावत रहेको जनाउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोर दिएको छ। परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हर्मुज जलमार्ग सञ्चालनमा ल्याउन भइरहेको अन्तर्राष्ट्रिय प्रयासलाई नेपालले समर्थन गरेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार पश्चिम एसियामा रहेका नेपाली नागरिक हाल सुरक्षित छन्। कुनै समस्या परे सम्बन्धित नेपाली नियोग वा मुफाभित्र एप मार्फत सम्पर्क गर्न आग्रह गरिएको छ। यस्तै कम्बोडियाको जेलमा रहेका 49 जना नेपालीको रिहाईका लागि पहल भइरहेको उहाँले बताउनुभयो।
5: हालसम्म त्यहाँका स्क्याम सेन्टरबाट 860 जना नेपालीको उद्धार गरिएको छ भने ती मध्ये 733 जना कम्बोडियाबाट, 113 जना म्यानमारबाट, 8 जना लाओसबाट र 6 जना थाइल्याण्डबाट रहेका छन्। कम्बोडियामा हाल 49 जना नेपाली जेलमा रहेका छन्। उनीहरूका लागि आवश्यक कानूनी सहायता लगायतको समन्वय बैंकक स्थित नेपाली राजदूतावासबाट अगाडि बढ़ाइसकिएको छ। उक्त क्षेत्रमा प्रतिबन्धित काममा अझै पनि नेपालीहरू जाने क्रम नरोकिएको र केही नेपालीहरूको फिर्तीका लागि प्रक्रिया पूरा भए पनि उहाँहरू नफर्केको।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधान सभा निर्वाचनपछि सत्ता र काठमाडौँ केन्द्रित हुनु कम्युनिष्ट आन्दोलनको मुख्य कमजोरी भएको स्वीकार गर्नुभएको छ। 48 पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्ता समीकरणमा केन्द्रित हुनु कार्यनीतिक आवश्यकता भए पनि दीर्घकालीन रणनीतिकै उद्देश्यलाई पर्याप्त महत्व दिन नसकिएको बताउनुभयो। जिल्ला प्रहरी परिसर काठमाण्डौले गत आर्थिक वर्षमा आत्महानिका 1271 घटना दर्ता भएको जनाएको छ। परिसरले सार्वजनिक गरेको विवरण अनुसार ती घटना मध्ये 377 जनाको मृत्यु भएको छ भने 827 जना घाइते भएका छन्। प्रहरीको समयमै हस्तक्षेपका कारण 12 जनाको भने जीवित उद्धार गरिएको छ। प्रहरीले मानसिक तनाव वा आत्महानी सम्बन्धी सोच आएमा परिवार साथीभाइ वा सम्बन्धित स्वास्थ्य तथा परामर्श सेवा सँग तत्काल सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशका खबर। भारत सरकारले सार्वजनिक परीक्षामा हुने प्रश्नपत्र चुहावट नियन्त्रण गर्न ल्याएको पेपर लिङ्क संशोधन विधेयकलाई मन्त्री परिषदबाट स्वीकृति दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्री परिषद बैठकले विधेयक पारित गर्दै यसलाई जुलाई 27 संसदमा पेश गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावट लाखौं विद्यार्थी र अभिभावकसँग जोडिएको गम्भीर विषय भएकाले दोषीमाथि कडा कार्यवाही हुने कानूनी व्यवस्था गरिने बताउनु भएको छ। यो विधेयक गत मे महिनामा भएको नीट यूजी परीक्षामा प्रश्नपत्र चुहावट प्रकरण पछि ल्याइएको हो। घटनाको अनुसन्धान 88 केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले गरिरहेको छ भने हालसम्म 13 जना पक्राउ परेका छन्। यसैबीच दिल्ली उच्च अदालतले सार्वजनिक परीक्षा सम्बन्धी मुद्दाको छिटो सुनवाईका लागि फास्ट ट्र्याक अदालत गठन गरेको छ।
6: गोठमै निशुल्क पशु उपचार पाएपछि तुलसीपुरका किसानमा खुशी।
7: खास कृषक हुन् तिनी कृषकलाई उत्साह दिने उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्। अहिलेको यसले पक्कै पनि कृषकहरूलाई उत्साह जगाउनेछ।
6: महँगो उपचारको झन्झट हट्यो रिपोर्टसँगै मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली र बुझाई लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रहरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा 57 विदेशी महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले गत आर्थिक वर्षमा पक्राउ परेका 57 मध्ये 47 जनालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी अध्यागमन विभाग मार्फत सम्बन्धित देशमा रिपोर्ट गरिएको जनाएको छ। परिषदले काठमाडौँमा आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको विवरण अनुसार बाँकी 10 जनाको रिपोर्ट प्रक्रिया जारी रहेको छ। पशुपालक किसानलाई बिरामी पशुको उपचार गर्न सजिलो छैन। बिरामी पशु अस्पतालसम्म लैजान समस्या हुने गर्दछ भने पशु प्राविधिकलाई गोठमै बोलाउँदा किसानलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ। तर दाङको तुलसीपुर उपमहानगरपालिकाले गोठमै पुगेर पशुको निशुल्क उपचार शुरू गरेपछि किसानहरू खुशी भएका छन्।
11: दाङ तुलसीपुर 8 गहतेका शशिराम बुढाथोकीका अहिले 13 दुहुनो सहित 25 गाई छन्। तर बेला बेलामा गाईबस्तुमा देखिने समस्या निराकरणका लागि निजी स्तरबाट पशु प्राविधिकलाई ठूलो रकम खर्च गर्नु परेको थियो। पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले गोठमै पुगेर निशुल्क पशु उपचार थालेपछि उहाँलाई सजिलो भएको छ।
12: प्राइभेट सेक्टरमा पशु प्राविधिकहरूलाई बोलाएर जुन उपचार गर्ने पद्धति छ त्यो महँगो पनि छ र त्यस्तो दक्ष

0: नेपाल सरकारले अब ठाउँ ठाउँमा सुविधाहरू दिनुभयो भने त अझ उचित हुन्थ्यो, अब किसानलाई पनि केही चाहिँ सहुलियत मिल्थ्यो भन्ने आशा हो। किनभने यस्ता कार्यक्रमहरू, सानातिना कार्यक्रमहरू तुलसीपुर नगरपालिकाले राख्नुपर्छ र किसानलाई फेसिलिटी दिनुपर्छ।
1: तुलसीपुर किनका विष्णु प्रसाद शर्मालाई पनि पशुको उपचार गोठमै हुन थालेको राम्रो लागेको छ। 4 वर्ष अघिदेखि व्यावसायिक रूपमा गाई पालन गरिरहनु भएका उहाँले किसानको गोठमै पुगेर पशुको उपचार गर्ने कार्यक्रमले उत्साह थपिएको बताउनुभयो।
2: जति पनि कृषि फर्महरूलाई अहिले चाहिँ निशुल्क पशु सेवा शाखा र कृषि शाखाको समन्वयमै कार्यक्रम हुन लागिराखेका छ। कृत्रिम गर्भधारणमा हामीले चाहिँ हामीले पैसातिर एआई गर्नु पर्थ्यो अनि योभन्दा अगाडि एउटा कार्यक्रम भएको थियो, त्यहाँबाट चाहिँ त्यो पनि निशुल्क गर्नुभएको छ। खास कृषक हुन् तिनी कृषकलाई उत्साह उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्, अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
1: पशुको निशुल्क उपचार सेवा तुलसीपुर उपमहानगरपालिकाका 1900 ओडाका परम्परागत रूपमा पशुपालन गरिरहेका र व्यावसायिक किसानले पाउनेछन्। तर तुलसीपुर उपमहानगरपालिकाको स्थायी बासिन्दा नभएको हकमा व्यावसायिक रूपमा पशुपालन गरेको हुनुपर्ने प्रावधान छ। पशु सेवा शाखाका प्रमुख डाक्टर मनोज ओली:
3: सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा हाम्रो पशु सेवा शाखाको फोनमा सम्पर्क गरेर बिरामी भएको जानकारी गराउनु भएमा उक्त दिन नै हाम्रो पशु सेवा शाखाबाट प्राविधिक सर म्याडमहरू उहाँहरूको गोठ नै गएर निशुल्क त्यो पशु पक्षीहरूको गाई भैँसी र बङ्गुरको उपचार गरेर फर्किनुहुन्छ। जस्तो 11, 12, 13 नम्बरको वडा चाहिँ हाम्रो उरारी सेवा केन्द्रबाट त्यहाँको सर म्याडमहरू यो समस्यालाई समाधान गर्न हिँड्नुहुन्छ भने 14, 15 र 16 लागि चाहिँ डनपुर सेवा केन्द्रमा हुनुभएको प्राविधिक म्याडम चाहिँ उक्त क्षेत्रमा बिरामी भएको पशुलाई उपचार गर्नको लागि निस्कनुहुन्छ। बाँकी भनेको पशु सेवा शाखा दोगरेबाट।
1: तुलसीपुर उपमहानगरपालिकाले यस कार्यक्रमका लागि गत वर्षमा 4 लाख बजेट छुट्याएको थियो। चालू आर्थिक वर्षमा मागका आधारमा बजेट थप गर्न सकिने र सबै किसानले सेवा पाउने नगर प्रमुख टीकाराम खड्का बताउनुहुन्छ।
4: किसानको गोठमा चाहिँ उपचार गर्ने, निशुल्क उपचार गर्ने गरी शुरू गरेका छौँ। कि किसानहरू हामीसँग जोडिनुहुन्छ, त्यो सेवामा नगरपालिकाले पूर्णता सफलतापूर्वक अगाडि बढ़ाउन सक्छ, त्यो सामर्थ्य राख्छ।
1: पशु सेवा शाखाको अभिलेख अनुसार तुलसीपुरमा 43 वटा व्यावसायिक फर्म छन्। तर परम्परागत गाई भैंसी पालन गरिरहेका किसान भने धेरै छन्। उपमहानगरपालिकाले किसानको गोठमै पुगेर निशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भए पनि निरन्तरता हुँदैन कि भन्ने चिन्ता किसानमा छ। जीत सागर, जीएम, सीआईएन रेडियो, हाम्रो पहुँच, तुलसीपुर, दाङ।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बुझ्न आम नागरिकलाई असहज।
6: त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु।
5: मौसम पूर्वानुमानका शब्दावली नागरिकले सजिलै बुझ्न सक्न बनाउने आवश्यक लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मौसम पूर्वानुमानमा हल्कादेखि भारी वर्षा, मेघगर्जन, हावाहुरी, हिमपात, तुवालो, आंशिकदेखि सामान्य बदली तथा सम्भावना जस्ता शब्दावली प्रयोग गरिन्छ जसले मौसमको अवस्था र जोखिमको स्तर जनाउँछन्। यी शब्दहरूको सही अर्थ बुझ्दा नागरिकले पूर्व तयारी गर्न, जोखिम न्यूनीकरण गर्न र दैनिक गतिविधि सुरक्षित रूपमा सञ्चालन गर्न सजिलो हुन्छ। त्यसैले मौसम सम्बन्धी शब्दावलीलाई सरल र स्पष्ट रूपमा कसरी बुझ्ने, हामीले मौसमविद रोजन लामिछानेसँग कुराकानी गरेका

0: बैंकको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9550703059 र 9550607359।
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 9875082997,
1: 9855010997।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
0: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556493495।
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
6: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
7: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
6: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
7: नुन र चिनीको प्रयोग कम गर्ने।

0: पोलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटुरोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
1: सन्तुलित खाना खाने क्यान्सर, मुटुरोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
0: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
1: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
0: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
1: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
1: खेतमा पानी जमाइ राख्ने,
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: रेडियो साइनम 89.8 मेगाहर्ज
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनम 89.8 मेगाहर्ज।
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू:
3: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
3: पर्याप्त छात्रवृत्ति व्यवस्था,
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0056493495।
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि

सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।

0: अब चलाउनु होस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपीएस बाट सजिलै हर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
1: कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
3: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण
4: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
3: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
1: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855204454 इमेल lok.logic2@gmail.com
1: कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
5: हेलो हेलो 1 2 3 चेक
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
7: यतिखेर बेलुकाको 9:15 छ अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा सरकारले न्यायाधीशहरूलाई राजीनामाको दबाव र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय संस्थाहरूको दावी, यस्तो आरोप बारे कानून मन्त्री भन्छन्।
1: संगीन आरोप भयो, त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर त विज्ञप्ति निकाल्न पाइएन नि त।
0: यो वर्ष डेंगीको जोखिमको अवस्था कस्तो छ?
2: बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ, आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्तासँग कुराकानी।

भन्ने जवाफ विज्ञप्ति निकाल्ने संस्थाहरूले दिएर त्यसको पुष्टि गर्नुपर्ने बताएकी हुन्। आज एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले सरकारले सर्वोच्च अदालतका केही न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको नभए महाभियोग लगाउने धम्की दिएको दावी गरेका छन्। सुनौ एउटा रिपोर्ट। एउटा संयुक्त विज्ञप्तिमा ती तीन संस्थाले सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दवाब दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा

0: रिपोर्टहरू प्राप्त गरेको उल्लेख गरेका छन्। ती संस्थाहरूका भनाईमा स्पष्ट संवैधानिक औचित्य बिना न्यायाधीशहरू विरूद्ध महाभियोगको प्रयोग वा धम्कीपूर्ण प्रयोगले अदालतको संरचनालाई प्रभाव पार्ने, संवैधानिक कार्यविधिहरूलाई प्रयोग गरिएको र सम्भवत विचाराधीन मुद्दाको नतिजामा समेत प्रभाव पार्न खोजिएको जस्तो देखिने जोखिम पैदा भएको छ। हालै प्रधान न्यायाधीशका रूपमा मनोज कुमार नियुक्तिले चिन्ता अझ बढ़ाएको ती संस्थाहरूको ठम्याई छ। उनीहरूको लिखित धारणामा उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै उनको नियुक्ति अनुमोदन गरेको भन्दै संसदीय सुनवाई समितिको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। उनीहरूले विज्ञप्तिमा भनेका छन्, तीनजना वरिष्ठ न्यायाधीशहरू पदमा बहाले रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। उनीहरूको दावी सहितका यी आरोपहरूबारे हामीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग संक्षिप्त कुरा गर्दै शुरूमा यी आरोप युक्त धारणाबारे सरकारको भनाई के हो भनेर सोधेका छौं।
1: कसले यो धम्की दियो, कसले बाध्य पार्यो भन्ने कुराको जवाब चाहिँ उहाँहरूले नै दिनु पर्ला। गभर्नमेन्टले यस्तो काम गर्दैन, गरेको पनि छैन।
0: सरकार आफैलाई चाहिँ यसमा अब उनीहरूलाई प्रतिक्रिया दिन अथवा जवाफ माग्न आवश्यक छ भन्ने लागेको छ कि छैन?
1: तपाईँले नै मलाई पठाएर मैले थाहा पाएँ यस्तो विज्ञप्ति आएछ भनेर। गभर्नमेन्टले यस्तो काम कुनै पनि हालतमा गर्दैन। म कुन आफै पनि कानूनको विद्यार्थी भएको कारणले गर्दाखेरि न्यायपालिकाको संवेदनशीलता म बुझ्दछु। तर जुन किसिमको अहिले यहाँले मलाई चाहिँ यो पठाउनु भयो, एकदम संगीन आरोप भयो। यसका विषयमा हामी थप अगाडि कसरी बढ्ने एउटा बाटो त पहिले आउँछौ नै, तर अहिले हेर्दाखेरि चाहिँ एकदम जुन किसिमको आरोप लागेको छ त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ। किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर भन्न पाइएन नि त, विज्ञप्ति निकाल्न पाइएन नि त। उहाँहरूले चाहिँ एकदम पुष्टि गरेरै भन्नुपर्छ जस्तो मलाई लाग्छ।
0: यसमाथि तपाईँहरू अध्ययन चाहिँ गर्नुहुन्छ र आवश्यकता अनुसार जवाफ माग्ने अथवा प्रतिक्रिया जनाउने चाहिँ गर्नुहुन्छ सरकारको तर्फबाट?
1: मन्त्री परिषदमा सल्लाह गर्छु, मन्त्रीज्यूहरूसँग सल्लाह गर्छु। किनभने विधिको शासनभित्र सरकारको सीमा कति हो, न्यायालयको सीमा कति हो भन्ने कुरा म बुझ्दछु। जति पनि यस्ता खालका कपोकल्पित कुराहरू आइराखेका छन्, विज्ञप्ति नै निकाल्ने भनिसकेपछि विज्ञप्ति निकाल्ने संस्थाहरूले चाहिँ पुष्टि गरेर भन्नुपर्छ भन्ने मलाई लाग्दछ। हेरौँ अब अगाडि बाटो कसरी जान्छ।
0: उनी थिइन् कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम। अब अर्को विषय, नेपालमा देखा परेको दुई दशक भन्दा बढ़ी भइसकेको डेंगीको जोखिम यो बर्खायाममा पनि उत्तिकै रहेको अधिकारीहरूले बताएका छन्। सन् 2004 नेपालमा पहिलो पटक पहिचान भएको डेंगी संक्रमण यो वर्ष साउनको पहिलो सातासम्म 1500 भन्दा बढ़ीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीलाई सम्पर्क गरी शुरूमा यो वर्ष अहिलेसम्म डेंगीको जोखिमको अवस्था कस्तो छ भनेर सोधेका छौं।
2: अहिले कुरा गर्दाखेरि पनि हामीसँग भएको तथ्याङ्कले 71 जिल्लामा 1500 भन्दा बढ़ी व्यक्तिहरू संक्रमण पुष्टि भएको अवस्था छ यो वर्षमा।
0: अहिले चाहिँ हामी पिकमा छौं कि पिक हुने समय आउँदैछ, उच्च देखिने समय?
2: महिनाकै हिसाबले कुरा गर्दा अबको आउने महिनाहरू चाहिँ अलिकति संक्रमण उच्च हुने, अलिक बढ़ने महिनाका रूपमा हाम्रो तथ्याङ्कहरूले विगतमा देखाएको छ। यो वर्ष पनि अब साउन, भदौ, असोजमा संक्रमण उच्च रहने अवस्था छ। अब अहिले नै उच्च हो भनेर भन्न सकिने कुरा चाहिँ ठ्याक्कै भएन। अहिले चाहिँ हाम्रो वर्षको बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ। आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: विगतको वर्ष भन्दा यो पालि अझै अवस्था खराब हुने अथवा पोहोर जति घातक नहुने भन्ने खालको छ कि के छ अवस्था हेर्दाखेरि चाहिँ?
2: हामीले त्यसरी ठ्याक्कै भन्ने भन्दा पनि संक्रमणको जोखिम उच्च रहेका महिनाहरू हुन्। अब यसलाई गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा हामी अहिले पनि जोखिममा छौं। तथ्याङ्कीय हिसाबले भन्दा पनि जोखिम हिसाबले कुरा गर्ने कुरा सहज होला। त्यसो गर्दाखेरि हामी जोखिमको हिसाबमा उच्च जोखिममा नै छौं अहिले। गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा तलमाथि होला, तर जोखिमको हिसाबले, वर्षभरिको हिसाबले, संक्रमणलाई अनुकूल हुने समयको हिसाबले हेर्यौं भने हामी उच्च जोखिममा छौं।
0: यो पालि चाहिँ मौसम विज्ञान विभागले विगत वर्ष भन्दा यो पालि कम पानी पर्ने भन्ने पूर्वानुमान गरेको छ। त्यसले चाहिँ यो डेंगीलाई अलिक जोखिम बनाउने त्यस्तो हुन्छ कि हुँदैन?
2: त्यस्तो आज पानी पर्यो, अबको एक महिना पानी परेन भने चाहिँ संक्रमण

0: को जोखिम अलिकति कम हुन सक्ला, तर आज पानी पर्यो यही हप्ताभित्रमा फेरि दुई तिन दिन फेरि पानी पर्यो, तर थोरै पर्यो फेरि पर्यो थोरै पर्यो भने चाहिँ त्यस्तोले चाहिँ संक्रमण उच्च नै बनाउन सक्छ। त्यसलाई कम गर्नका लागि हामीले गर्न सक्ने भने पानी जम्ने खालका ठाउँहरू हुन्छन्, थोरै सङ्लो पानी जहाँ जम्छ त्यहाँ लामखुट्टेले वृद्धि विकास त्यसको अन्डा पार्ने ठाउँ हो, ती ठाउँहरू चाहिँ कम भए हामीले सरसफाई कडी गर्यौं भने चाहिँ संक्रमण पानीसँग पनि जोडिने भयो, हाम्रो सरसफाईसँग पनि जोडिएर कम हुने अवस्था चाहिँ हुने भयो।
1: छिमेकी भारतमै पनि त्यहाँ खोप आयो भन्ने समाचारहरू आएका छन्, हाम्रो नेपालमा चाहिँ यसका लागि खोप ल्याउने विषयमा के तयारी छ सरकारको?
0: खोपको उत्पादन त्यसको पछिसम्मलाई कसरी लिएर जान सकिन्छ भन्ने कुराहरूमा हामी सम्बन्धित निकायहरूसँग समन्वय गरेर त्यसैका आधारमा हामीले काम गर्छौँ। खोप ल्याउने कुरा ल्याउने कुरा सरसफाई कुराहरू सबै कुरामा हामी केन्द्रित हुन्छौँ नै। अहिलेका लागि खोप ल्याउने गरी हामीसँग त्यस्तो खालको प्राविधिक सल्लाह अथवा प्राविधिक रूपमा गर्नै पर्छ अथवा आउँछ खोप यतिसम्म छ भन्ने खालको आइसकेको अवस्था छैन। अहिलेसम्म हामीसँग भएको सबैभन्दा बढी प्रभावकारी उपाय भनेको लामखुट्टेको वृद्धि विकासलाई रोक्ने, वृद्धि विकास भइसकेको लामखुट्टेबाट टोकाईबाट हामी बच्ने, संक्रमित व्यक्तिहरूलाई झन् अरू व्यक्तिहरूमा संक्रमण हुने खालको वातावरणलाई रोक्ने, स्वस्थ व्यक्तिहरूलाई पनि संक्रमित लामखुट्टेबाट संक्रमण हुने कुराहरूलाई रोक्ने नै सबैभन्दा बढी प्रभावकारी उपाय हामीसँग रहेको अवस्था छ। त्यही भएर अहिले सरकारले खोज र नष्ट गर अभियान सँगसँगै यो सरसफाई र हप्ताको एक दिन आफ्नो वरिपरि सरसफाई गर्ने, कहीँ पानी जमेको छ भने त्यो पानी घोप्याउने पोख्ने, ताकि एक हप्ताभित्रमा त्यो अन्डाबाट वयस्कसम्म लामखुट्टे नबनोस् र संक्रमित भएको लामखुट्टेको अर्को पुस्ता तयार नहोस्, ताकि यो वर्ष र आगामी वर्षहरू पनि संक्रमण हुने जोखिम चाहिँ कायम गर्न नपाओस् भनेर हामीले काम गर्दैछौँ।
1: त्यसो भए अब अहिले खोप यही वर्ष आउँछ भन्ने अथवा कति समय लाग्छ भन्ने यकिन गर्न सकिने अवस्था चाहिँ होइन?
0: खोपका सन्दर्भमा हामीले थप अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने, प्राविधिक छलफल गर्ने, प्राविधिक रूपमा त्यसको विश्लेषण गरेर हामी यसरी जाने भन्ने कुराहरू छलफलको पाटोहरू चलिरहेको अवस्था छ। त्यसलाई हामीले अझ सघन रूपमा चलाउँछौ, प्रमाण आधारहरू र सबै सिफारिस सबै विज्ञहरूको सिफारिसका आधारमा हामी अगाडि बढ्छौं। अहिलेकै लागि हामीले खोप ल्याउने कुनै निर्णय गरिसकेको अवस्था छैन, खोपको विकास भएको भन्ने कुराहरू हामीले पनि सुनेका छौँ, तर त्यसको प्रयोग गर्दाखेरि त्यसको प्रभाव कस्तो हुन्छ कसरी जान्छ भन्ने कुराहरू हामी नजिकबाट हेर्छौँ। त्यसको प्रभावकारिता भयो भने पक्कै पनि सरकारले त्यसलाई प्राथमिकता दिन्छ गर्छ।
1: उनी थिए स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, युक्रेनको राजधानी किएव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू जीवित रहेको जानकारी दिएका छन्, तर यो आक्रमण किएवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: किएवमा रहेका बीबीसी संवाददाताका अनुसार त्यस प्रकारको सार्वजनिक कार्यक्रम आयोजना गरिएकोमा र त्यसको व्यापक प्रचार प्रसार गरिएकोमा मानिसहरूमा व्यापक आक्रोश देखिएको छ। त्यहाँका महान्यायाधिवक्ताले उक्त प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र त्यहाँ कस्ता प्रकारका सुरक्षा उपाय अपनाइएका थिए भन्ने पत्ता लगाउन कोशिश भइरहेको बताएका छन्। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। त्यसअघि युक्रेनी सेनाले युद्धको अग्रमोर्चाबाट करिब 1000 किलोमिटर पर रहेको किरोव स्थित एउटा सैन्य केन्द्रमा आक्रमण गरेको थियो, जसमा 6 जना मारिएका थिए।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: 1983 साउन 9 गते शनिबार असार शुक्ल एकादशी सन् 2026 जुलाई 25 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै विनु शर्माको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एमसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारको दबाव। संसदमा हराउँदै प्रश्न, खर्च टार्न ऋण खोज्दै उखु किसान। राजदूत नियुक्तिमा अन्यल, जोखिममा किशोरी आमा, कानूनी उल्झनमा एडभेञ्चर उद्योग लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको फुर्सदलाई आमदानीमा बदल्दै शीर्षकको शुभ समाचार।
0: बिहान छोराछोरीलाई विद्यालय पठाएर घर धन्दा सकिएपछि हेटौडा 5 ढुङ्गे धारा र हेटौडा 5 कमानेका गृहिणी एउटै कोठामा भेला हुन्छन्। कोठाभरि नेपाली कागज, जड़ीबुटीबाट तयार गरिएको धूपको दुनो, धागो, लेबल र प्याकिङ सामग्री हुन्छ। त्यसपछि शुरू हुन्छ धूप उत्पादनको काम। फुर्सदको समय सदुपयोग गर्दै उनीहरूले धूप उत्पादन मार्फत आमदानी गर्न थालेका छन्। सामूहिक प्रयासले उनीहरूको आर्थिक अवस्था मात्र होइन आत्मविश्वास पनि बढ़ाएको छ। हेटौडा 5 सुनिता महर्जनको घरमा नियमित रूपमा महिला भेला भएर धूप बनाउने गर्छन्। हाल हेटौडा 5 ढुङ्गे धाराका 7 र हेटौडा 8 कमानेका 4 गरी 11 गृहिणी यस कार्यमा आबद्ध छन्। उनीहरूले दैनिक करिब 100 प्याकेट धूप उत्पादन गर्ने गरेका छन्, जस अनुसार मासिक करिब 3000 प्याकेट धूप उत्पादन हुने गरेको छ। एकजनाले दैनिक करिब 1 दर्जन प्याकेट धूप तयार गर्ने गरेको र एक प्याकेट बापत 30 रूपियाँ पारिश्रमिक पाउने गरेका छन्। घरधन्दा सकिएपछि समय मिलाएर धूप उत्पादन गर्ने गरिएको स्थानीय उर्मिला गौतमले बताएकी छन्। खाली समयको सदुपयोग गरेका हौ, घरको काम सकेपछि यहाँ जम्मा भएर धूप बनाउँछौ उनले भनेकी छन्। पहिले सामान्य खर्चका लागि पनि श्रीमानकै भर पर्नु पर्थ्यो, अहिले यही आमदानीबाट घर खर्चमा सहयोग गर्नुका साथै केही बचत पनि गर्न सकेका छौ उनको भनाइ छ। धूप उत्पादनमा सहभागी महिलाका अनुसार पहिले फुर्सदको अधिकांश समय घरमै बस्ने र मोबाइल चलाएर बिताउने गर्दथे, अहिले त्यही समयलाई उत्पादनशील काममा लगाएर दैनिक 300 रूपियाँ भन्दा बढ़ी आमदानी गर्न थालेका छन्। आफ्नै कमाईबाट आवश्यक सामग्री खरिद गर्न सक्ने अवस्था बनेपछि परिवारमा आर्थिक रूपमा निर्भर रहनुपर्ने अवस्था हट्दै गएको उनीहरूको भनाइ छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रपति वरिष्ठ नेता बालिन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायालयमाथि हस्तक्षेप।

0: भएको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति जारी गरेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको दावी गरेका छन्। सरकारले भने राजीनामाका लागि दवाब दिएको पुष्टि गर्न चुनौती दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि भुयाललाई राजीनामा दिन राजनीतिक दवाब दिएको भन्दै एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरी ले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी सरकारले कदम चालेको आरोप समेत लगाएका छन्। जेनेभाबाट संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटै संस्थाले भारवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर उनीहरूमाथि महाभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाएका छन्। न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि भुयालले राजीनामा दिन अस्वीकार गरे महाभियोग लगाउने धम्की दिएको विश्वसनीय रिपोर्ट प्राप्त भएको एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले बताएका छन्। सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारको दबाव शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: संसदमा हराउँदै प्रश्न शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाफदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्नोत्तरमा सांसदहरूको रूचि निकै कमजोर बनेको छ। प्रश्न र प्रस्ताव मार्फत कार्यकारीलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्ला वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले पुष्टि गर्छ। बलियो कार्यकारी हुँदा सत्ता पक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ, जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र संसद बीचको संवादलाई कमजोर बनाएको छ र संघीय संसदको दुवै सदनका नियमावलीले संसदमा प्रधानमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसँगै सम्बन्धित मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार दिएको छ। तर आफ्नो अधिकारको सदुपयोग न्यून सांसदले मात्र गरेका छन्। संसदबाट हुने प्रश्न मार्फत सरकारका काम कार्यवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्वबाट समेत संसद चुकिरहेको छ। 2082 फागुनमा सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको करिब चार महिनाको अवधिमा जम्मा तीनजना सांसदले मात्र प्रश्न सोधेका छन्। यसबीचमा प्रधानमन्त्रीसँग जेठ 17 गते एकमात्र प्रश्नोत्तर भएको छ। सम्बन्धित मन्त्रालय तथा कार्यालयका काम कार्यवाहीमा प्रश्न सोध्ने तीन सांसद विपक्षी दलका मात्र छन्। दोस्रो अधिवेशन चालू रहँदा 2083 असार 29 गतेसम्म संसदमा लिखित र मौखिक गरी 16 मात्र प्रश्न दर्ता भएका छन्। नेपाली कंग्रेसका निष्कल राई र सीता थपलिया तथा श्रम संस्कृति पार्टीका हर्कराज राईले प्रश्न दर्ता गराएका छन्। निष्कलले विभिन्न मन्त्रालय सम्बन्धित 14, थपलिया र हर्कले एक एक प्रश्न दर्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग सम्बन्धित थपलियाको एकमात्र लिखित प्रश्नमा कार्यालयले जवाफ पठाइसकेको छ। थपलियाको प्रश्न प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय र नियुक्तिसँग सम्बन्धित छ। कार्यालयले प्रधानमन्त्री शाहको सचिवालयमा 27 जनाको नियुक्ति रहेको जवाफ पठाएको छ।
0: एक सय दिनभित्रै खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको योजना असफल भएको छ। नयाँ राजदूत छनौट प्रक्रियामा समय लम्बिएकै कारण सरकारले कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका 6 देशका राजदूतको पदावधि थप गरेको छ। बंगलादेश, बहराइन, ब्राजिल, म्यानमार, इजिप्ट र अस्ट्रियाका बहालवाला राजदूतको पदावधि अर्को राजदूत नियुक्ति नभएसम्मका लागि थपिएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बताएका छन्। उनले नयाँ राजदूत नियुक्ति प्रक्रिया सकिने केही समय लाग्ने भएकाले त्यो अवधिका लागि उनीहरूलाई नै कायम राख्ने अल्पकालीन व्यवस्था गरिएको समेत बताएका छन्। बंगलादेशमा घनश्याम भण्डारी, बहराइनमा तीर्थराज वागले, ब्राजिलमा निर्मल राज काफले, म्यानमारमा हरीश चन्द्र घिमिरे, इजिप्टमा सुशील लम्साल र अस्ट्रिया स्थित राष्ट्र संघीय स्थायी नियोगका प्रतिनिधिमा भरत रेग्मी छन्। उनीहरूको 4 वर्ष पदावधि यही अगस्त अन्तिममा सकिँदैछ। पदावधि सकिएर स्वदेश फर्कने तयारीमा रहेकै बेला उनीहरूको अवधि थपिएको हो। खारेज गरिएको ब्राजिल समेत राजदूतको पदावधि थपिएको छ। यसबारे राजदूत बन्द गर्ने प्रक्रिया पूरा गर्नका लागि पनि केही समय लाग्ने भएकाले यस्तो निर्णय भएको अधिकारीहरूले बताएका छन्। यी बाहेक अमेरिका, चीन, भारत, बेलायत, अस्ट्रेलिया, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, बहराइन, ओमान, इजरायल, बंगलादेश र अस्ट्रियाका लागि 13 छजना राजदूत नियुक्तिका लागि सरकारले जेठ 14 गते सार्वजनिक आवेदन आह्वान गरेको थियो। 13 जना राजदूतका लागि 4,000 भन्दा बढ़ी आवेदन, 2700 जना सरकारको प्रारम्भिक सूचीमा लगायतका उपशीर्षकमा राजदूत नियुक्तिमा अन्यल, 6 देशमा राजदूतको पदावधि थप, 17 देशमा कार्यभागको भर शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: खर्च टार्न ऋण खोज्दै उखु किसान शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमका चिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। जिल्लाका 2 चिनी मिलले किसानको 27.5 करोड़ भन्दा बढ़ी भुक्तानी दिन बाँकी छ। सरकारले यसपालि चिनी उद्योग मिललाई किसानबाट खरीद गरेको कृषि उपजको भुक्तानी 25 दिनभित्र गर्न अन्यथा कार्यवाही हुने भनेको थियो। 2082 चैतमा सार्वजनिक सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो विषय समावेश छ। सरकारले कार्यसूची कार्यान्वयनका लागि जिल्ला प्रशासन मार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको भनिए पनि नवलपरासीका किसानले 5 महिना अघि क्रसिङ गरेको उखुको करोड़ भुक्तानी अहिलेसम्म पाएका छैनन्। त्यति मात्रै होइन, यहाँको एउटा चिनी मिलले 3-4 वर्ष अघिको उखुको भुक्तानी समेत दिएको छैन। सुनवल नगरपालिकामा रहेको लुम्बिनी चिनी उद्योग प्रालीले यो वर्ष क्रसिङ गरेको उखुको करिब 20 करोड़ रूपियाँ किसानलाई भुक्तानी दिन बाँकी छ। जिल्लाकै अर्को चिनी उद्योग इन्दिरा सुगर मिलले किसानलाई 4 वर्ष अघिदेखिको 7.5 करोड़ भुक्तानी गरेको छैन। यो उद्योग विगत 2 वर्षदेखि बन्द छ। उखु उत्पादक कृषक महासंघ नेपालका केन्द्रीय प्रवक्ता तथा नवलपरासीका निवर्तमान अध्यक्ष उमेश चन्द्र यादवका अनुसार प्रतापपुरको इन्दिरा सुगर मिलले 7.5 करोड़ र सुनवलको लुम्बिनी चिनी उद्योगले 20 करोड़ गरी 27.5 करोड़ रूपियाँ उखुको भुक्तानी बाँकी छ। उधारोमा उखु बेच्न बाध्य किसानले भुक्तानी नपाउँदा घर खर्च चलाउन मुश्किल भएको बताएका छन्। जिल्लाको प्रतापपुर 7 गुठी सूर्यपुराका विश्वबन्धु यादवले यो वर्ष लुम्बिनी चिनी मिललाई बेचेको उखुको करिब 8 लाख रूपियाँ भुक्तानी नपाएको बताए। लुम्बिनीले फागुनमा क्रसिङ गरेको उखुको भुक्तानी किसानलाई अहिलेसम्म नदिएको उनले बताए।
0: नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सत्ता समीकरणमा दरार आएसकै साथै प्रदेशमा मिलेर अघि बढ़ने कसरतमा 2 वाम दलका नेताहरू जुटेका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई समेत साथमा लिएर अघि बढ़ने भएका हुन्। एमाले र नेकपाका दोस्रो तहका नेताले सत्ता सहकार्यको प्रस्ताव तयार पारिरहेका छन्। एमालेबाट प्रतिनिधि सभा संसदीय दलका नेता रामबहादुर थापा सहितका नेता प्रदेश सत्ता समीकरण गृह कार्यमा छन्। त्यस्तै नेकपाबाट वर्षमान प्रदेश हमाल लगायतले काम गरिरहेका छन्। एमाले र नेकपा 1-2 दिनभित्र यादव नेतृत्वको जसपालाई समेत साथमा लिएर साथी प्रदेशमा सत्ता सहकार्य प्रस्तावमा हस्ताक्षर गर्ने तयारीमा छन्। कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको जनाउँदै एक नेताले भनेका छन्, हामी छिट्टै एउटा समझदारीमा पुग्छौं भनी भनिएको छ। प्रदेश सत्ता सहकार्य विषयमा साउन 5 गते नेकपा संयोजक पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब 2 घण्टा छलफल गरेका थिए। छलफलमा दाहालले संविधान लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सर्वदलीय मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका थिए। त्यसमा कांग्रेस तयार नभएको जनाइएको छ। कांग्रेस र एमाले बीच आलोपालो सत्ता सहकार्य गर्ने पूर्व सहमति भत्किएपछि प्रदेशमा सत्ता संकट उत्पन्न भएको छ। अहिले मधेस बागमती गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा कांग्रेस छ भने कोशी लुम्बिनी र कड़ाली प्रदेश सरकारको नेतृत्वमा एमाले छ। कांग्रेस एमाले सहकार्य भत्किएपछि नेकपाले सुदूरपश्चिम कड़ाली र बागमती प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने दावी गर्दै आएको छ। तर एमाले बागमती लुम्बिनी र कड़ाली प्रदेश सरकारको नेतृत्व नेकपालाई दिने पक्षमा छैन। कांग्रेसभित्रको आन्तरिक विवादसँगै सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार एमाले बजेटको विपक्षमा उभिएपछि संकट झन पेचिलो बन्दै गएको छ।
1: जोखिममा किशोरी आमा शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। रूकुम पश्चिमको मुसीकोट नगरपालिका 14 कि 19 वर्षीय सुशीला रोकाका लागि 21 जेठको बिहान जीवनकै सबैभन्दा कठिन अवस्था बन्यो। व्यथा शुरू हुँदा पहिलो सन्तानको प्रतीक्षामा रहेको परिवार खुशी थियो र तर जटिलता बढ़दै जाँदा त्यो खुशी चिन्तामा बदलियो। सुशीलालाई हतार हतार जिल्ला अस्पताल पुर्यायो। पुर्याइयो। अस्पतालमा चिकित्सकले भने अब शिशुको आश मार्नुहोस्, समयमै ल्याउनु भएन, हामी बचाउन सक्दैनौ। यस्तो सुनेर परिवार स्तब्ध भयो। सुशीलाको गर्भमा जुम्ल्याहा शिशु थिए। लामो प्रयासपछि एउटा शिशुको सामान्य प्रसूति भयो भने